0: yaşındayınca yürüye korkutu yetim timonu tutmaca birkaç.
1: खुशीको खबर
2: तपाई हाम्रै शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक।
2: आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म।
3: थप जानकारीको लागि
2: नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ,
3: मोबाइल नम्बर 9680719194 र 9822856576।
1: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
4: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
5: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गएसन्च हुन्न भने।
4: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
6: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दहरू लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
7: हामी कहाँ उपलब्ध सेवाहरू,
8: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रन भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाँत धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
6: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
7: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै, सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858735952।
9: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
10: मेरी आमोइनी मागे, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
11: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दागको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
10: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समित तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
11: यसका बाजे लाटाले हानेर बारीको पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो त यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गए अहिले भटकट कञ्चनजङ्घा समित तथा फर्निचर उद्योगमा।
8: हामी कहाँ साल, चिसो, असना, सालको चौक, झ्याल, झोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
12: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग, तुलसीपुर उपमहानगरपालिका 6 गुम्रासो दाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली, सम्पर्क मोबाइल नम्बर 9585723894, 9585714894।
13: स्कूल, कलेज, बिहे, पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
6: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
13: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 9857720756।
6: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भर पर्दो गन्तव्य
13: सृजना नर्सरी एन्ड एग्रो फार्म।
14: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
13: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
14: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैँचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
13: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर छ स्टार चोक रजौरा दाङ।
14: सञ्चालक सेवक राम भण्डारी, मोबाइल नम्बर 9558820178 र 9114411448।
15: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरूआत।
16: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुर में आउने बारे अत्यंत जरूरी सूचना।
17: डाक्टर द्वारा उपचार हुने रोगहरू
16: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
17: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
14: बिरामी चेक जाँच हुने मिति साउन 3 गते आइतबार र 4 गते सोमबार बेलुकासम्म। सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
18: हरेक रोग को हरेक बिरामी को निवारण गरिने भरपर्दो स्थान नेशनल बाथरोग सेन्टर।
19: हजुर, युनाइटेड मिशन अस्पताल पाल्पा र पाल्पाली मेडिकल तुलसीपुर दाङमा 30 वर्षसम्म काम गरिसक्नु भएकी निकै अनुभवी दीर्घ सेवा पदकबाट सम्मानित सिनियर स्टाफ नर्स बिना श्रेष्ठ अब तुलसीपुरको नेशनल बाथ रोग सेन्टरमा।
18: सिनियर स्टाफ नर्स बिना श्रेष्ठद्वारा गर्भवती महिला र स्त्री रोग सम्बन्धी सस्तो, सुलभ र भरपर्दो माध्यमबाट सफल उपचार गरिन्छ। त्यसैले गर्भवती महिला र स्त्री रोग सम्बन्धी कुनै पनि समस्या भएमा नेशनल बाथरोग सेन्टर तुलसीपुरमा आई बिना श्रेष्ठसँग उपचार गराइहाल्नुहोस् है।
19: सम्पर्कको लागि नेशनल बाथरोग सेन्टर बीपी चोकदेखि दक्षिण पश्चिम साइडमा, सम्पर्क फोन नम्बर 0825201103 र 9858880103।
14: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
13: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
14: थप जानकारीका लागि गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङ, फोन नम्बर 0825200005, मोबाइल नम्बर 9558821524 र 9558822915।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 6 बजेको प्रकृति समय सन्देश आफ्नो घर आँगन सफा र स्वच्छ राखौं
2: 27 गते शनिबार जुलाई 11 तारीक सन् 2026 नेपाल सम्बत 1146 असार कृष्ण पक्षको एकादशी तिथि विश्व जनसंख्या दिवस
3: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू
2: कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढ़ी सुकुम्बासीको बिचल्ली आज पनि देशभर वर्षाको सम्भावना केही स्थानमा भारी वर्षा हुने देशभर एलनिनोको प्रभाव पर्ने सम्भावना हिमनदीमा आकस्मिक बाढ़ीको जोखिम रहेकाले सतर्क रहनुपर्ने
3: गणेश नेपालीको परिवारलाई रोजगारी र सन्तानलाई निशुल्क शिक्षाको व्यवस्था गर्ने महानगरको घोषणा घटनाको सत्य पत्ता लगाउन सरकारद्वारा छानबिन समिति गठन प्रधानमन्त्री शाह र ऊर्जा उत्पादक बीच विद्युत व्यापार बढ़ाउने विषयमा छलफल
2: निरन्तर फैलिँदै बर्ड फ्लू 1.5 खर्बको पोल्ट्री उद्योग जोखिममा गोलभेडाले मूल्य नपाउँदा पाँच थरका किसान चिन्तित पहाड़मा आँप खेतीबाट लाखौं कमाउँदै जाजरकोटका किसान
3: 1 करोड़ महिला तथा बालिकाले मानवीय सहायता गुमाएको संयुक्त राष्ट्र संघको भनाई अमेरिका र इरान बीच फेरि सैन्य तनाव बढ़्यो इटलीमा श्रीलंकाली सुरक्षा टोली परिचालन
2: र बेल्जियमलाई हराउँदै स्पेन 16 वर्षपछि विश्वकपको सेमी फाइनलमा आज राति नर्वे र इंग्ल्याण्डको खेल हुने टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा भारत 9 विकेटले पराजित
4: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
2: साझा खबरको सबैभन्दा शुरूमा कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढ़ी सुकुम्बासीको बिचल्ली भएको प्रसंग
3: अविरल वर्षापछि बागमती नदीमा आएको बाढ़ीले कीर्तिपुर स्थित होल्डिङ सेन्टर डुबाउँदा त्यहाँ आश्रित लिइरहेका सुकुम्बासीहरू समस्यामा परेका छन् बाढ़ीको पानी होल्डिङ सेन्टरमा पसेपछि स्थानीय बासिन्दा ज्यान जोगाउन कीर्तिपुरको मुख्य सड़कतर्फ निस्किएका हुन् घटनास्थलमा सुरक्षाकर्मी डुंगा सहित पुगेर उद्धार कार्य गरिरहेका छन् होल्डिङ सेन्टरमा बस्दै आएका राजकुमार माझीका अनुसार करिब 1-1.5 घण्टादेखि बाढ़ीको पानी पसेर पूरा क्षेत्र जलमग्न भएको छ सरकारले नदी किनारका जोखिमयुक्त बस्ती हटाएर बाढ़ीबाट सुरक्षित राख्ने उद्देश्यले सुकुम्बासीलाई होल्डिङ सेन्टरमा राख्दै आएको थियो तर यसपटक त्यही होल्डिङ सेन्टर नै बाढ़ीले डुबानमा परेपछि त्यहाँ आश्रित परिवारहरू थप जोखिममा परेका हुन् उद्धार कार्य जारी रहेको छ भने प्रभावित परिवारलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जनाइएको छ यसैबीच आज देशका अधिकांश स्थानमा मेघगर्जन चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ भने केही स्थानमा भारी वर्षा पनि हुन सक्ने सम्भावना छ दिउँसो हिमाली क्षेत्रका केही स्थान पहाड़ी क्षेत्रका धेरै स्थान तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ कोशी बागमती गण्डकी र कर्णाली प्रदेशका पहाड़ी क्षेत्रका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका 1-2 स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ राति पनि कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ यसै गरी गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी क्षेत्रका केही स्थानमा तथा कोशी प्रदेशका पहाड़ी र गण्डकी तथा लुम्बिनी प्रदेश तराईका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ मौसमविदले भारी वर्षा हुन सक्ने क्षेत्रका बासिन्दालाई सतर्क रहन नदी नाला आसपास उच्च सावधानी अप्नाउन तथा पहाड़ी क्षेत्रमा पहिरो र तराईका क्षेत्रमा डुबानको जोखिमलाई ध्यानमा राख्न समेत आग्रह गरेका छन् यस वर्षको मनसूनमा लामो सुक्खापछि 81 अत्यधिक वर्षा हुन सक्ने भन्दै मौसमविदले हिन्दू कुश हिमाल क्षेत्रमा बाढ़ी पहिरो र हिमताल फुट्ने जोखिम रहेको चेतावनी दिएका छन् मौसम पूर्वानुमान महाशाखाका अनुसार समग्र वर्षा सामान्य भन्दा कम हुन सक्ने भए पनि एल निनोको प्रभावले छोटो समयमा भारी वर्षा हुन सक्ने सम्भावना छ बढ़दो तापक्रमका कारण हिमनदी पग्लिदा नदीको बहाव बग्ने बढ़ने र जोखिममा थप बढ़न सक्ने विज्ञहरूको भनाइ छ

0: लामो यात्रा तय गर्दै गर्दै आउने विषय भयो नि त, तर त्यसलाई थाहा पाउन बिस्तारै बिस्तार बिस्तार पानी बढ्दै जाने, जुन चाहिँ क्लियर वाटर भन्छौँ, धमिलो पानी भन्दा नि सङ्लो पानी नै, तर बिस्तार बिस्तार बढ्दै बढ्दै गइरहेछ भने त्यो चाहिँ हिम नदी बाट हिउँ पग्लेर आएको बाढी हुन सक्छ भनेर गर्न सकिन्छ। त्यो चाहिँ बिहान 10-11 बजीसम्म आउँदैन, त्यो चाहिँ दिउँसो अनि अलि त्यस्तो खालेलाई चाहिँ त्यसको संकेत हुन सक्छ।
1: त्यस भए हिमाल छेउछाउका बस्तीहरू हुन्छ नि, उहाँले चाहिँ कस्तो खालको पूर्व तयारी अथवा सतर्कता हुन्छ नि अपनाउन
0: सक्छ? अस्ति नै हामीले थामे होइन माथि मुस्ताङतिरको कि मनाङको एउटा उसमा हेर्यो भने पानी नै नभएर पनि ठुलो बाढी आएको, त्यस्तो त्यस्तो खालका केसहरू हुन्छन्। अब यो चाहिँ मैले अघि नै भनेकै कुरालाई फेरि जोडे, यो जोखिम जहिले पनि हुन्छ। हामी खोलाको बहाव क्षेत्र अथवा ऐतिहासिक भनौँ लामो अनुभव त्यो ठाउँमा भएको आधारमा एकदमै ठुल्ठुलो बाढी आए बेलामा कहाँसम्म पानी आउँथ्यो खोलामा भन्ने कुराको जानकारी दिएर ती ठाउँमा हामीले जाने त्यो खोलामा छिर्ने प्रयास गरिएन र त्योभन्दा टाढा राख्यो भने उत्तम उपाय भनेको यही हो जस्तो लाग्छ।
2: काठमाडौँ महानगरपालिकाले राहदानी विभाग अगाडि आत्मदाहको प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका 25 वर्षीय गणेश नेपालीको परिवारलाई रोजगारी, मानवीय सहयोग तथा उहाँका सन्तानलाई निशुल्क शिक्षाको व्यवस्था गर्ने घोषणा गरेको छ। महानगरका प्रवक्ता नवीन मानन्दरद्वारा हस्ताक्षरित विज्ञप्तीमा परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने विषयमा कार्यपालिकाको बैठकबाट कानूनी प्रक्रिया अनुसार निर्णय गरिएको बताउनुभयो। महानगरले परिवारका सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने र सन्तानको शिक्षाको जिम्मेवारी समेत लिने प्रतिबद्धता जनाएको छ। साथै यस कठिन घड़ीमा सबैलाई संयमित र धैर्यवान रहन आग्रह गरिएको छ। घटनाको निष्पक्ष छानबिनका लागि गृह मन्त्रालयले समिति गठन गर्ने निर्णय गरेको जानकारी दिँदै महानगरले छानबिन प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। छानबिनबाट प्राप्त सुझाव र निष्कर्षका आधारमा आवश्यक सुधारात्मक तथा जिम्मेवारीपूर्ण कदम चालिने पनि विज्ञप्तीमा उल्लेख रहेको छ।
3: प्रधानमन्त्री बालेन्द्र शाहले स्वतन्त्र ऊर्जा उत्पादकहरूसँग भेट गर्दै विद्युत व्यापार, प्रसारण, पूर्वाधार लगानी तथा नीतिगत सुधारका विषयमा विस्तृत छलफल गर्नुभएको छ। सरकारको नेतृत्व सम्हालेको 100 दिनपछि प्रधानमन्त्री शाहले निजी क्षेत्रसँगको संवादलाई निरन्तरता दिने क्रममा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका पदाधिकारीसँग भेटवार्ता गर्नुभएको हो। छलफलमा ऊर्जा व्यापारको विस्तार, विद्युत उत्पादन वृद्धि, प्रसारण लाइन निर्माण र ऊर्जा क्षेत्रमा देखिएका समस्या समाधानबारे विशेष रूपमा चर्चा भएको थियो। इपानका वरिष्ठ उपाध्यक्ष उत्तम भुन लामाका अनुसार प्रधानमन्त्रीसँग करिब 1.25 घण्टा ऊर्जा क्षेत्रका विविध विषयमा छलफल भएको बताउनुभयो। विद्युत उत्पादन, प्रसारण लाइन, लाइसेन्स, विद्युत व्यापार, डाटा सेन्टर तथा सरकारको 30,000 मेगावाट उत्पादन लक्ष्य कार्यान्वयनका चुनौतीबारे विस्तृत रूपमा कुराकानी भएको उहाँले बताउनु भएको छ। प्रधानमन्त्री शाहले ऊर्जा क्षेत्रका समस्या समाधानका लागि ऊर्जा मन्त्री मन्त्रालयका अधिकारी तथा नेपाल विद्युत प्राधिकरणसँग आवश्यक समन्वय गरेर निकास खोज्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभएको छ। छलफलका क्रममा इपानले प्रधानमन्त्रीलाई 47 बुँदे माग तथा सुझाव समेत बुझाएको छ। यसमा विद्युत खरिद सम्झौता खुलाउने, अन्तिम व्यावसायिक उत्पादन मिति, प्रसारण पूर्वाधार विस्तार, नीतिगत तथा कानूनी सुधार, लगानी मैत्री वातावरण, ऊर्जा व्यापार र विद्युत व्यवस्थापन लगायतका विषयहरू समावेश गरिएको छ।
2: नेपालमा बर्ड फ्लूको संक्रमण फेरि तीव्र रूपमा फैलिन थालेपछि करिब 1.5 खर्ब रूपियाँ लगानी रहेको पोल्ट्री उद्योग गम्भीर जोखिममा परेको छ। यसले कुखुरा पालक व्यवसाय, खाद्य सुरक्षा र राष्ट्रिय अर्थतन्त्रमा समेत असर पार्न थालेको छ। पशु सेवा विभागका अनुसार यस वर्षको संक्रमण विगत भन्दा बढ़ी जटिल देखिएको छ। कोशी प्रदेशको मोरङबाट शुरू भएको प्रकोप अहिले काठमाण्ड उपत्यका सहित 11 जिल्लामा फैलिसकेको छ। कमजोर जैविक सुरक्षा, जंगली चराको आवागमन र सावधानीको कमीका कारण संक्रमण तीव्र भनेको विज्ञहरूको भनाई छ। बर्ड फ्लूको त्रासका कारण कुखुराको मासु र अण्डाको माग पनि घट्न थालेको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघका अनुसार काठमाण्डु उपत्यकामा कुखुराको मासुको खपत 20-30% घटेको छ। सामान्य अवस्थामा दैनिक करिब 3 लाख केजी मासु खपत हुने उपत्यकामा अहिले 60,000-90,000 किलोसम्म माग घटेको जनाइएको छ। संक्रमण नियन्त्रणका लागि प्रभावित फार्ममा लाखौं पंक्षी नष्ट गर्नु परेको छ, जसका कारण किसानले ठूलो आर्थिक क्षति बिहोर्नु परेको छ। व्यवसायीहरूले प्रभावकारी निगरानी, जैविक सुरक्षा मापदण्डको कड़ाई र किसानलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। विशेषज्ञहरूले बर्ड फ्लू पशुपक्षीमा देखिने संक्रामक रोग भएकाले अफवाहमा विश्वास नगरी सम्बन्धित निकायको स्वास्थ्य तथा सुरक्षा

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा जाजरकोटको पहाड़मा आफको बगैंचा लाखौं कमाउँदै किसान
1: तरकारीको बीचमा फेरि गहुँ रोपिदिन्छौ खानालाई अब अलिकति लगाउँछौ अनि आधा लगाउँछौ त्यो 25-30 हजार तरकारीबाट हुन्छ अहिले खोर्सानी भ्यान्टाहरूबाट 20-25 हजार भइरहेका छ अझै खोर्सानी टिप्दै बेच्दै गर्छौ भ्यान्टा पनि फल्दैछन् बेच्ने सुरु भएको
2: गोलभेडाले मूल्य नपाउँदा पाँच थरका किसान चिन्तित लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
3: के तपाई दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्
4: हजुर विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ
3: हामी कहाँ उपलब्ध सेवाहरू
5: दाँत निकाल्ने
3: नयाँ दाँत राख्ने
5: झिक्न नपर्ने गरी दाँत राख्ने
3: दाँत भर्ने दाँत सफा गर्ने
5: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने
3: गिजा सुन्निने गिजाबाट रगत आउने मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा
6: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल मोबाइल नम्बर 98568-38443 र 98-10-85-97-72
4: खुसीको खबर तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ड लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ फोन नम्बर 082-523-032 र मोबाइल नम्बर 98-12-91-918
7: तपाई सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz
2: देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ अब साझा खबरमा बाँकी खबर
0: पाँचथरमा उत्पादित गोलभेडाले उचित मूल्य नपाउँदा किसानहरू आर्थिक समस्यामा परेका छन् उत्पादक लागत बढ़दै गए पनि बजारमा प्रति किलो 15-17 रूपियाँमै बिक्री गर्नुपर्ने अवस्था आएपछि उनीहरू घाटा बेहोर्न बाध्य भएका हुन् किसानका अनुसार गोलभेडाको उत्पादन लागत उठाउन प्रति किलो कम्तीमा 30 रूपियाँ मूल्य आवश्यक पर्छ तर बजारमा अपेक्षा अनुसार कम मूल्य पाएपछि लगानी समेत उठाउन कठिन भएको उनीहरूको गुनासो छ उता व्यवसायीका अनुसार झापा मोरङ र सुनसरीका बजारमा बाहिरी जिल्लाबाट गोलभेडाको आपूर्ति बढ़ेका कारण स्थानीय उत्पादनको मूल्य घटेको छ यसले पाँचथरका किसानलाई प्रत्यक्ष रूपमा असर परेको छ पाँचथरको फिदिङ नगरपालिका हिलीवाङ हाङ गाउँपालिका र याङवर गाउँपालिकामा व्यावसायिक रूपमा गोलभेडा खेती हुँदै आएको छ पहिलो सिजनको उत्पादनले उचित मूल्य नपाएपछि आगामी सिजनमा बजार सुधार हुने आशा किसानहरूले लिएका छन्
2: गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौं सवारी साधन जाम हुने दाउने क्षेत्रमा भने यस वर्ष भने सहज भएको छ नारायणघाट बुटवल सड़क विस्तार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेपछि वर्खाको समयमा समेत यस क्षेत्रमा सवारी आवागमन सहज हुन थालेको हो गत वर्ष दाउने क्षेत्रमा लामो जाम लाग्ने गरेको थियो विशेष गरी वर्खा र हिउँदमा हजारौं यात्रीले घण्टौं सड़कमै बस्नुपर्ने अवस्था थियो तर यस वर्ष सड़कको अधिकांश भाग कालोपत्रे भई निर्माण अन्तिम चरणमा पुगेपछि यात्रीले त्यस्तो शास्ति भोग्नु परेको छैन नवलपरासी बर्दघाट सुस्ता पूर्वको विनय त्रिवेणी गाउँपालिका दुई अन्तर्गत पर्ने दाउने क्षेत्र 2081 साउन 1 गतेदेखि 2082 असार 32 गतेसम्म 63 पटक अवरूद्ध भएको तथ्याङ्क रहेको छ तर यस वर्ष त्यो अवस्था हटेको छ दैनिक रूपमा यही सड़क प्रयोग गर्ने स्थानीयवासी तथा चालकहरूले पनि यस वर्षको अवस्था विगत भन्दा फरक रहेको बताएका छन् गत वर्षको तुलनामा यस वर्ष दाउने क्षेत्रमा सवारी व्यवस्थापन सहज भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो नारायणघाट बुटवल सड़क आयोजना पूर्वी खण्डका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले मुख्य सड़कको कालेपत्रे र कंक्रीट ढलान सम्पन्न भएसँगै यात्रा सहज भएको बताउनुभयो
0: नेपाली कंग्रेसले प्रतिनिधि सभाको नयाँ नियमावलीका केही व्यवस्था खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ। कांग्रेसले हिजो दर्ता गरेको रिटमाथि संवैधानिक इजलासमा छलफल गर्न सर्वोच्चले असार 31 गतेका लागि पेशी तोकेको छ। संविधानसँग बाँझिनी गरी नियमावलीलाई ऐनभन्दा माथि राखिएको, राष्ट्रिय सभाको अधिकार क्षेत्रलाई हस्तक्षेप गरिएको, नियमावलीको नियम 140(11), नियम 259, संविधानको धारा 274(8)सँग बाझिएको दावी गर्दै कांग्रेसले ती व्यवस्था खारेज गर्न माग गरेको छ। जेठ 17 गते पारित प्रतिनिधि सभा नियमावली 2083 कंग्रेसले त्यस बेला नै आपत्ति जनाउँदै थप छलफलका लागि समितिमा पठाउन माग गरेको थियो, तर सभामुख डोलप्रसाद अरियालले मसौदालाई समितिमा लैजानुपर्ने विषय नरहेको भन्दै प्रक्रिया अघि नबढ़ाउनु भएको बताइएको छ।
2: भक्तपुर स्थित हनुमन्ती खोलामा पानीको बहाव निरन्तर बढ़िरहेकाले नदी तटीय क्षेत्र र डुबानको जोखिममा रहेका स्थानीय वासिन्दाहरूलाई विहान समय उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान महाशाखाले गए राती सूचना जारी गर्दै हनुमन्ती खोलामा बाढ़ीको सतह बढ़ने क्रम जारी रहेको जानकारी दिएको थियो। नदीको जलसतह लगातार बढ़िरहेकाले खोला आसपासका होचा ठाउँ तथा विगतमा डुबान भइरहने क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सजगता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
0: संघीय संसदमा संवैधानिक निकायको वार्षिक प्रतिवेदनमाथि पहिलो पटक छलफल भएको छ। संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाले राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्षका 2080-81 वार्षिक प्रतिवेदनमाथि छलफल गरेर त्यस प्रकारको संसदीय अभ्यासको शुरूआत गरेको हो। तर जवाबदेहिता र प्रक्रियाको सवालकै बीचमा यस प्रकारको अभ्यासको शुरूआत भएकाले आगामी दिनमा थप बहस गर्नुपर्ने आवश्यकता महसुस भएको संघीय संसद सचिवालयले जनाएको छ। राष्ट्रिय सभाका सचिव तुल बहादुर कणेलले कार्यव्यवस्था समितिको बैठकमा संवैधानिक निकायको वार्षिक प्रतिवेदनमाथि सभामै छलफल गर्ने विषय उठे पनि जवाबदेहिता र विधि तथा प्रक्रिया बहसमै हुँदा यस प्रकारको अभ्यासको शुरूआत भएको बताउनुभयो।
2: पेस्की नपाएको भन्दै महावय गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज कोइरालामाथि कुटपिट भएको छ। गाउँपालिकाको प्रशासनिक भवन निर्माण बापतको भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायका प्रतिनिधि महावय 4 31 वर्षीय यज्ञराज शाहीले हिजो बिहान 8 बजेतिर प्रमुख प्रशासकीय अधिकृत कोइरालामाथि कुटपिट गरेका हुन्। सर्भर नचले र भुक्तानीको काम नभएपछि गाउँपालिकाकै भवन निर्माणको जिम्मा लिएको ठेकेदारका प्रतिनिधि शाहीले प्रमुख प्रशासकीय अधिकृतलाई कुटपिट गरेको कालीकोटका प्रमुख डीएसपी हिमबहादुर खत्रीले बताउनुभयो। बिहिबार अबेरसम्म कार्यालयमा भुक्तानीको काम गरेर विहान कोठामै सुतिरहेका बेला काम छ भन्दै ढोका खोल्न लगाएर कुटपिट गरेको डीएसपी खत्रीले बताउनुभयो। गाउँपालिकाको आर्थिक वर्षको अन्त्यमा सबै भुक्तानीको काम सकेर आफ्नै कोठामा बसिरहेका प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गर्ने ठेकेदारका प्रतिनिधिलाई कार्यवाहीको माग गर्दै गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले छुट्टा छुट्टै विज्ञप्ति निकालेका छन्।
0: एक समय थियो नेपाली चलचित्रका केवल दुई प्रकारका कथा मात्रै हलमा दबदबा जमाउँथे, कि त चर्का राजनीतिक नारा बोकेका चलचित्र, नत्र भने आँसुको भील बगाउने भावनात्मक कथा दर्शकलाई लाग्थ्यो। नेपाली चलचित्रको दायरा सायद यति नै हो, तर समय चक्रसँगै नेपाली दर्शकको चेत फेरिएको छ। त्यही अनुरूप निर्देशक निर्माताहरूको सोच पनि व्यापक रूपमा बदलाव आएको छ। अहिले नेपाली चलचित्रले बिक्नका लागि मात्र कथा बुन्ने परम्परालाई धारलाई भत्काएको छ भने नेपाली कला संस्कृति र माटो को सुगन्ध बोकेका सामाजिक कथाहरू अहिले पर्दामा जीवन्त देख्न पाइन्छ। अहिले हलमा देखिएको दर्शकको चापले एउटा कुरा प्रष्ट के भएको छ भने दर्शकलाई अब आफ्नै कथा, आफ्नै परिवेश र आफ्नै अनुहार पर्दामा देख्न पाइन्छ। नेपाली चलचित्रले आफ्नो मौलिक पहिचान जोगाउनु पर्ने अभिनेत्री वसुन्धरा भूषालको बुझाइ छ। नेपाली समाज संस्कृति र जीवनशैली झल्किने कथा प्रस्तुत गर्दा मात्रै चलचित्रले दीर्घकालीन प्रभाव पार्न सक्ने भन्दै अहिले नेपाली चलचित्र लयमा फर्किएको कलाकारहरूको भनाइ छ।
2: केही समय यता बजारमा हरिया तरकारीको भाव सामान्य छ। बर्खायाममा बाढ़ी पहिरोले गर्दा बजारमा तरकारीको आपूर्ति कम भएर भाव महँगो हुने गरेको थियो। यतिबेला कालीमाटीको थोक बजारमै अधिकांश हरिया तरकारी प्रति किलो 50 रूपियाँ भन्दा कम छ। थोकमा सस्तोमा उठाएका खुद्रा विक्रेताले पनि भावमा उपभोक्तालाई धेरै कसेका छैनन्। यसकारण किनेर खानेलाई हरिया तरकारीमा विगतका तुलनामा केही राहत मिलेको छ। हाल बजारमा गोलभेडा, आलु, बन्दा, काउली, मूला, भान्टा, बोडी लगायतका तरकारीहरू प्रति किलो 18 रूपियाँदेखि 44 रूपियाँ छन्। अफ सिजनका तरकारीहरू मात्रै प्रति किलो 50 रूपियाँदेखि 100 माथि रहेका छन्। कालीमाटी फलफूल तथा तरकारी विकास समितिमा हरेक दिन 6 लाख किलो हरिया तरकारी भित्रिरहेको छ। अघिल्लो वर्ष बाढ़ी पहिरोले खेतबारीमा क्षतिसँगै ढुवानी अवरोध हुँदा बजारमा हरिया तरकारी महँगो हुँदै आए पनि यो वर्ष उपभोक्ताले राहत महसुस गरेका छन्। एक महिनाको अन्तरालमा कालीमाटी बजारमा तरकारीको भाव किलोमा 66 रूपियाँ भन्दा बढ़ीले घटेको छ। नेपाल फलफूल तथा तरकारी महासंघका अध्यक्ष भरत खतिउडाले यसपटक वर्खामा तरकारीको आपूर्ति सहज हुँदा भाव सस्तो भएको बताउनुभयो। पहिले भन्दा यसपटक हरिया तरकारीको भाव कम छ। उहाँले भन्नुभयो विभिन्न जिल्लामा भ्यालीबाट भित्रिने तरकारीको परिमाण घटेको छैन। अघिल्ला वर्ष बाढ़ीहरूले खेतबारीमा क्षति पुग्दा तरकारीको आपूर्तिमा असर पर्ने गरेको थियो।
0: साझा खबरमा अब विदेशका खबर। सन् 2025 जनवरी भन्दा पछि विदेशी सहायता खर्चमा भएको ठूलो कटौतीका कारण कम्तीमा 1 करोड़ महिला र बालबालिकाले अत्यावश्यक मानवीय सहायतामा पहुँच गुमाएको संयुक्त राष्ट्र संघले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष पदभार ग्रहण गरेपछि विदेशी सहायतामा कटौती गर्नुभएपछि अन्य प्रमुख दाताले पनि देशमा आफ्नो खर्च घटाएका छन्। द्वन्द्व सम्बन्धी यौनिक हिंसाका पीड़ित विस्थापित आमा विद्यालयबाट बाहिरिने बाध्य बालबालिकामा सहयोग घटाइएको छ। संयुक्त राष्ट्र अमेरिका र इरान बीचको सैन्य तनाव थप चुलिएको छ। अमेरिकाले इरानका विभिन्न क्षेत्रमा आक्रमण गर्न शुरू गरेपछि इरानले खाड़ी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डा तथा सहयोगी राष्ट्रलाई लक्षित गर्दै क्षेप्रास्त्र र ड्रोन आक्रमण गरेको छ। यसबीच पूर्व इरानी सर्वोच्च नेता अली खमेनीलाई उहाँको गृहनगर सहदमा अन्त्येष्टि गरिएको छ भने इजरायलले आवश्यक परे इरान विरूद्ध पुनः सैन्य कार्यवाही गर्न तयार रहेको समेत चेतावनी दिएको छ। र हिंसाले वर्षौंदेखि संकटग्रस्त बनेको हाइटीमा संयुक्त राष्ट्रसंघ समर्थित नयाँ अन्तर्राष्ट्रिय गिरोह दमन बलमा श्रीलंकाको सुरक्षा टोली सहभागी गराइएको छ। संयुक्त राष्ट्रसंघ समर्थित उच्च बल उक्त बलले हाइटीको राष्ट्रिय प्रहरीलाई सशस्त्र गिरोहमाथि निरन्तर कायम गर्न सहयोग गर्नेछ। जीएफका एक प्रवक्ताका अनुसार श्रीलंकाली टोली पोर्ट उल प्रिन्स पुगेको छ भने परिचालन सुरक्षाका कारण टोलीको सदस्य संख्या सार्वजनिक नगरेको समेत बताइएको छ।
2: साझा खबरमा अब खेल खबर। स्पेन 16 वर्षपछि फिफा विश्वकपको सेमी फाइनलमा पुगेको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा भएको रोमाञ्चक क्वार्टर फाइनलमा स्पेनले बेल्जियमलाई 2-1 पराजित गर्दै अन्तिम 4 स्थानमा सुरक्षित गरेको हो। सन् 2010 विश्वकप जितेको स्पेन त्यसपछि लगातार अपेक्षा अनुसार प्रदर्शन गर्न सकेको थिएन। 2014 समूह चरणबाट बाहिरिएको स्पेन 2018 र 2022 अन्तिम 16 बाहिरिएको थियो। यसपटक भने उत्कृष्ट प्रदर्शन गर्दै 16 वर्षपछि सेमी फाइनलमा स्थान बनाउन सफल भएको हो। यो स्पेनको विश्वकप इतिहासमा तेस्रो सेमी फाइनल यात्रा हो। यसअघि स्पेन 1950 र 2010 सेमी फाइनलमा पुगेको थियो। 2010 स्पेनले पहिलो पटक विश्वकप उपाधि जितेको थियो भने 1950 चौथो स्थानमा सीमित भएको थियो। यता बेल्जियमको विश्वकप यात्रा भने क्वार्टर फाइनलमै टुंगिएको छ। अब स्पेनले फाइनल प्रवेशका लागि सेमी फाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ। भोलि बिहान 2:45 भने विश्वकपको सेमी फाइनलका लागि नर्वे र इंग्ल्याण्डको प्रतिस्पर्धा हुँदैछ। र इंग्ल्याण्डले भारतमा चौथो टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 9 विकेटले पराजित गर्दै 5 खेलको श्रृंखला आफ्नो पक्षमा पारेको छ। विश्रोलमा भएको खेलमा इंग्ल्याण्डले 159 रनको लक्ष्य केवल 13.5 ओभरमा 1 विकेट गुमाएर पूरा गर्दै ऐतिहासिक सफलता हात पारेको हो।
0: पहाड़मा आप खेतीको नयाँ उदाहरण, सम्भावना र चुनौती कुराकानी अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलवासे पानस मेडिको फर्मा तुलसीपुर में आने बारे अत्यंत जरूरी सूचना।
9: डाक्टर द्वारा उपचार हुने रोगहरू
8: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
9: लोक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
4: बिरामी चेक जाँच हुने मिति साउन 3 गते आइतबार र 4 गते सोमबार बेलुकासम्म।
10: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
11: नया युगको नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: कृषिमा त्यो उतातिर ठुला बुटाहरू लगाउन थाल्छ, अब हुने रहेछ भन्ने भयो। त्यसपछि उहाँ बुवाले लगाइसकेपछि पछि पनि अब फल्न थाल्यो। अब यिनी कलमे बुटा त 2 वर्षमा फलिहाल्छन्। फलिसकेपछि त्यसको फल टिप्दा खाँदा अब त्यसरी अब सबैले अब ग्राहकहरूले पनि अब किन्न थाले, रुचाए। अब त्यो गरिसकेपछि अब पैसा भन्यो चाहिँ अब पैसा आउने रहेछ भन्ने सोच भयो, सबैले लगायौं।
12: भनेको तपाईँहरूको ससुराले वर्षमा झन्डै 7 लाख, तपाईँहरूले 3.5 लाख गर्दाखेरि झन्डै 10.5 लाख चाहिँ यो ठूलो बगैँचाबाट आमदानी हुँदो रहेछ। अनि यसको बजार चाहिँ कहाँ हो, यो कहाँ कहाँ बिक्री हुन्छ यहाँको?
1: हाम्रो त अहिले हामीले पुर्याउनै सकेकै छैन। पहिला सुरुमा चाहिँ हाम्रो हारीतिर हुन्थ्यो, अलिअलि कालीमाटी भन्ने हाम्रो यहाँ नलगाडको कालीमाटीमा लग्थ्यौँ, कुहिएर सरेर फाल्ने गर्थ्यौँ। हाम्रो कट्ने भनेको यही नल आरबिस्कोर रुकुम आरबिस्कोरको हारी बजारमा हो हाम्रो सुरुमा आँप कटेको। लकडाउनदेखि यता चाहिँ हामीले बोक्नु पर्दैन, यहीँ घरमा आएर पनि हामीले ग्राहकलाई सन्तुष्टि बनाउन सकेका छैनौँ। आज बोल्छन् यातायात भइगयो, काठमाडौँ लिने भनेर बिहान एकजनाले 35 केजीको अर्डर गरेर मोबाइल ब्याङ्किङ गरिदिनु भएको छ, केही दिनमा आएर लिन्छु भन्नुभएको छ। सुर्खेत, दाङ, सल्यानसम्म जान्छ कि हाम्रो आँप।
12: उत्पादन बढाउनको लागि यहाँको स्थानीय सरकार अथवा अरू सरोकारवाला निकायले चाहिँ कसरी सहयोग गरेका छन्, कसरी त्यो समन्वय भइरहेको छ त्यहाँ?
1: केही गर्नु भएको छैन उहाँहरूले, अब त्यति हामीले पनि अब त्यति उहाँहरूलाई अब जानकारी गराएको छैन क्या। यस्तो आँपको फर्म छ, यो कृषकलाई यसरी प्रोत्साहन दिनुपर्छ भन्ने उहाँहरूको त्यस्तो जिज्ञासा छैन। अब पोहोर साल मात्रै यहाँ घेराबारको लागि मेयर साहबलाई हामीले अलि जानकारी गऱ्यो, चोरी डकैती हुनु लाग्यो, रोड कटिङ गरेर अब बच्चाहरूले अब हिँड्ने मान्छेले लुट दिए, अनि अब के गर्ने, अब यसको लागि अलिकति केही घेराबार गरिदिनुहोस् न मेयर साहब भन्यो र अनि 1,40,000 अनुदान हालिदिनु भयो र त्यही अलिअलि लगाएका छौँ, अब पूर्ण भएको छैन। त्यति मात्रै हो उहाँ अलि सहुलियत दिएको पनि आफ्नै मिहिनेत छ, कसैले गरेको छैन।
12: आँप सँगसँगै त्यहाँ अरू खेती पनि भइरहेको रहेछ, आँपको बुटा माथि ठुलो ठुलो भयो, मुनि चाहिँ खोर्सानी लगायतका अरू तरकारी खेती पनि रहेछ, यसले कतिको सजिलो बनाएको छ तपाईँहरू?
1: हामीलाई दोहोरो फाइदा भएको छ, खोर्सानीबाट पनि पैसा भक्का भयो। हामीले बैशाखदेखि खोर्सानी बेच्न सुरु गरेका छौँ, दिनमा 20-30 किलो लगेर भारीतिर ढेब्री ढेब्रीमा फाल्छौँ, तरकारी पसलमा फाल्छौँ, मुनि बदम लगाइरहेको छौँ। अब माथि आँप टिप्ने भइगयो, तल बदमको सिजनमा बदम हुन्छ, बदम निकाल्ने भइगयो, मकै हुन्छ, मकै खाने भइगयो वर्षभरि, अनि लरे बाली तरकारीहरू लगाएका छौँ, तरकारी त्यसमा मुनिबाई फेरि काउली बन्दाहरू लगाउँछौँ, अहिले त तरबुजाहरू पनि लगायौँ। 3 सालको हामीले यही फर्मको बिचमा तरबुजा लगाउन थालेको, तरबुजामा एकदम राम्रो फलिरहेको थियो, अहिलेसम्म पनि फल्दैछ तरबुजा।
12: बगैँचाभित्रबाट वर्षभरिमा हुने जम्मा आमदानी चाहिँ कति हुन्छ त आँप लगायत सबै तरकारी फलफुलको?
1: तरकारी फलफुलको त सबै गरेन, अब तरकारीको आँपको त अब वर्षमा 1 पटक हिसाब हुने भयो, तरकारीको त त्यस्तै 25-30 हजार जति हुन्छ तरकारीको। बिचमा फेरि गहुँ रोपिदिन्छौँ खानालाई, अब अलिकति लगाउँछौँ अनि आधा लगाउँछौँ, त्यही 25-30 हजार तरकारीबाट हुन्छ। अहिले खोर्सानी भ्यान्टाहरूबाट 20-25 हजार भइरहेको छ, अझै खोर्सानी टिप्दै बेच्दै गर्छौँ, भ्यान्टा पनि फल्दैछन्, बेच्ने सुरु भएको छ।
0: कृषि तथा फलफूल फर्मका संचालक लक्ष्मी चन्दसँगको कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
2: किर्तिपुरको होल्डिङ सेन्टरमा बाढ़ी, सुकुम्बासीको बिचल्ली। आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने। देशभर एलनिनोको प्रभाव पर्ने सम्भावना। हिम नदीमा आकस्मिक बाढ़ीको जोखिम रहेकाले सतर्क रहनुपर्ने।
0: गणेश नेपालीको परिवारलाई रोजगारी र सन्तानलाई निशुल्क शिक्षाको व्यवस्था गर्ने महानगरको घोषणा। घटनाको सत्य तथ्य पत्ता लगाउन सरकारद्वारा छानबिन समिति गठन। प्रधानमन्त्री शाह र ऊर्जा उत्पादक बीच विद्युत व्यापार बढ़ाउने विषयमा छलफल।
2: निरन्तर बढ्दै वर्षु 1.5 खर्बको पोल्ट्री उद्योग जोखिममा। गोलभेडाले मूल्य नपाउँदा पाँच थरका किसान चिन्तित। पहाड़मा आँप खेतीबाट लाखौं कमाउँदै जाजरकोटका किसान।
0: 1 करोड़ महिला तथा बालबालिकाले मानवीय सहायता गुमाएको संयुक्त राष्ट्र संघको भनाई। इरान, अमेरिका र इरान बीच फेरि सैन्य तनाव बढ़्दो।
2: र बेल्जियमलाई हराउँदै स्पेन 16 वर्षपछि विश्वकपको सेमी फाइनलमा। आज राति नर्वे र इंग्ल्याण्डको खेल हुने। टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा भारत 9 विकेटले पराजित।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुरमा अविनले बनाउनु भएको गज्जब छबा शीर्षकको कार्टुन लिएका छौं। पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्ना सांसदहरूलाई बोल्ने विषय र कहीं कतै जानु पर्यो भने सोधेर जाने भन्ने विषयको प्रसंग निकै चर्चा बनिरहेको छ। त्यही विषयलाई यहाँ व्यङ्ग्य गर्न खोजिएको छ। एकजना सांसद लेखेको झोला बोकेका व्यक्ति फोनमा कुराकानी गर्दै गर्दा बाहिर निस्केको जस्तो देखाइएको छ भने पछाडि धेरै सांसदहरूले उनलाई टुलु टुलु हेरिरहेका छन्। अगाडि शौचालय भनेर लेखिएको छ, तल यस्तो लेखिएको छ, कहाँ जान लाग्यो रे? त्यति नै भन्न मिल्दैन, म पहिला एकपटक पार्टीमा सुधी हेर्छु है त।
2: हवस् त, प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज।
1: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
2: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
3: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्पबुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
2: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: दायाँ बायाँ नहेरी के सोच्दै हिँडिरहेको छौ समीरा? के भयो?
5: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने भने जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए।
4: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैयाँ गयो पैसा र समय खर्च हुने झन्झट। हाम्रो तुल्सीपुरमा प्रसुन ट्रेडर्स सधै छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
6: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक दाङ, गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447। सेवा गर्ने मौका दिनुहोला।
7: अपेक्षा तपाईँको, कर्तव्य हाम्रो। यो हो नेपालकै पहिलो वातावरण मैत्री रेडियो, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।

0: नमस्कार तथा शुभ प्रभात। रेडियो पत्रिका आजको परिवेशमा म चेतन ओलीको तपाईंलाई हार्दिक स्वागत छ। आज विक्रम सम्वत 2083 साल असार 27 गते, तदनुसार सन् 2026 जुलाई 11 तारीक शनिबार। दाङको रेडियो प्रकृतिले उत्पादन गरेको यो कार्यक्रम पश्चिम दाङको रेडियो हापुरी, सल्यानको रेडियो राप्ती, रेडियो कपुरकोट, रोल्पाको रेडियो रोल्पा, रेडियो हुलेरी, प्युठानको रेडियो झुलेनी, रेडियो महिला आवाज र रूकुम पश्चिमको रेडियो नयाँ नेपालबाट एकैसाथ प्रसारण भइरहेको छ। खबर शुरू गरौं प्रमुख खबर शीर्षकहरूबाट। लुम्बिनी प्रदेश सरकारको बजेट खर्च 67% मात्रै, वार्षिक बजेटको 20% हिस्सा 25 दिनमै खर्च। कर्णाली प्रदेशमा अन्तिम दिन 1,58,00,00,000 भुक्तानी हुँदा 12 अर्ब भन्दा धेरै फिरिज। पश्चिम दाङमा अटो दुर्घटना हुँदा एकजनाको ज्यान गयो। सल्यानमा बाल अधिकार संरक्षणमा स्थानीय तहको प्रतिबद्धता। रूकुमको सानीघरीमा रूखले च्यापिएर एकजनाको मृत्यु। ग्रह कर्णाली नदीमा बेपत्ता मध्ये 2 जनाको शव भेटियो। सम्पत्ति छानबिन आयोगको काम यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश। देशका केही ठाउँमा ठूलो वर्षा।
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
3: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाइ लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, गोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ, तुलसीपुर दाङ।
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904001, मोबाइल नम्बर 97-485-060-11 र 98-578-40-601।
0: आज हामीसँग दाङबाट प्रकाशित नयाँबोध राष्ट्रिय दैनिक र गोरक्षी राष्ट्रिय दैनिक पत्रिका प्राप्त भएका छन्। यी पत्र पत्रिकाले फरक फरक खबर प्रकाशित गरेका छन्। लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्ष 2082-83 असार 25 गतेसम्म जम्मा बजेटको 67.18% बजेट खर्च गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालय र प्रदेश लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार 38,91,00,00,000 रूपियाँको जम्मा बजेट मध्ये 26,14,27,94,000 रूपियाँ खर्च भएको हो। लुम्बिनी प्रदेश सरकारले आफ्नो वार्षिक बजेटको 20% रकम जम्मा 25 दिनमै खर्च गरेको छ। खर्चको यो रफ्तार असारे विकासको ज्वलन्त नमूनाका रूपमा देखिएको छ। आर्थिक वर्षका शुरूआती महिनाहरूमा बजेट खर्चमा उदासीन भनेको प्रदेश सरकारले अन्तिम महिना असारमा आएर बजेट खर्चको रफ्तार बढ़ाएको हो। असार महिनाको 25 दिनमै 7,76,79,00,000 रूपियाँ बजेट खर्च भएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालय र प्रदेश लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार जेठ मसान्तसम्म प्रदेश सरकारले 18,36,48,00,000 रूपियाँ खर्च गरेको थियो। असार 25 गतेसम्म आइपुग्दा यो रकम बढ़ेर 26,14,27,94,000 रूपियाँ पुगेको छ। असारमा मात्रै प्रदेश सरकारले 7,76,79,00,000 रूपियाँ खर्च गरेको हो। लुम्बिनी प्रदेश सरकारको पूँजीगत खर्चमा पनि असार महिनामा उल्लेखनीय वृद्धि भएको छ। जेठ मसान्तसम्म 10,54,27,00,000 रूपियाँ रहेको पूँजीगत खर्च असार 25 गतेसम्म 15,67,79,64,000 रूपियाँ पुगेको छ। असारमा 5,13,52,00,000 रूपियाँ पूँजीगत खर्च भएको थियो। यसैगरी प्रतिशतका आधारमा हेर्दा जेठ मसान्तसम्म जम्मा बजेटको 47.20% खर्च भएकोमा असार 25 गतेसम्म आइपुग्दा खर्च बढ़ेर 67.18% पुगेको हो। अर्थात असारको 15 दिनमै जम्मा बजेटको 20% बजेट खर्च भएको पाइएको छ। यसैबीच कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको अन्तिम दिन 1.5 अर्बभन्दा धेरै भुक्तानी गरेको छ। बिहिबार अन्तिम दिन 1,58,22,88,000 रूपियाँ भुक्तानी गरिएको हो। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार यो असार 25 गते दिउँसो 1 बजे पछिको भुक्तानी हो। दिउँसो 1 बजेसम्म 18 अर्ब 98 करोड 89 लाख 20 हजार बराबर भुक्तानी दिएको प्रदेश सरकारले अन्तिम तथ्याङ्कमा खर्च रकम 20 अर्ब 57 करोड 12 लाख 8 हजार रूपियाँ भएको प्रदेश लेखा नियन्त्रकको कार्यालयका लेखा अधिकृत ललित थापाले जानकारी दिनुभएको छ। चालू आर्थिक वर्ष 2082-83 सरकारले 32 अर्ब 900 करोड 66 लाख 55 हजार रूपियाँको जम्मा बजेट ल्याएको थियो। त्यसमध्ये 61.97% बजेट खर्च गरेको छ। जम्मा बजेट मध्ये झण्डै 25% बजेट सरकारले असार महिनाको 25 दिनमा मात्रै खर्च गरेको हो। पुँजीगत बजेट 55.74% कार्यान्वयनमा ल्याएको सरकारले चालूतर्फ 73.48% खर्च गरेको छ। यो वर्ष विकासतर्फ 19 अर्ब 98 करोड 93 लाख वार्षिक बजेट रहेको थियो। त्यसमध्ये 11 अर्ब 13 करोड 93 लाख बराबरको बजेट कार्यान्वयनमा आउँदा 8 अर्ब 84 करोड 50 लाख रूपियाँ बराबरको बजेट फ्रिज गएको बताइएको छ। पश्चिम दाङमा अटो दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। ज्यान जानेमा बबई गाउँपालिका छ निवासी अन्दाजे 35-36 वर्षीय थम्मन भण्डारी रहेको इलाका प्रहरीले तुलसीपुरले जानकारी दिएको छ। प्रहरीका अनुसार हापुरीदेखि बगरपुरतर्फ जाँदै गरेको रा 1H 1105 नम्बरको अटो बगरपुर नजिकै ओह्रालोमा ब्रेक फेल भएर हिजो दिउँसो 2:15 बजेको समयमा दुर्घटनामा परेको हो। दुर्घटनामा परि गम्भीर घाइते भएका भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकै क्रममा ज्यान गएको हो। दुर्घटनामा परि सोही ठाउँका अन्दाजी 22 वर्षीय राजेन्द्र खड्गा र 40 वर्षीय भद्र कुमारी खड्गा घाइते हुनुभएको छ। घाइते मध्ये राजेन्द्रलाई थप उपचारको लागि नेपालगंज रिफर गरिएको छ। अटो चालक बबई गाउँपालिका 5 का अन्दाजी 42 वर्षीय जयबहादुर राणालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ। अटो चालकले मादक पदार्थ सेवन गरेको र लाइसेन्स पनि नभएको पाइएको प्रहरीले जनाएको छ। यसैबीच यता तुलसीपुरमा कारको ठक्करबाट एक महिला गम्भीर घाइते हुनुभएको छ। घाइते हुनेमा बबई गाउँपालिका 5 घर भई अहिले तुलसीपुर छमा बस्दै आएकी 38 वर्षीय दिलमाया केसी रहेको इलाका प्रहरीले तुलसीपुरका प्रमुख डीएसपी होमबहादुर प्राजुलीले जानकारी दिनुभएको छ। तुलसीपुरको नापिकाले नजिकै बाहिनी चोकबाट स्याउली बजारतर्फ जाँदै गरेको बागमती प्रदेश 01-03-24-04 नम्बरको ईभी कारले उहाँलाई ठक्कर दिएको हो। अनियन्त्रित भएर कुडिरहेको कारले ती महिलालाई ठक्कर दिएर घिसारेर केही मिटर पर पुर्याएको थियो। उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ। कार चालक तुलसीपुर छ निवासी 49 वर्षीय सम्मान बाबु डागीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कार चालकसँग सवारी चालक अनुमति पत्र लाइसेन्स नभएको पाइएको प्रहरीले जनाएको छ। स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधि नेतृत्वमा कोराइप महानगरपालिकाले सड़क पुल ढल तथा नदी नियन्त्रण लगायतका भौतिक पूर्वाधार निर्माणमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ। कोराइप महानगरपालिकाका अनुसार 2074 सालपछि सञ्चालन गरिएका विकास योजना मार्फत नगरका अधिकांश वडामा सड़क सञ्जाल विस्तारसँगै आधारभूत पूर्वाधारमा उल्लेखनीय सुधार भएको हो। कोराइप महानगरपालिकाका नगर प्रमुख नरलाल चौधरीले अहिलेसम्म नगर क्षेत्रमा 198.2 किलोमिटर सड़क कालोपत्री भएको बताउनुभयो। यसै गरी 458 किलोमिटर सड़कमा ग्राभेल तथा स्तर उन्नतिको काम सम्पन्न भएको छ भने 280 किलोमिटर नयाँ सड़क निर्माण गरिएको छ। यस अवधिमा 68.3 किलोमिटर सड़क मरमत समेत गरिएको छ। नगर प्रमुख चौधरीका अनुसार सड़क सञ्जाललाई थप व्यवस्थित र सहज बनाउन 207 कलभर्ट र 5 झुलुङ्गे पुल निर्माण गरिएको छ। यी संरचनाले नगरका सबैवटालाई सड़क सञ्जालसँग नगर केन्द्रसँग जोड्ने लक्ष्य पूरा गर्न महत्वपूर्ण भूमिका खेलेको उहाँले बताउनुभयो। पूर्वाधार विस्तारले स्थानीयवासीको दैनिक जीवनयापन सहज हुनुका साथै सामाजिक र आर्थिक गतिविधिमा पनि उल्लेखनीय परिवर्तन आएको छ। सड़क पूर्वाधारसँगै सरसफाई र वातावरणीय व्यवस्थापनलाई पनि प्राथमिकतामा राखिएको नगरपालिकाले जनाएको छ। नगरलाई सफा स्वच्छ र व्यवस्थित बनाउने उद्देश्यका साथ 900 किलोमिटर ढल र नाला निर्माण गरिएको छ। साथै फोहोर मैला व्यवस्थापनलाई पनि दीर्घकालीन रूपमा व्यवस्थित गर्न 1 वटा सेनेटरी ल्याण्डफिल साइट निर्माण गरिएको नगरपालिकाले जनाएको छ। वर्षायाममा हुने कटान र बाढ़ी जन्य जोखिम न्यूनीकरणका लागि नदी नियन्त्रण तथा तटबन्ध निर्माणलाई पनि प्राथमिकता दिएको छ। नगर प्रमुख चौधरीले अहिलेसम्म 20.9 किलोमिटर भन्दा बढ़ी क्षेत्रमा नदी नियन्त्रण तथा तटबन्ध निर्माण भएको छ। यसबाट बस्ती र कृषि योग्य जमीन संरक्षणमा सहयोग पुगेको उहाँले बताउनु भएको छ। सल्यानमा बाल अधिकार संरक्षण तथा प्रवर्धनमा प्रभावकारी बनाउन स्थानीय तहका जनप्रतिनिधि र सरकारवालाहरूले 10 बुँदे साझा प्रतिबद्धता व्यक्त गरेका छन्। स्थानीय तहमा बाल अधिकार संरक्षण र प्रवर्धन सम्बन्धी एकीकृत कार्यविधि निर्माण र कार्यान्वयन, बाल अधिकार समितिको प्रभावकारी परिचालन, बाल कोष स्थापना, बाल कल्याण अधिकारीको व्यवस्था, बाल मैत्री स्थानीय शासन प्रवर्धन, विद्यालय तथा समुदाय स्तरमा बाल क्लब गठन तथा सेवा प्रदायक निकायहरूको सेवा नक्साङ्कन लगायतका विषयलाई प्राथमिकतामा राख्दै उनीहरूले 10 बुँदे साझा प्रतिबद्धता जारी गरेका हुन्। स्थानीय तहमा बाल अधिकार संरक्षण र सम्वर्धन संयन्त्रको गठन, परिचालन र व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजित जिल्ला स्तरीय अन्तर्क्रिया र सरकार कार्यशाला गोष्ठीबाट सहभागीहरूले उक्त प्रतिबद्धता सार्वजनिक गरेका हुन्। राष्ट्रिय बाल अधिकार परिषदको आयोजना, जिल्ला समन्वय समिति सल्यानको समन्वय र सहजीकरण तथा बाल अधिकारका लागि साझा अभियान कर्णालीको साझेदारीमा हिजो सदरमुकाम खलंगामा कार्यक्रम गरिएको हो। कार्यक्रममा बाल अधिकार संरक्षण, बाल मैत्री स्थानीय शासन र बाल सहभागिता, बाल हिंसा न्यूनीकरण, बाल मैत्री नीति र कार्यक्रम कार्यान्वयनका विषयमा विस्तृत रूपमा छलफल गरिएको थियो। सहभागीहरूले बाल बालिकामा गरिएको खर्च होइन लगानी हो, बाल बालिका समस्या होइनन् समाधानका सम्वाहक हुन् भन्ने धारणा अघि सार्दै स्थानीय तह र ओडा स्तरमा बाल मैत्री वातावरण निर्माण गर्न आवश्यक रहेको बताएका थिए। कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषदका समन्वय अधिकृत डम्बर बहादुर रोकाया र बाल अधिकारका लागि साझा अभियान कर्णालीका कार्यकारी निर्देशक टेकराज आचार्यले बाल अधिकार सम्बन्धी कानूनी व्यवस्था, स्थानीय तहको भूमिका र बाल संरक्षण संयन्त्रको प्रभावकारी कार्यान्वयनका विषयमा सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावलले बाल बालिकाको अधिकार सुनिश्चित गर्नु राज्य र समाज दुवैको साझा जिम्मेवारी भएको बताउँदै स्थानीय तहहरूले बाल मैत्री नीति र कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभएको छ। अन्तर्क्रिया कार्यक्रममा त्रिवेणी गाउँपालिकाका अध्यक्ष खिम बहादुर राउत, छत्रसोरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोके, कुमाख गाउँपालिकाका अध्यक्ष मान बहादुर बुढाथोके, बागचोर नगरपालिकाका उप प्रमुख सुमनिमा ओली डीसी, छत्रेश्वरी गाउँपालिकाका उपाध्यक्ष बुद्ध कुमारी खत्री, कालीमाटी गाउँपालिका उपाध्यक्ष सहनशीलता ओली डीसी, सिद्धकुमा गाउँपालिका उपाध्यक्ष रामबहादुर बस्नेत लगायत स्थानीय तहका महिला तथा बालबालिका शाखाका प्रमुख र प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, पत्रकार तथा अन्य सरकारवाला निकायको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन जिल्ला समन्वय समिति सल्यानका नायब सुब्बा दलबहादुर गिरीले गर्नुभएको थियो। बालाधिकार संरक्षणमा स्थानीय तहको प्रतिबद्धता बुद्धि फुल्ने लेखेको खबर आजको नयाँ एकबुत राष्ट्रिय दैनिकमा छापिएको छ। रूकुम पश्चिममा रूख काट्ने क्रममा रूखले लागेर एक व्यक्तिको ज्यान गएको छ। जिल्लाको सानीभेरी गाउँपालिका नौ माखा खामा हाले जंगलमा रूख काट्ने क्रममा सोही ठाउँका 30 वर्षीय रूपेश खड्गाको च्यापिएर ज्यान गएको हो। उनको हिजो दिउँसो 2:30 बजेको समयमा दाउरा काट्नको लागि उत्तिसको रूख काट्ने क्रममा उत्तिसकै रूखको ठेलाले लागेर घटनास्थलमै ज्यान गएको जिल्ला प्रतिकारले रूकुम पश्चिमका सूचना अधिकारी समेत रहेका इन्सपेक्टर झविन्द्र परियारले जानकारी दिनुभएको छ। आजको परिवेशमा अब छोटो विश्राम।
5: किसानहरूका लागि खुशीको खबर,
2: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राली तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
5: नन्दन फिट प्राली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98-578-23-971।
0: विश्रामपछि तपाईलाई फेरि स्वागत छ। अब बाँकी खबर। कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डा विन्ध्यासेनी नगरपालिका सातको साङ्गे तरामा कर्णाली नदीमा बेपत्ता भएका मध्ये थप दुईजनाको शव फेला परेको छ। यससँगै दुर्घटनामा मृत्यु भई शनाखत हुनेको संख्या तीन पुगेको छ। जिल्ला प्रहरी कार्यालयका दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी श्रवण कुमार विकले आफन्तले घटनास्थलमा पुगेर शव बुझिसकेको बताउनुभयो। पहिचान खुल्नेमा यसअघि भीड़मा शव फेला परेका कालीकोटको पचाल झरणा गाउँपालिका नौका जेखे तिरुवा, सोही ठाउँका बेपत्ता भनिएका मेखे तिरुवा र कालीकोटकै राजकोट नगरपालिका दुईकी 18 वर्षीय सृजना खड्गा रहेका छन्। उनीहरूको ठेगाना र विवरण पहिचान भई आफन्तद्वारा शनाखत भइसकेको प्रहरीले जनाएको छ। सवारी चालक सुर्खेतको पञ्चपुरी नगरपालिका आठका तुलाराम सुवेदी र उहाँका सहोदर भाइ सहचालक रामु सुवेदी सहित अन्य यात्रुको अवस्था भने अझै अज्ञात छ। बेपत्ता दुवै दाजुभाइका काका दिल्ली सुवेदीका अनुसार घरका मुख्य सहारा नै नदीमा डुबेकाले परिवार आफन्त र छरछिमेक यति बेला शोकमा डुबेको छ। सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश 02001X1055 नम्बरको फोर्स गाडी सड़कबाट करिब 400 मिटर तल कर्णाली नदीमा खसेर बेपत्ता भएको छ। सशस्त्र प्रहरी बलको गोताखोर टोली सहितको संयुक्त सुरक्षा निकायले नदी र आसपासका क्षेत्रमा बाँकी बेपत्ताहरूको खोजी अझै जारी राखेको छ। सर्वोच्च अदालतले पूर्व न्यायाधीश नेपाली सेना लगायतको सम्पत्ति छानबिन आयोगको काम कारवाही तत्काललाई यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ। अधिवक्ता प्रेमराज सिलवालले आयोग गठन विरूद्ध दिएको रिटमा सुनवाई गर्दै न्यायाधीश टेक प्रसाद ढुंगाना र श्रीकान्त पौडेलको इजलासले हिजो यस्तो आदेश दिएको हो। सर्वोच्चले संविधान र प्रचलित कानून प्रतिकूल हुने गरी छानबिन अघि बढ़ाउँदा अपूरणीय क्षति हुने स्थिति देखिएको भन्दै मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म आयोगको काम कारवाही यथास्थितिमा राख्न भनेको छ। संविधानले महाअभियोग प्रस्ताव पारित भई पदमुक्त भएको संवैधानिक निकाय र सर्वोच्च अदालतका न्यायाधीश न्याय परिषदबाट पदमुक्त भएका न्यायाधीश र सैनिक ऐन बमोजिम कार्यवाही भएका व्यक्तिलाई मात्र अख्तियारले छानबिन गर्न पाउने व्यवस्था गरेको छ। तर सरकारले वैशाख 2 गते गठन गरेको सम्पत्ति छानबिन आयोगले उनीहरूको समेत सम्पत्ति विवरणहरू हेरेर छानबिन गर्ने भनेपछि सर्वोच्चमा रिट परेको थियो। यो रिटलाई अग्राधिकार दिएर 15 दिनपछि पेशीमा चढ़ाउन पनि सर्वोच्चले आदेश दिएको छ। यसैगरी यो रिटमा कानूनी व्याख्याको प्रश्न भएको भन्दै पूर्ण इजलासमा पठाइएको छ। सम्पत्ति छानबिन आयोगको वैधानिकता अब पूर्ण इजलासमा परीक्षण हुने भएको छ। सरकारले 2062-63 पछि गएको 33 गतेसम्म उच्च पदमा पुगेकाहरूको सम्पत्ति छानबिन गर्न भनी आयोग गठन गरेको थियो। आयोगले पहिलो चरणमा 2063 यताका प्रधानमन्त्री, मन्त्री, सभासद, सांसद, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश परिषद सदस्यहरू, पालिकाका प्रमुख र उपप्रमुख, पूर्व न्यायाधीश, नेपाली सेनाका उच्च तहका पूर्व पदाधिकारी, पूर्व सचिवदेखि बहालवाला सचिव, पूर्व सहसचिवदेखि बहालवाला सहसचिव र महान्यायाधिवक्ता, मुख्य महान्यायाधिवक्ता, प्रदेश सांसद, पूर्व राजदूत, राजदूत लगायतको सम्पत्ति पनि छानबिन गर्ने कार्यादेश पाएको छ। यसैबीच सर्वोच्च अदालतले अनुसन्धानका सिलसिलामा आरोपितहरूको बयान गर्दा अडियो भिडियो रेकर्डिङ प्रणाली लागू गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ। सर्वोच्चले सम्भव भएसम्म सबैजसो अनुसन्धानमा र नभए तत्कालका लागि गम्भीर प्रकृतिका फौजदारी मुद्दाहरूमा अडियो भिडियो रेकर्डिङमा मात्रै बयान गर्न निर्देशन दिएको हो। सर्वोच्च अदालतले त्यसका लागि भौतिक पूर्वाधार, प्रविधि र बजेटको व्यवस्था गर्नु भनेको छ। सर्वोच्चले अनुसन्धानका क्रममा आरोपितहरूमाथि हुन सक्ने शारीरिक र मानसिक यातनाका गुनासाहरूलाई सधैँका लागि निरुत्साहित गर्न र अनुसन्धानको वैधता पुष्टि गर्न भन्दै यस्तो आदेश दिएको हो। न्यायाधीशहरू हरि फुयाल र बालकृष्ण ढकालको इजलासले पक्राउ परेका आरोपितहरूले बयानका क्रममा आफ्ना कानून व्यवसायहरूको भौतिक उपस्थिति माग गरेमा उपलब्ध गराउनु भने आदेश समेत दिएको छ। यो आदेशसँगै अब दरतरास र धम्कीमा बयान लिने तथा एउटा बयानमा अर्को बयान लेख्ने गुनासाहरू कम हुने अपेक्षा गरिएको छ। सरकारले राहदानी सेवालाई थप प्रभावकारी बनाउने भएको छ। आवश्यकता आवश्यक सेवाका रूपमा रहेको राहदानी छपाईलाई नियमित गर्दै वितरण सहितका सबै सेवा प्रभावकारी बनाउने प्रतिबद्धता सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले जनाएको छ। नियमित पत्रकार सम्मेलनमा शुक्रबार मन्त्रालयका प्रवक्ता लोक बहादुर छेत्रीले राहदानी सेवा प्रभावकारी र नागरिक मैत्री बनाउन सरकार लागि परेको बताउनु भएको हो। दाङको गडवा गाउँपालिकाबाट ठूलो परिमाणमा लागु औषध गाँजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला परिकारले दाङका प्रवक्ता समेत रहेका डीएसपी डाक्टर हेमबहादुर केसीका अनुसार गडवा गाउँपालिका पाँच बाँकी निवासी 28 वर्षीय शिवकुमार यादवलाई 43 किलो लागु औषध गाँजासहित पक्राउ गरिएको हो। पक्राउ परेका यादवको घरबाट लुकाई छिपाई राखिएको अवस्थामा उक्त परिमाणको गाँजा बरामद भएको उहाँले बताउनु भएको छ। पक्राउ परेका यादवलाई जिल्ला अदालतबाट 5 दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरले जनाएको छ। र गैराती काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा ठूलो पानी परेको छ। अरू ठाउँको तुलनामा बागमती गण्डकी लुम्बिनी र कोशी प्रदेशमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ठूलो पानी परेका ठाउँका खोला र नदीहरूमा बाढ़ी आएको छ। त्यसैगरी आज पनि देशका धेरै ठाउँमा भेलबाढ़ी आउने गरी पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो बागमती गण्डकी कर्णाली प्रदेशका पहाड़ी भेगका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ र तराईका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। देशका अरू ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार आज राति र भोलि पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ। यिनै खबरसँगै आजको परिवेशको समय सकिएको छ। सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मी र तपाईँ श्रोतालाई धन्यवाद दिँदै म चेतन ओली पनि विदा हुन्छु। नमस्कार।

0: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
1: सृजना नर्सरी एन्ड एग्रोफार्म।
0: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
1: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
0: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
1: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर छ स्टार चोक, रजौरा, दाङ।
0: संचालक सेवकराम भण्डारी, मोबाइल नम्बर 9558820178 र 9134411448।
2: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरूआत।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 7 बजेको प्रकृति समय सन्देश बासी र सडे गलेका खाने कुराहरू नखाऊ
2: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
3: हाम्रा सेवाहरू
4: दन्त परीक्षण तथा परामर्श सेवा
3: दाँतको एक्सरे
4: दाँत सफा गर्ने
3: दाँत निकाल्ने
4: दाँत भर्ने
3: दाँतको जरादेखि उपचार गर्ने
4: कृत्रिम दाँत लगाउने
3: बच्चाहरूको दाँतको विशेष उपचार
4: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा
3: दाँतको कस्मेटिक उपचार
4: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया मुखको जोर्नीमा आउने समस्याहरूको उपचार दाँत मुख तथा हड्डीको चोटपटकको उपचार
5: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ मोबाइल नम्बर 9858725188 र 9848740188
6: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौं
5: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 गलाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा मोबाइल नम्बर 9808864071
7: मेरी आमोइनी घट बोलाएछ माग्ने अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछ
8: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो दाँतको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
7: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन
8: यसका बाजे लाटाले हानेर बारीका पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे म चाहिँ गुटुङचुङ दगुरेर गएँ अहिले भटकट कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा
9: हामी कहाँ साल सिसौ असना सालको चौक झ्याल ढोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
10: कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका 6 गुमरासोक दाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9558723894 9458714894
11: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सिसिटिभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
12: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
11: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
13: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सिसिटिभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
11: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9848733923 र 9742965913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
13: प्रविधिको रफ्तारसँगै हामी तपाईसँगै
14: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना
15: डाक्टरद्वारा उपचार हुने रोगहरू
14: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बिहुस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
15: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बरबराउने बिना कारण हाँस्ने रुने एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला
11: बिरामी चेक जाँच हुने मिति साउन 3 गते आइतबार र 4 गते सोमबार बेलुकासम्म
5: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि
16: हरेक रोग को हरेक बिरामी को निवारण गरिने भरपर्दो स्थान

0: सम्पर्कको लागि नेशनल बाथरोग सेन्टर बीपी चोकदेखि दक्षिण पश्चिम साइडमा सम्पर्क फोन नम्बर 0825201103 र 98578880103।
1: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू
3: नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
4: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
5: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
3: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
1: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी ग लाइन तुलसीपुर दाङ, फोन नम्बर 0825206601, मोबाइल 97487011 र 98107381380।
6: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
7: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो स्थान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङ, फोन नम्बर 0825200005, मोबाइल नम्बर 98578211524 र 98578222915।
8: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नु पर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोल छापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।

0: नया युग को नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
2: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
3: हजुर, हामी कहाँ काँचो नम्बर एक सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
4: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
3: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 98578720300।
4: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
5: खुसीको खबर,
6: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
7: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ।
8: मोबाइल नम्बर 9680719194 र 9822186576।
9: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
10: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 उपलब्ध।
11: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
12: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
13: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रिका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
12: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
14: दायाँ बायाँ नहेरे के सोच्दै हिँडिरहेको छौ समीरा, के भयो?
15: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिएँ।
14: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैया गएर पैसा र समय खर्च हुने झन्झट। हाम्रो तुलसीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
16: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स तुलसीपुर 5 वीरेन्द्र चोक दान गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447। सेवा गर्ने मौका दिनुहोला। स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
17: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
16: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्ग लाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 98578 20 756।
8: के तपाई पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारोरोग, सुत्केरीको दुध नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढा दाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 98228-0149-29।
16: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
17: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
16: तुलसीपुर 3 मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।

0: 冰雪天地漫步冲不冲起来冰感情
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
3: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
5: दायाँ बायाँ नहेरी के सोच्दै हिँडिरहेको छ समीरा, के भयो?
6: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए।
5: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैयाँ गएर पैसा र समय खर्च हुने झन्झट। हाम्रो तुलसीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
7: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक दान, गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 082-520-947। सेवा गर्ने मौका दिनुहोला।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भूषाल स्टोर,
2: प्रोप्राइटर विष्णु भूषाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: सब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। Vianet Superhit Internet Pack. अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 मा एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् Vianet, अब सबै कनेक्टेड।
4: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Vianet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
3: Vianet।
5: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
6: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कुनै गएसन्छ भन्नु भने
5: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
7: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
8: हामी कहाँ उपलब्ध सेवाहरू,
9: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाँगुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
7: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
8: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै, सम्पर्क मोबाइल नम्बर 98631717600 र 98578935952।
10: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
11: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
12: डाक्टरद्वारा उपचार हुने रोगहरू,
11: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, छस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
12: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
7: बिरामी चेक जाँच हुने मिति साउन 3 गते आइतबार र 4 गते सोमबार बेलुका सम्म। सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
13: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
14: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
13: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
14: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
13: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
14: प्रोप्राइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 98478446683 र 98478464770। सेवा गर्ने मौका दिनुहोस्।
15: किसानहरूका लागि खुसीको खबर,
7: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको एस नन्दन फिक पिप्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
15: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98578-23971।
7: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
15: सृजना नर्सरी एन्ड एग्रो फार्म।
7: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
15: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
7: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
15: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रो फार्म, तुलसीपुर 6 स्टार चोक, रजौरा, दाङ।
7: संचालक सेवकराम भण्डारी, मोबाइल नम्बर 98578-20178 र 98134-1148।
15: सृजना नर्सरी एन्ड एग्रो फार्म।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 8 बजेको प्रकृति समय सन्देश स्वच्छ वातावरण स्वस्थ जीवन
2: पानस मेडिको फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरानी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
3: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने विभिन्न किसिमका दाग अनुहारको डन्डेफोर कालो पोतो चाया दुबीको उपचार अनुहारको चाउरीपना कपाल झर्ने समस्या यौन अङ्ग चिलाउने यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार
4: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू हाच्छिउ आइरहने गन्ध वासना थाहा नपाउने पिनाश भएको नाकमा मासु फलाएको कान पाक्ने कराउने चिलाउने थाइरोइड टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ
2: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
4: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच ज्वरो रुघाखोकी दम लगायत अन्य बालरोगको उपचार पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच उपचार तथा परामर्श सेवा
2: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म
3: सम्पर्क पानस मेडिको फर्मा राप्ती प्रादेशिक अस्पताल अगाडि तुलसीपुर 5 दाङ फोन नम्बर 082-521-904
5: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
4: हाम्रा सेवाहरू नसा तथा हार्जोने रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
6: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ
7: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
4: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
5: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दाङ फोन नम्बर 082-525-601 मोबाइल 97-487-07-11 र 98-10-87-31-80
8: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
9: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ
4: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ
9: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 98-578-20-756
10: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्ती लाभ केयर हस्पिटलमा
11: स्वास्थ्यमा समस्या छ जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ
10: यदि त्यसो हो भने कुनै चिन्ता छैन ढुक्क हुनुहोस् राप्ती लाइफ केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ
11: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
10: 10 बेड आईसीयू सेवा
11: 10 बेड एनआईसीयू सेवा
10: 10 बेड एसडीयू सेवा
11: नर्मल डेलिभरी तथा सीएस सेवा
10: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा
11: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा
10: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा बिरामीको सेवामा हाम्रो प्रतिबद्धता राप्तीलाल केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गोलाइन दान फोन 082-522-686 र 590-475
12: के तपाई पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईको रोग सन्चो भएको छैन अब चिन्ता लिनु पर्दैन विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक गानोगोला युरिक एसिड बाथरोग पत्थरी सुगर जन्डिस पाइल्स निमोनिया दम नसा च्यापिएको हात भाँचिएको कब्जियत छारोरोग सुत्केरीको दुख नहुने महिनावारी गडबडी पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढादाङ घरेलु उपचार केन्द्र मोबाइल नम्बर 98228-041-29
13: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति

0: नया युग को नया आवाज रेडियो प्रकृति FM 93.4 मेगाहर्ज।
1: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
2: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
2: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
1: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन।
2: प्रोप्राइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847446683 र 9847464770। सेवा गर्ने मौका दिनुहोस्।
3: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
4: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गए सन्चो हुन्न भने।
3: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
2: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
5: हामी कहाँ उपलब्ध सेवाहरू:
6: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँडी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
2: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
5: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
7: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
8: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड, हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ, तुलसीपुर दाङ।
2: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904001, मोबाइल नम्बर 9747806011 र 9858740601।
0: नजिक, सबैभन्दा नजिक, रेडियो प्रकृति FM 93.4 मेगाहर्ज। तपाईं सँगसँगै

0: ஆசுண்டை எரிய பொற்கத்தை ஏற்றம் திரும்பி சொல்லும் யாத்மிகார்.
1: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएशन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोल छापा बीएनसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942 023-535-942।
2: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुर में आने बारे अत्यंत जरूरी सूचना।
3: डाक्टर द्वारा उपचार हुने रोगहरू
2: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
3: कुवा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बरबराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
4: बिरामी चेक जाँच्ने मिति साउन 3 गते आइतबार र 4 गते सोमबार बेलुकासम्म।
5: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 9 बजेको प्रकृति समय सन्देश धुलो र धुवाबाट सधैं बचौं
2: समाप्त भए पनि इरानले चाहेमा वार्ता निरन्तर रहने ट्रम्पको प्रतिक्रिया आफूहरू तयार नै रहेको भनाई र बेल्जियमलाई हराउँदै स्पेन 16 वर्षपछि विश्वकप फुटबलको सेमी फाइनलमा पुग्न फ्रान्ससँग खेल्ने नेपाल खबरमा अब पूरा खबर आज पनि थोरै ठाउँमा ठूलो वर्षा अनि पहाड़ र तराईका धेरै जसो ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ देशभर मनसुनी वायुको प्रभाव छ आज दिउँसो देशका सबै जसो प्रदेशका केही ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ कोशी बागमती गण्डकी कर्णाली प्रदेशको पहाड़ी भाग साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ त्यस्तै आज राति थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ भने गण्डकी लुम्बिनी कोशीका पहाड़ी र तराई भागका एक दुई ठाउँमा मुसलधारी वर्षाको सम्भावना रहेकोले सावधानी अपनाउन मौसम पूर्वानुमानमा आशाखाले आग्रह गरेको छ गैराती पनि काठमाण्डु उपत्यका सहित देशका धेरै ठाउँमा पानी परेको थियो अरू ठाउँको तुलनामा बागमती गण्डकी लुम्बिनी र कोशी प्रदेशमा ठूलो पानी परेको हो ठूलो पानी परेका ठाउँका खोला नदीमा बाढ़ी आएको छ काठमाण्डुको बागमती नदीमा बाढ़ी आउँदा गैराती किर्तिपुरको राधास्वामी सत्संग होल्डिङ सेन्टर डुबानमा परेको छ किर्तिपुर नगरपालिका 10 सुन्दरीघाट राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित सुकुम्बासीहरू बिचल्लीमा परेका छन् सेन्टरमा रहेका 154 जनामध्ये 60 जनाको उद्धार गरिएको छ सशस्त्र प्रहरीको 30 र नेपाल प्रहरीको 30 जनाको संयुक्त टोलीले 54 जनालाई उद्धार गरी टीओको स्मृति भवनमा अनि 6 जनालाई होस्टलमा पुर्याएका छन् अरू 94 जनाले सेन्टर छाडेर जान नमानी त्यही बसेका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ प्राधिकरणका अनुसार अहिले विषयगत क्षेत्र सक्रिय भई खाना पानी र अन्य आवश्यक खाद्यान्नको व्यवस्थापनको काम भइरहेको छ विस्थापितको सरसामान पानीले डुबाएको छ सरकारले यस्तै बाढ़ीबाट जोगाउन भन्दै नदी किनारका सुकुम्बासी बस्ती भत्काए पनि उनीहरूलाई स्थायी बसोबासको व्यवस्था मिलाउन नसक्दा झनै समस्या भएको छ सामान्य पानी पर्दा पनि गाड़ी चिप्लिएर घण्टौं जाम हुने नवलप्रासीको दाउन्ने क्षेत्र अहिले सहज बनेको छ नारायणघाट बुटवल सड़क विस्तार निर्माण अन्तिम चरणमा पुगेसँगै यो बर्खामा आवागमन सहज हुन थालेको हो यसअघि दाउन्ने खण्डमा यात्रु घण्टौं सड़कमै बस्नुपर्ने अवस्था हुन्थ्यो अहिले विगतमा जस्तो यात्रुले ठूलो शास्ति भोगिरहनु परेको छैन नवलप्रासी बर्दघाट सुस्ता पूर्वको विनय त्रिवेणी गाउँपालिका दुई अन्तर्गत पर्ने दाउन्ने क्षेत्र 2081 साल साउनदेखि 82 असार 32 गतेसम्म 63 पटक अवरूद्ध भएको थियो दाउन्ने क्षेत्रमा सहज रूपमा गाड़ी चल्न थालेपछि स्थानीय बासिन्दा व्यवसायी र यात्रु तथा चालकले पनि राहत महसुस गरेका विनय त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो विगत भन्दा यस वर्ष दाउन्ने क्षेत्रमा गाड़ीको व्यवस्थापन सहज भएको जिल्ला प्रहरीकारले नवलप्रासी बर्दघाट सुस्ता पूर्वका प्रहरी उपरीक्षक युवराज खण्डकाले बताउनु भएको छ पूर्व पश्चिम राजमार्गको सबैभन्दा व्यस्त खण्ड मध्ये पर्ने नारायणघाट बुटवल सड़क एसियाली विकास बैंक एडीबीको सहुलियतपूर्ण ऋण सहयोगमा विस्तार भइरहेको हो नारायणघाट बुटवल सड़क आयोजना पूर्वी खण्डका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले मुख्य सड़कको कालो पत्र र कंक्रीट ढलान सम्पन्न भएसँगै यात्रा सहज भएको बताउनुभयो आयोजना अन्तर्गत पूर्वी खण्डमा मुख्य सड़कको कालो पत्र तथा कंक्रीट ढलान सम्पन्न भइसकेको छ भने सड़क सुरक्षा र अन्य सहायक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजना कार्यालयले जनाएको छ सर्वोच्च अदालतले पूर्व न्यायाधीश नेपाली सेना लगायतको सम्पत्ति छानबिन आयोगको काम कार्यवाही तत्काललाई यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ अधिवक्ता प्रेमराज सिलवालले आयोग गठन विरूद्ध दिएको रिटमा सुनवाई गर्दै न्यायाधीश टेक प्रसाद ढुंगाना र श्रीकान्त पौडेलको इजलासले हिजो यस्तो आदेश गरेको हो सर्वोच्चले संविधान र प्रचलित कानून प्रतिकूल हुने गरी छानबिन अघि बढ़ाउँदा अपूरणीय क्षति हुने स्थिति देखिएको भन्दै मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म आयोगका काम कार्यवाही यथास्थितिमा राख्न भनेको हो संविधानले महाभियोग प्रस्ताव पारित भई पदमुक्त पदमुक्त भएको संवैधानिक निकाय वा सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषदबाट पदमुक्त भएका न्यायाधीश र सैनिक ऐन बमोजिम कार्यवाही भएका व्यक्तिलाई मात्र अख्तियारले छानबिन गर्न पाउने व्यवस्था गरेको छ। तर सरकारले वैशाख 2 गते गठन गरेको सम्पत्ति छानबिन आयोगले उनीहरूको समेत सम्पत्ति विवरण हेरेर छानबिन गर्ने भनेपछि सर्वोच्चमा रिट परेको थियो। यो रिटलाई अग्राधिकार दिएर 15 दिनपछि पेशीमा चढ़ाउन पनि सर्वोच्चले आदेश दिएको छ। त्यस्तै यो रिटमा कानूनी व्याख्याको प्रश्न भएको भन्दै पूर्ण इजलासमा पठाएको छ। सम्पत्ति छानबिन आयोगको वैधानिकता अब पूर्ण इजलासमा परीक्षण हुने भएको छ। सरकारले 62-63 सालपछि गएको चैत 30 सम्म उच्च पदमा पुगेकाहरूको सम्पत्ति छानबिन गर्न भनी आयोग गठन गरेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
4: हाम्रा सेवाहरू नसा तथा हाड जोड़ने रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
5: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
6: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
4: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
3: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्राली गोलाइन तुलसीपुर दाङ, फोन नम्बर 082-5206-1, मोबाइल 97-487-0711 र 98-10-87-3180।
7: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो

भएको छ। समितिले आज सार्वजनिक सूचना निकालेर संवैधानिक परिषदबाट सिलङ्ग ठोस आधार प्रमाण वा सूचना भए 10 दिनभित्र समितिमा हुजुरी दिन आग्रह गरेको हो। प्रमुख निर्वाचन आयुक्तमा सिफारिश गरिएका मोरङका मानबहादुर कार्की तथा निर्वाचन आयुक्तहरूमा सिफारिश गरिएका काठमाण्डुका डाक्टर राजीव सुब्बा र ओखलडुङ्गाका गुरूप्रसाद वाग्ले विरूद्ध प्रमाणसहित उजुरी दिन सकिनेछ। उजुरीमा उजुरीकर्ताको नाम, थर, ठेगाना, फोन नम्बर स्पष्ट खुल्ने गरी जिल्ला उल्लेख हुनुपर्नेछ। उजुरी दिँदा आधार र प्रमाणका कागजातको प्रतिलिपि समेत संलग्न गर्नुपर्ने समिति जनाएको छ। समितिका अनुसार सिंहदरबार स्थित संसदीय सुनवाई समितिको सचिवालयमा बुझाउन वा जिल्ला प्रशासन कार्यालय मार्फत दस्तुर पनि पठाउन सकिनेछ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा गएको असार 19 गते बसेको संवैधानिक परिषदको बैठकले कार्की, सुब्बा र वाग्लेलाई नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको थियो। काठमाडौँ महानगरपालिकाले मुगुका गणेश नेपालीको परिवारलाई मानवीय सहयोग, रोजगारी उपलब्ध गराउने तथा सन्ततिलाई निशुल्क शिक्षा प्रदान गर्ने भएको छ। महानगरले यो विषयलाई कार्यपालिकाको बैठकबाट विधिसम्मत निर्णय गरी कार्यान्वयनमा लैजाने जनाएको छ। अस्ति राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल खनाएर जलेका 25 वर्षीय नेपालीको उपचारको क्रममा हिजो बिहान वीर अस्पतालमा ज्यान गएको हो। काठमाडौँ महानगरका प्रवक्ता नवीन मानन्दरले निकालेको विज्ञप्तिमा नेपालीको निधनप्रति दुःख व्यक्त गर्दै परिवारप्रति समवेदना प्रकट गरिएको छ। साथै सरकार ले गठन गरेको छानबिन समितिलाई महानगरले पूर्ण सहयोग गर्ने उल्लेख छ। वीर अस्पतालमा ज्यान गुमाएका नेपालीको शवलाई गैराति शिक्षण अस्पताल महाराजगंज लगिएको छ। परिवार आफन्तबीच सहमति नभएकोले शव परिवारले बुझेका छैनन्। अब विदेशको खबर। अमेरिका इरान बीचको युद्ध विराम समाप्त भइसकेको घोषणा गर्नुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले चाहेमा वार्ता निरन्तर रहने प्रतिक्रिया दिनुभएको छ। इरानले संवाद जारी राख्न चाहेमा वार्ताले निरन्तरता पाउने ट्रम्पले बताउनु भएको समाचार संस्था एएफपीले जनाएको छ। पछिल्लो युद्ध विराम समाप्त भएको घोषणासँगै अमेरिका र इरान बीच फेरि तनाव बढ़दो छ। अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा लेख्नु भएको छ, इस्लामिक रिपब्लिक अफ इरानले कुराकानी जारी राख्न अनुरोध गरेको छ र यसका लागि हामी सहमत छौं। दुवै देशबीच भएको अन्तरिम युद्ध विराम सम्झौतामा शान्ति कायम राख्नुपर्ने र इरानले हर्मुज जलमार्गबाट आवत जावत गर्ने जहाजमाथि हमला रोक्नुपर्ने उल्लेख थियो, तर पछिल्ला केही दिनमा इरानले यो समुद्री मार्गबाट आवत जावत गर्ने जहाजमाथि फेरि आक्रमण थालेको अमेरिकाको आरोप छ। योसँगै ट्रम्पले सम्झौताको उल्लंघन गरिएको र युद्ध विराम समाप्त भएको घोषणा गर्नुभएको हो। अब खेल खबर। बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकप फुटबलको सेमी फाइनलमा पुगेको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा आज बिहान भएको क्वार्टर फाइनल खेलमा बेल्जियम 2-1 गोलले पराजित भयो। स्पेनको जीतमा फोबियन रुइज र मिकेल मोरिनोले 1-1 गोल गरे। खेलको 30 मिनटमा रुइजको गोलबाट स्पेनले अग्रता बनाएको थियो, तर खेलको 41 मिनटमा बेल्जियमका चार्ल्स डेकेटलेयरले गोल गरेपछि पहिलो हाफ 1-1 बराबरी भयो। खेलको दोस्रो हाफको 88 मिनटमा स्पेनका मोरिनोले निर्णायक गोल गर्दै टोलीलाई 16 वर्षपछि सेमी फाइनलमा पुर्याए। स्पेनले यसअघि सन् 2010 उपाधि जितेको थियो। त्यसपछि सन् 2014 समूह चरणबाटै बाहिरिएको टोली सन् 2018 र 22 अन्तिम 16 पुगेको थियो। स्पेनले अब सेमी फाइनलमा फ्रान्ससँग खेल्नेछ। पहिलो क्वार्टर फाइनल खेलमा साबिक उपविजेता फ्रान्सले मोरक्कोलाई 2 गोलले हराउँदै सेमी फाइनलमा पुगिसकेको छ। विश्वकप फुटबलको तेस्रो क्वार्टर फाइनलमा भोलि बिहान पाउने 3 बजे नर्वे र इंग्ल्याण्ड तथा अन्तिम क्वार्टर फाइनल खेलमा भोलि बिहान पाउने 7 बजे साबिकको विजेता अर्जेन्टिना र स्विजरल्याण्ड ले खेल्दैछन्। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज पनि पानी पर्ने, पहाड़ी र तराई क्षेत्रका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना। बाढ़ी पसेको किर्तिपुरको होल्डिङ सेन्टरबाट 60 जनाको उद्धार। घण्टौं जाम हुने नवलपरासी दाउन्नेको शास्ति हट्यो, सहज बन्न थाल्यो नारायणघाट बुटवलको यात्रा। सम्पत्ति छानबिन आयोगको काम यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश। प्रचलित कानून प्रतिकूल हुने गरी छानबिन अघि बढ़ाउँदा क्षति हुने उल्लेख। युद्ध विराम समाप्त भए पनि इरानले चाहेमा वार्ता निरन्तर रहने ट्रम्पको प्रतिक्रिया, आफूहरू तयार नै रहेको भनाई। र बेल्जियमलाई हराउँदै स्पेन 16 वर्षपछि विश्वकप फुटबलको सेमी फाइनलमा पुग्न फ्रान्ससँग खेल्ने।

0: रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज।
1: के तपाई पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारोरोग, सुत्केरीको दुध नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू, तुलसीपुर 10, पड्ढादाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 98228-0141-29।
2: खुशीको खबर, तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ, फोन नम्बर 0825230032 र मोबाइल नम्बर 98121991918।
3: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दीदाग घटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 मा उपलब्ध।
4: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
1: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
4: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
1: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
4: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन,
1: प्रोप्राइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 98478-44683 र 98478-64770। सेवा गर्ने मौका दिनुहोस्।
5: स्कूल, कलेज, बिहे, पार्टी वा स्पोर्ट का लागि आकर्षक, टिकाउ र स्टाइलिस जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन दाङ।
6: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 98578-20756।
7: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
8: के भो बोलादै, के गुनगुनाइरहेको?
7: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
8: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
7: यति सजिलै?
8: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
9: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
10: किन पिर गरेकी नानी, जाउँ मसँग सुगत मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
11: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुनचाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
12: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
11: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा, तुलसीपुर दाङ, प्रोप्राइटर हरिबिक, सम्पर्क मोबाइल 98578-20308।
12: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
13: बाट बोलाएछ माग्ने अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
14: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो दाँतको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
13: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन
14: यसका बाजे लाटाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो त यसका बाजे म चाहिँ गुटुङ टुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा
15: हामी कहाँ साल चिसौ अजना सालको चौका झ्याल ढोका कडी पाउनका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
16: कञ्चनजङ्घा श्रमिल तथा फर्निचर उद्योग तुलसीपुर उपमहानगरपालिका 6 गुमरासोक दाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9558823894 9478814894
4: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा
17: हामी कहाँ ल्यापटप डेस्कटप प्रिन्टर फोटोकपी मेसिन सीसीटीभी नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ प्रोप्राइटर सन्तोष साहु बस्नेत मोबाइल नम्बर 9848306627 र 9825227662
4: इमेल itstore.dang@gmail.com मिड वेस्ट आईटी स्टोर शीतलपुर रोड बाहिनी चौक तुलसीपुर दाङ
18: खुशीको खबर
19: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र संचालनमा आएको सहर्ष जानकारी गराउँदछौ आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस् हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ मोबाइल नम्बर 9680719194 र 9822856576
18: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
20: किसानहरूका लागि खुसीको खबर
19: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको एस नन्दन फिक्प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ एक पटक प्रयोग गरेर त हेर्नुहोस् सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ
20: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 9857823971
21: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला
19: ओहो दाई के सोचमा परिरहनु भएको छ त नेचुरल नर्सरी छँदैछ नि मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ
22: हजुर तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल विभिन्न प्रजातिका फलफुलका बिरुवा बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला दुबोमाला पुष्प बुकी सयपत्रीका माला सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस् यति मात्रै होइन घरमा पुगेर मालिकको काम पनि गरिन्छ
19: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै सञ्चालक बुद्धिराज पौडेल मोबाइल नम्बर 9435327695 र 9810126000 एक पटक सेवा गर्ने मौका दिनुहोस्
4: माटोले खोजेको
0: किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी खोजी प्रयोग गरौँ।
2: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौँ। पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 9808 64 0 71।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरानी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
5: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू हाच्छिउ आइरहने, गन्ध बासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
3: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
5: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
3: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
4: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219004।
6: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएनसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
7: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्ती लाइफ केयर हस्पिटलमा।
8: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
7: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती लाइफ केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
7: 10 बेड आईसीयू सेवा,
8: 10 बेड एनआईसीयू सेवा,
7: 10 बेड एसडीयू सेवा,
8: नर्मल डेलिभरी तथा सीएस सेवा,
7: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
8: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
7: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्ती लाइफ केयर हस्पिटल प्राली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान, फोन 0825226686 र 590475।
9: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: हाम्रा सेवाहरू
11: दन्त परीक्षण तथा परामर्श सेवा,
10: दाँतको एक्सरे,
11: दाँत सफा गर्ने,
10: दाँत निकाल्ने,
11: दाँत भर्ने,
10: दाँतको जरादेखि उपचार गर्ने,
11: कृत्रिम दाँत लगाउने,
10: बच्चाहरूको दाँतको विशेष उपचार,
11: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
10: दाँतको कस्मेटिक उपचार,
11: साथै मुखमा आउने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
12: सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 गलाइन दाङ, मोबाइल नम्बर 9857825188 र 9848404188।
13: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
14: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
15: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
16: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्तीखोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
15: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97487-060-11 र 98578-40-601।

नमस्कार, म गायिका मान्डवी त्रिपाठी। तपाईहरु सुन्दै हुनुहुन्छ नेपालकै पहिलो सामुदायिक वातावरण मैत्री रेडियो, रेडियो प्रकृति एफएम 93.4 मेगा।

ए न्याउलीमा चरी कठै गरे मन्दिरी माथि सुने गजल कठैमा बरे लुङ्गा हजुर ए तानैको धागो केलाउ भन्दा नौतु नै माया खेलाउ भन्दा सम्बन्ध साइनो पर्ने हो कि सिरेमा चट्याङ झर्ने हो कि

0: de silencio. Quería porque te sentí mucho más cerca.
1: के तपाई दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
2: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
1: हामी कहाँ उपलब्ध सेवाहरू:
3: दाँत निकाल्ने,
1: नयाँ दाँत राख्ने,
3: झिक्न नपर्ने गरी दाँत राख्ने,
1: दाँत भर्ने, दाँत सफा गर्ने,
3: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
1: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्धाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
4: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। संचालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98560 38443 र 98105977।
5: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
6: हाम्रा सेवाहरू: नसा तथा हार्जोनी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
7: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
8: साथै नाक कान घाँटी थाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
6: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
5: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी गलाइन तुलसीपुर दान फोन नम्बर 082520601, मोबाइल 97487071 र 98107031380।
9: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
10: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
11: ए बहिनी पनि, किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
10: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू: फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
10: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 98478 33923 र 97492065913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
9: प्रविधिको रफ्तार सँगै हामी तपाईँ सँगै।
12: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
10: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
12: तुलसीपुर 3 मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
10: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
12: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
10: थप जानकारीका लागि गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4
6: चार रक्षा चौर दाङ। फोन नम्बर 082-520-005, मोबाइल नम्बर 98-578-21-524 र 98-578-22-915।
13: हरेक रोगको हरेक बिरामीको निवारण गरिने भरपर्दो स्थान नेशनल बाथरोग सेन्टर।
14: हजुर, युनाइटेड मिशन अस्पताल पाल्पा र पालपाली मेडिकल तुलसीपुर दाङमा 30 वर्षसम्म काम गरिसक्नु भएकी निकै अनुभवी दीर्घ सेवा पदकबाट सम्मानित सिनियर स्टाफ नर्स बिना श्रेष्ठ अब तुलसीपुरको नेशनल बाथ रोग सेन्टरमा।
13: सिनियर स्टाफ नर्स बिना श्रेष्ठद्वारा गर्भवती महिला र स्त्री रोग सम्बन्धी सस्तो सुलभ र भरपर्दो माध्यमबाट सफल उपचार गरिन्छ। त्यसैले गर्भवती महिला र स्त्री रोग सम्बन्धी कुनै पनि समस्या भएमा नेशनल बाथ रोग सेन्टर तुलसीपुरमा आई बिना श्रेष्ठसँग उपचार गराइहाल्नुहोस् है।
14: सम्पर्कको लागि नेशनल बाथ रोग सेन्टर बीपी चोकदेखि दक्षिण पश्चिम साइडमा सम्पर्क फोन नम्बर 082-520-103 र 98-578-80-103।
15: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुर में आउने बारे अत्यंत जरूरी सूचना।
16: डाक्टर द्वारा उपचार हुने रोगहरू
15: छारे रोग, मिर्गी रोग, बाख्री रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
16: लोक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
6: बिरामी चेक जाँच हुने मिति साउन 3 गते आइतबार र 4 गते सोमबार बेलुकासम्म।
17: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
18: दायाँ बायाँ नहेरी के सोच्दै हिँडिरहेको छौ समीरा, के भयो?
19: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए।
18: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैयाँ गएर पैसा र समय खर्च हुने झन्झट। हाम्रै तुलसीपुरमा प्रसुन ट्रेडर्स छँदै छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
20: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स तुलसीपुर 5 वीरेन्द्र चोक दाङ गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 082-520-947। सेवा गर्ने मौका दिनुहोला।
6: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
20: सृजना नर्सरी एन्ड एग्रो फर्म।
6: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
20: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
6: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
20: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रो फर्म, तुलसीपुर 6 स्टार चोक रजौरा दाङ।
6: सञ्चालक सेवकराम भण्डारी। मोबाइल नम्बर 98-578-20-178 र 98-134-11-448।
21: सृजना नर्सरी एन्ड एग्रो फर्म, हरियाली जीवनको सुन्दर शुरुवात।
0: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौ। विज्ञापन शाखा रेडियो प्रकृति एफएम 93.4 MHz सल्यान रोड तुलसीपुर दाल। सम्पर्क फोन नम्बर 082-521-8047
21: र 082-521-8080।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 10 बजेको प्रकृति समय सन्देश सवारी दुर्घटनाबाट बचौ र बचाऊ
2: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी अस्पताल प्रणाली तुलसीपुरलाई सम्झनु होस्
3: हाम्रा सेवाहरू नसा तथा हाड जोड्ने रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
4: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ
5: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
3: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
2: विस्तृत जानकारीको लागि चिनारी अस्पताल प्रणाली गलाइन तुलसीपुर दाङ फोन नम्बर 0825206001 मोबाइल 97487061 र 98107183
6: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
3: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
7: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
3: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
8: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
3: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9847833923 र 9742965913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
8: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै
9: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा
3: हामी कहाँ ल्यापटप डेस्कटप प्रिन्टर फोटोकपी मेसिन सीसीटीभी नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ प्रोप्राइटर सन्तोष साहु बस्नेत मोबाइल नम्बर 9847833627 र 9225227662
9: इमेल itstore.dang@gmail.com मिड वेस्ट आईटी स्टोर शीतलपुर रोड बाहिनी चौक तुलसीपुर दाङ
2: खुशीको खबर
10: तपाईँ हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
3: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ मोबाइल नम्बर 9680719194 र 9822186576
2: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
11: किसानहरूका लागि खुसीको खबर नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
12: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दान, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98-578-23-971।
13: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
14: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
15: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
11: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 98-435-27-695 र 98-10-12-60-00। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
16: माटोले खोजेको किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी खोजी प्रयोग गरौँ।
17: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौँ।
18: पाइने स्थान, विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू।
19: तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स, तुलसीपुर 5 ग लाइन दाङ, रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 98-088-64-071।

0: सेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 82525925, मोबाइल 98578209025।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
2: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
3: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
4: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध वासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
2: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
4: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बालरोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धित परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
2: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
3: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 082-521-904।
5: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा, बीएनसी अस्पतालसँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942, 023-535-942।
6: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
7: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
6: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती लाइफ केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
6: 10 बेड आइसीयू सेवा,
7: 10 बेड एनआईसीयू सेवा,
6: 10 बेड एसडीयू सेवा,
7: नर्मल डेलिभरी तथा सीएस सेवा,
6: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
7: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
6: सरल, सर्वसुलभ, गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्ती लाइफ केयर हस्पिटल प्राली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान, फोन 082-522-686 र 590-475।
8: रौनियार डेन्टल क्लिनिक, रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू:
10: दन्त परीक्षण तथा परामर्श सेवा,
9: दाँतको एक्सरे,
10: दाँत सफा गर्ने,
9: दाँत निकाल्ने,
10: दाँत भर्ने,
9: दाँतको जरादेखि उपचार गर्ने,
10: कृत्रिम दाँत लगाउने,
9: बच्चाहरूको दाँतको विशेष उपचार।

0: दाँत मिलाउने विशेषज्ञ सेवा,
1: दाँतको कस्मेटिक उपचार,
0: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
2: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 ग लाइन दाङ, मोबाइल नम्बर 9857825188 र 9848404188।
3: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
4: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
5: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
6: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
5: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
7: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
4: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
7: हामी कहाँ उपलब्ध सेवाहरू,
8: दाँत निकाल्ने,
7: नयाँ दाँत राख्ने,
8: झिक्न नपर्ने गरी दाँत राख्ने,
7: दाँत भर्ने, दाँत सफा गर्ने,
8: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई पार्ने,
7: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
3: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 9856-38443 र 9810-85-9772।
9: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
5: हाम्रा सेवाहरू,
4: नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
10: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
11: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
4: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
9: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली ग लाइन तुलसीपुर दाङ, फोन नम्बर 082-590-401, मोबाइल 97-487-060-11 र 98-10-87-31-80।
12: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
13: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
14: तपाई सँगसँगै

0: नया युग को नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज।
1: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
2: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
1: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एण्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एण्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
1: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 9848733923 र 9742965913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
3: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
4: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारोग, सुत्केरीको दुख नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढादाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 9828-0141-29।
5: दायाँ बायाँ नहेरी के सोच्दै हिँडिरहेको छौ समीरा? के भयो?
6: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए।
5: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैयाँ गएर पैसा र समय खर्च हुने झन्झट। हाम्रो तुलसीपुरमा प्रसुन ट्रेडर्स सधै छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
7: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स तुलसीपुर 5 वीरेन्द्र चोक दान गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा, फोन नम्बर 0825-9947। सेवा गर्ने मौका दिनुहोला।
8: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन, अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रो पन्ने जिद्दीदा घटाई भाँडा चम्काउँछ अझ चिलिक्क। मात्र रु 10 र रु 20 मा उपलब्ध।
9: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
10: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
9: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
10: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
9: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
10: प्रोप्राइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 9848744683 र 9848764770। सेवा गर्ने मौका दिनुहोस्।
5: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
7: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो स्थान गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरु जजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा एघारमा साइन्स म्यानेजमेन्ट एजुकेशन सोसियोलोजी कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि गुरु जजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङ फोन नम्बर 082-520-005 मोबाइल नम्बर 98578-21524 र 98578-22915।
11: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
12: के भो बोला दाई, के गुनगुनाइरहेको?
11: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
12: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
11: यति सजिलै?
12: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
13: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ, आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
14: किन पिर गरेकी नानी, जाउँ न मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
15: हजुर, हामी कहाँ काँचो नम्बर एक सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ, साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
16: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
15: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ, प्रोप्राइटर हरिबिक, सम्पर्क मोबाइल 98578-20-308।
16: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
17: घर त बनाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
18: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो डाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
17: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
18: यसका बाजे लाटाले हानेर बारीका पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङ टुङ दगुरेर गए, अहिले भटकै कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा।
16: हामी कहाँ साल सिस्टौ अजना सालको चौक झ्याल ढोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ। कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुन्द्रासो डाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली, सम्पर्क मोबाइल नम्बर 98578-23894 98478-14894।
1: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भर पर्दो गन्तव्य
7: सृजना नर्सरी एन्ड एग्रो फार्म।
1: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
7: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
1: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
7: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रो फार्म, तुलसीपुर 6 स्टार चोक रजौरा दाङ,
1: सञ्चालक सेवक राम भण्डारी, मोबाइल नम्बर 98578-20-178 र 98134-11448।
19: सृजना नर्सरी एन्ड एग्रो फार्म, हरियाली जीवनको सुन्दर शुरूआत।
15: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुर में आउने बारे अत्यंत जरूरी सूचना।
20: डाक्टर द्वारा उपचार हुने रोगहरू
21: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
20: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बरबराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
22: बिरामी चेक जाँच हुने मिति साउन 3 गते आइतबार र 4 गते सोमबार बेलुकासम्म।
23: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
24: हरेक रोगको हरेक बिरामीको निवारण गरिने भरपर्दो स्थान नेशनल बाथरोग सेन्टर।
25: हजुर, युनाइटेड मिशन अस्पताल पाल्पा र पाल्पाली मेडिकल तुलसीपुर दाङमा 30 वर्षसम्म काम गरिसक्नु भएकी निकै अनुभवी दीर्घ सेवा पदकबाट सम्मानित सिनियर स्टाफ नर्स बिना श्रेष्ठ अब तुलसीपुरको नेशनल बाथरोग सेन्टरमा।
24: सिनियर स्टाफ नर्स बिना श्रेष्ठद्वारा गर्भवती महिला र स्त्री रोग सम्बन्धी सस्तो, सुलभ र भरपर्दो माध्यमबाट सफल उपचार गरिन्छ। त्यसैले गर्भवती महिला र स्त्री रोग सम्बन्धी कुनै पनि समस्या भएमा नेशनल बाथरोग सेन्टर तुलसीपुरमा आई बिना श्रेष्ठसँग उपचार गराइहाल्नुहोस् है।
25: सम्पर्कको लागि नेशनल बाथरोग सेन्टर बीपी चोकदेखि दक्षिण पश्चिम साइडमा सम्पर्क फोन नम्बर 0825201103 र 98578880103।
26: खुशीको खबर, तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ, फोन नम्बर 0825230032 र मोबाइल नम्बर 98121998।
27: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
26: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
27: तुलसीपुर 3 मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश। स्कूल, कलेज, बिहे, पार्टी वा स्पोर्टका लागि आकर्षक, टिकाउ र स्टाइलिस जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
26: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
27: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 98578820756।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 11 बजेको प्रकृति समय सन्देश रुख रोपौं वन जोगाऊं
2: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुर में आने बारे अत्यंत जरूरी सूचना
3: डाक्टर द्वारा उपचार हुने रोगहरू
2: छारे रोग मिर्गी रोग बाख्री रोग बेला बेलामा बेहोश हुने लामो समयदेखि टाउको दुख्ने मुटुको धड्कन बढ्ने शरीर काप्ने पसिना आउने झस्कने तर्सने भएमा निद्रा नलाग्ने बढी निद्रा लाग्ने शरीर झमझम गर्ने पोल्ने वा दुख्ने काम गर्न मन नलाग्ने दिक्क लाग्ने भएमा यौन इच्छामा कमी रक्सी तथा नशालु पदार्थ सेवन बढी बोल्ने रिसाउने झर्कने दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
3: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने बिना कारण हाँस्ने रुने एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला
4: बिरामी चेक जाँच हुने मिति साउन 3 गते आइतबार र 4 गते सोमबार बेलुकासम्म
5: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि
6: के तपाई पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईको रोग सन्चो भएको छैन अब चिन्ता लिनु पर्दैन विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक गानोगोला युरिक एसिड बाथरोग पत्थरी सुगर जन्डिस पाइल्स निमोनिया दम नसा च्यापिएको हात भाँचिएको कब्जियत छारे रोग सुत्केरीको दुख नहुने महिनावारी गडबडी पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढादाङ घरेलु उपचार केन्द्र मोबाइल नम्बर 98228-0149
4: खुशीको खबर तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइरोइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङ फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918
7: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला
8: ओहो दाई के सोचमा परिरहनु भएको छ त नेचुरल नर्सरी छँदैछ नि मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ
9: हजुर तपाईलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल विभिन्न प्रजातिका फलफूलका बिरुवा बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला दुबो माला पुष्पबुकी सयपत्रीका माला सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस् यति मात्रै होइन घरमा पुगेर मालीको काम पनि गरिन्छ
4: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै सञ्चालक बुद्धिराज पौडेल मोबाइल नम्बर 9435-27695 र 9810-12-60-00 एकपटक सेवा गर्ने मौका दिनुहोस्
10: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रोपनले जिद्दीदाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क मात्र रु 10 र रु 20 मा उपलब्ध
11: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
12: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
11: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
13: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
11: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
13: प्रोप्राइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847446683 र 9847464770। सेवा गर्ने मौका दिनुहोस्।
14: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
15: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
14: थप जानकारीका लागि गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङ, फोन नम्बर 0825200005, मोबाइल नम्बर 9857821524 र 9857222915।
16: हरेक रोगको, हरेक बिरामीको निवारण गरिने फलप्रद स्थान नेशनल बाथरोग सेन्टर।
17: हजुर, युनाइटेड मिशन अस्पताल पाल्पा र पाल्पाली मेडिकल तुलसीपुर दाङमा 30 वर्षसम्म काम गरिसक्नु भएकी निकै अनुभवी दीर्घ सेवा पदकबाट सम्मानित सिनियर स्टाफ नर्स बिना श्रेष्ठ अब तुलसीपुरको नेशनल बाथ रोग सेन्टरमा।
16: सिनियर स्टाफ नर्स बिना श्रेष्ठद्वारा गर्भवती महिला र स्त्री रोग सम्बन्धी सस्तो, सुलभ र भरपर्दो माध्यमबाट सफल उपचार गरिन्छ। त्यसैले गर्भवती महिला र स्त्री रोग सम्बन्धी कुनै पनि समस्या भएमा नेशनल बाथ रोग सेन्टर तुलसीपुरमा आई बिना श्रेष्ठसँग उपचार गराइहाल्नुहोस् है।
17: सम्पर्कको लागि नेशनल बाथ रोग सेन्टर बीपी चोकदेखि दक्षिण पश्चिम साइडमा सम्पर्क फोन नम्बर 0825201103 र 9857880103।
15: स्कूल, कलेज, बिहे, पार्टी वा स्पोर्ट का लागि आकर्षक, टिकाउ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
14: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
15: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ। प्रोप्राइटर पदम बहादुर नेपाली। मोबाइल नम्बर 9857720756।
18: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
19: के भो बोलादै, के गुनगुनाइरहेको?
18: होइन, बुढीलाई डाक्टरको

0: नया युग को नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
2: किन पिर गरेकी नानी, जाउँ न मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
3: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
4: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
3: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 98578।
4: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
5: अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
6: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दागको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
5: मेरी आमै नि, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
6: यसका बाजे लाटाले हानेर बारीका पातामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङ टुङ दगुरेर गए, अहिले भर्खर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा।
4: हामी कहाँ साल सिसौ असना सालको चौक झाल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
7: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुमरासो डाङ। प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 98578 23894 98478 14894।
8: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
1: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुपथ मूल्यमा बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत। मोबाइल नम्बर 98478 30627 र 98225 22762।
8: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर शीतलपुर रोड बाहिनी चौक तुलसीपुर दाङ।
9: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकी भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: हाम्रा सेवाहरू:
1: दन्त परीक्षण तथा परामर्श सेवा,
10: दाँतको एक्सरे,
1: दाँत सफा गर्ने,
10: दाँत निकाल्ने,
1: दाँत भर्ने,
10: दाँतको जरादेखि उपचार गर्ने,
1: कृत्रिम दाँत लगाउने,
10: बच्चाहरूको दाँतको विशेष उपचार,
1: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
10: दाँतको कस्मेटिक उपचार,
1: साथै मुखमा आउने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
11: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ। मोबाइल नम्बर 98578 25188 र 98478 40188।
12: किसानहरूका लागि खुसीको खबर:
13: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिटप्राले तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बङ्गुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ। एकपटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
12: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ। फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98578 23971।
14: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरानी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
15: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डीफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
16: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू हाच्छिउ आइरहने, गन्ध वासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
14: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
16: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
14: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
15: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 082-521-904।
17: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942 023-535-942।
18: माटोले खोजेको, किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी खोजी प्रयोग गरौँ।
19: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौँ। पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू। तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स, तुलसीपुर 5 ग लाइन दाङ, रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 98-088-64-071।
20: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
21: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
20: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती ल्याब केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
21: तुलसीपुर र मूर्तिपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
20: 10 बेड आइसीयू सेवा,
21: 10 बेड एनआईसीयू सेवा,
20: 10 बेड एसडीयू सेवा,
21: नर्मल डेलिभरी तथा सीएस सेवा,
20: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
21: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
20: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्ती ल्याब केयर हस्पिटल प्राली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 ग लाइन दान, फोन 082-522-686 र 590-475।
0: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज
2: तपाई सँगसँगै

0: ಪ್ರಶ್ನೆ ಹೇಳಿಯ ಬರ್ತದೆ
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
3: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209025, मोबाइल 98578209025।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
4: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
3: हामी कहाँ उपलब्ध सेवाहरू,
5: दाँत निकाल्ने,
3: नयाँ दाँत राख्ने,
5: झिक्न नपर्ने गरी दाँत राख्ने,
3: दाँत भर्ने, दाँत सफा गर्ने,
5: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
3: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
6: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 98560 38443 र 98105597।
7: दाया बाया नहेरी के सोच्दै हिँडिरहेछ समीरा, के भयो?
8: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने भन्या जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए।
7: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैयाँ गयो पैसा र समय खर्च हुने झन्झट। हाम्रै तुलसीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
6: हजुर, हामी कहाँ विभिन्न डिजाइन का साड़ी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कूल ड्रेस लगायत काचो कपड़ाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झोल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स तुलसीपुर 5 वीरेन्द्र चोक दान गणेश डेरीको छेउमा, प्रोप्राइटर प्रसुन ओझा, फोन नम्बर 0825209947। सेवा गर्ने मौका दिनुहोला।
1: खुशीको खबर,
2: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ, मोबाइल नम्बर 98680719194 र 98281576।
3: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
9: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन, अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दी दाग हटाई भाँडा चम्काउँछ अझ चिलिक्क, मात्र रु 10 र रु 20 मा उपलब्ध।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: मध्याह्न 12 बजेको प्रकृति समय सन्देश
2: नमस्कार म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ सबैभन्दा पहिले मुख्य खबर काठमाडौँ उपत्यका सहित काभ्रेमा बाढ़ीको उच्च जोखिम अरू 29 जिल्लामा पनि सावधानी अपनाउन आग्रह विपदका घटना सम्बन्धी हटलाइन 1234 अब सबै जिल्लामा तीन दिनमा जलनका तीन घटना दुईजनाको उपचार चल्दै गणेश नेपालीको सब तिर्विशिक्षण अस्पताल लगियो सरकारले पर्सीदेखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने जुनसुकै जिल्लाबाट पनि राहदानी आवेदन दिन सकिने सगरमाथा क्षेत्रमा डीजीआई ड्रोनको नयाँ कीर्तिमान 8861 मिटरको उचाइमा उडान र 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपालको विजयी शुरूआत विश्वकप फुटबलको क्वार्टर फाइनलमा भोलि बिहान नर्वे र इंग्ल्याण्ड तथा अर्जेन्टिना र स्विजरल्याण्ड खेल्दै नेपाल खबरमा अब पूरा खबर देशभर मनसूनी वायुको प्रभाव रहेको छ काठमाडौँ उपत्यका सहित देशका केही ठाउँमा अहिले पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ गैराती पनि कतिपय क्षेत्रमा पानी परेको थियो आज दिउँसो पहाड़ र तराईका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यका सहित काभ्रेमा आकस्मिक बाढ़ीको उच्च जोखिम छ काठमाडौँ भक्तपुर ललितपुर र काभ्रे गरी चार जिल्लामा आज बाढ़ीको उच्च जोखिम रहेको हो त्यस्तै अरू 29 जिल्ला नुवाकोट ताप्लेजुङ संखुवासभा तेह्रथुम पाँचथर खोटाङ दोलखा रामेछाप सिन्धुली त्यसै गरी मकवानपुर चितवन नवलपरासी कास्की रसुवा धादिङ बारा पर्सा रौतहट कपिलवस्तु रूपन्देही बाँके बर्दिया कैलाली कञ्चनपुर दाङ प्युठान जाँजरकोट जुम्ला दार्चुला र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ़ने अनुमान छ ती नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहने भएकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ गैराती पनि काठमाडौँ सहित केही ठाउँमा नदी खोलामा भेलबाढ़ी आएको थियो विपद सम्बन्धी घटना गुनासा सूचना तथा उद्धार सम्बन्धी सेवालाई थप छिटो सहज र प्रभावकारी बनाउन गृह मन्त्रालयले विपद हटलाइन नम्बर 1234 जिल्ला स्तरसम्म विस्तार गरी सञ्चालनमा ल्याएको छ मन्त्रालयको विज्ञप्ति अनुसार यसअघि केन्द्रबाट मात्रै सञ्चालन हुँदै आएको विपद टोल फ्री नम्बर 1149 रूपान्तरण गरी 1234 नम्बर सञ्चालनमा ल्याइएको हो नयाँ व्यवस्था अनुसार काठमाडौँ उपत्यकाभित्रबाट 1234 गरिएको फोन राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र सिंहदरबारमा पुग्नेछ भने अन्य 74 जिल्लाबाट गरिएको फोन भने सम्बन्धित जिल्लाको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रमा स्वत राउटिङ हुने व्यवस्था मिलाइएको छ अब आफ्नै जिल्लाको आपतकालीन केन्द्रसँग प्रत्यक्ष सम्पर्क गर्न सक्ने भएकोले उद्धार समन्वय र सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ बिहिबार यता तीन दिनमा जलनका तीनवटा घटना भएका छन् तीनजना मध्ये मुगुका 25 वर्षीय गणेश नेपालीको उपचारको क्रममा हिजो ज्यान गएको छ भने अरू दुईजनाको उपचार भइरहेको छ सर्लाहीको गौडैता नगरपालिकाका विवेक मण्डलको अवस्था चिन्ताजनक छ हिजो हेलिकप्टरबाट काठमाडौँ ल्याएका मण्डलको किर्तिपुरको वर्ण अस्पतालमा उपचार भइरहेको छ जलनबाट गम्भीर बिरामी 25 वर्षीय मण्डलले पेट्रोल खनाएर आफ्नै शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ त्यस्तै आज बिहान काठमाडौँको बुद्धनगरमा 45 वर्षीय अश्विन राउतले पनि आफ्नै शरीरमा आगो लगाएको र वीर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिनुभयो हिजो बिहान वीर अस्पतालमा ज्यान गुमाएका गणेश नेपालीको शव परीक्षणका लागि गैराती तिर्विशिक्षण अस्पताल महाराजगंज लगिएको छ सरकारले पर्सी असार 29 गतेदेखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने भएको छ यसका लागि आवश्यक तयारी परराष्ट्र मन्त्रालय र विभागबाट अन्तिम चरणमा पुगेको छ परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले सहज सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउन सरकारले सोमबारदेखि नयाँ प्रणालीबाट राहदानी वितरण शुरू गर्न लागेको जानकारी दिनुभयो केही समय अपेक्षित सामान्य प्राविधिक समस्या रहन सक्ने भए पनि सहज सेवा उपलब्ध गराउन प्रयास भइरहेको उहाँले बताउनुभयो छापिएका राहदानी तत्काल सम्बन्धित जिल्ला र इलाका प्रशासन कार्यालय पुर्याउन हुलाक विभागसँग सम्झौता भइसकेको छ जुनसुकै जिल्लाबाट पनि राहदानी आवेदन दिन सकिने व्यवस्थाका लागि प्रक्रिया शुरू भएको पनि प्रवक्ता छेत्रीले जानकारी दिनुभयो जो जहाँ बसेको भए पनि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने व्यवस्थाका लागि काम भइरहेको उहाँको भनाई छ उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा नवीकरण नगर्ने 44 निर्माण कम्पनीको इजाजत खारेज लगायतका खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
3: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
4: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
5: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
6: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, गोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान।
5: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
7: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
2: पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको निर्माण व्यवसाय प्रवर्धन शाखाले निर्माण व्यवसाय ऐन 2055 को दफा 5 को उपदफा 3 बमोजिम आर्थिक वर्ष 82-83 का लागि 82 चैत मसान्तभित्र अनिवार्य रूपमा इजाजत पत्र नवीकरण गर्नुपर्ने व्यवस्था रहेकोमा त्यो अवधिभित्र नवीकरण नगरेका 44 वटा निर्माण व्यवसायको इजाजत पत्र स्वत खारेज भएको सूचनामा उल्लेख गरेको छ। अब विदेशको खबर। चिनिया ड्रोन निर्माता कम्पनी डीजेआईले सगरमाथा क्षेत्रमा संचालित 12 दिने वायुमण्डलीय अनुसन्धान अभियान सफलतापूर्वक सम्पन्न गरेको छ। यो अभियानको क्रममा कम्पनीको अत्याधुनिक ड्रोनले नयाँ उचाई कायम गर्दै कीर्तिमान कायम गरेको हो। कम्पनीका अनुसार EV50 मोडेलको भर्टिकल टेक अफ एण्ड ल्याण्डिङ फिक्स्ड विंग हाइब्रिड ड्रोनले निश्चित तौल अर्थात पेलोड सहित 8,861 मिटरको उचाईमा पुगेर स्थिरताका साथ उडान भर्न सफल भएको छ। सगरमाथाको वायुमण्डलीय अध्ययनका लागि प्रयोग गरिएको यस ड्रोनले उच्च हिमाली क्षेत्रको प्रतिकूल मौसम र न्यून वायुमण्डलीय चापका बीच पनि आफ्नो कार्यक्षमता प्रदर्शन गरेको छ। यो उपलब्धिले कठिन भौगोलिक अवस्थामा वैज्ञानिक अनुसन्धान र सामान ढुवानीका लागि ड्रोन प्रविधिको प्रयोगमा नयाँ सम्भावनाको ढोका खोलेको कम्पनीलाई उद्धृत गरी चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। अब केही खेल खबर। एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपालले विजयी शुरूआत गरेको छ। मलेसियामा आजदेखि शुरू भएको प्रतियोगितामा नेपालले पहिलो खेलमा कतारलाई 105 रनको फराकिलो अन्तरले हरायो। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 3 विकेट गुमाएर 130 रन बनाएको थियो। नेपालका लागि सावित्री धामीले सर्वाधिक 52 रन बनाइन्। जीतका लागि 131 रनको लक्ष्य पक्षाएको कतार 12 ओभरमै 25 रनमा अल आउट भयो। रचना चौधरीले र रिया शर्माले समान 3 तथा मनिषा उपाध्यायले 2 र अनु कडायतले 1 विकेट लिए। नेपालले समूह चरणमा सिंगापुर र हङकङसँग खेल्नेछ। सिंगापुरसँगको खेल भोलि हुनेछ। र फिफा विश्वकप फुटबल अन्तर्गत भोलि बिहान क्वार्टर फाइनलका 2 वटा खेल हुँदैछन्। आइतबार बिहान 2:45 नर्वे र इंग्ल्याण्ड तथा बिहान 7:45 साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्डले खेल्दैछन्। नर्वे पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुगेको हो। इंग्ल्याण्डले लगातार तेस्रो पटक क्वार्टर फाइनल खेल्दैछ। नर्वेका एर्लिङ हालाण्डले यो विश्वकपमा 7 गोल गरेका छन् भने इंग्ल्याण्डका कप्तान ह्यारी केन र जुड बेलिङ्गम पनि लयमा रहेका छन्। यस्तै साबिक विजेता अर्जेन्टिनाले सेमी फाइनलमा पुग्न स्विजरल्याण्डसँग खेल्नेछ। गैराती भएको खेलमा बेल्जियमलाई हराउँदै स्पेन विश्वकप फुटबलको सेमी फाइनलमा पुगेको छ। स्पेनले अब सेमी फाइनलमा फ्रान्ससँग खेल्नेछ। पहिलो क्वार्टर फाइनल खेलमा साबिक उपविजेता फ्रान्सले मोरक्कोलाई 2 गोलले हराउँदै सेमी फाइनलमा पुगेको हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँ उपत्यका सहित काभ्रेमा बाढ़ीको उच्च जोखिम। अरू 29 जिल्लामा पनि सावधानी अपनाउन आग्रह। विपदका घटना सम्बन्धी हटलाइन 12-34 अब सबै जिल्लामा। 3 दिनमा जलनका 3 घटना, 2 जनाको उपचार चल्दै गणेश नेपालीको शव तिर्वी शिक्षण अस्पताल महाराजगंज लगियो। सरकारले पर्सीदेखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने। जुनसुकै जिल्लाबाट पनि राहदानी आवेदन दिन सके।

0: फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
1: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
3: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रारी गलाइन तुलसीपुर दान फोन नम्बर 0825206601 मोबाइल 97487061 र 98107031380।
4: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
5: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
6: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी होल्ड।
5: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ संचालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
5: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9847873923 र 9742965913। नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
7: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
8: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारोग, सुत्केरीको दुध नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढादाङ घरेलु उपचार केन्द्र मोबाइल नम्बर 9828001429।
5: खुसीको खबर, तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइरोइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918।
9: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रो पनले दिद्दी दाग हटाई भाडा चम्काउँछ अझ चिलिक्क, मात्र रु 10 र रु 20 मा उपलब्ध।
10: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
11: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
10: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
11: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
10: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
11: प्रोपराइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 9847744683 र 9847764770। सेवा गर्ने मौका दिनुहोस्।
12: स्कुल कलेज

0: बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अंगलाइन दाङ।
1: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अंगलाइन दाङ। प्रोप्राइटर पदम बहादुर नेपाली। मोबाइल नम्बर 98578207756।
2: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
3: के भयो बोलादै के गुनगुनाइरहेको?
2: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
3: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
2: यति सजिलै?
3: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
4: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
5: तपाई सँगसँगै

0: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
1: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
2: हजुर, हामी कहाँ काँचो नम्बर एक सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
3: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
2: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ, प्रोप्राइटर हरिबिक, सम्पर्क मोबाइल 98578।
3: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
4: घर त बनाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
5: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
4: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिति तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
5: यसका बाजे लाटाले हानेर बारीका पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङचुम दगुरेर गए, अहिले भटकट कञ्चनजङ्घा समिति तथा फर्निचर उद्योगमा।
6: हामी कहाँ सर सिसौ अचना सालको चौका झ्याल झोका कडी पाउनका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
3: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुमरासो दाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली, सम्पर्क मोबाइल नम्बर 98578 23894, 98478 14894।
7: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
8: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत, मोबाइल नम्बर 98478 30627 र 98225 22762।
7: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर, शीतलपुर रोड बाहिनी चौक तुलसीपुर दाङ।
9: खुशीको खबर,
10: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
11: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ,
12: मोबाइल नम्बर 98680719194 र 98228156576।
13: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
14: किसानहरूका लागि खुशीको खबर,
15: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिटप्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
14: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98578 23971।
16: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
17: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ? हजुर, तपाईलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ। थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845-27695 र 9810-12-60-00। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
12: माटोले खोजेको किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी खोजी प्रयोग गरौँ।
18: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौँ। पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू। तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स, तुलसीपुर 5 गलाइन दाङ, रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 9808-64-071।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: पानस्थ मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
5: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध बासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
3: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
5: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बालरोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
3: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
4: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219004।
6: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएनसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
7: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्ती लाइफ केयर हस्पिटलमा।
8: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
7: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती लाइफ केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
7: 10 बेड आइसीयू सेवा,
8: 10 बेड एनआइसीयू सेवा,
7: 10 बेड एसडीयू सेवा,
8: नर्मल डेलिभरी तथा सीएस सेवा,
7: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
8: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
7: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्ती लाइफ केयर हस्पिटल प्राली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान, फोन 0825226686 र 590475।
9: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
10: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
11: हामी कहाँ उपलब्ध सेवाहरू,
12: दाँत निकाल्ने,
11: नयाँ दाँत राख्ने,
12: झिक्न नपर्ने गरी दाँत राख्ने,
11: दाँत भर्ने, दाँत सफा गर्ने,
12: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
11: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
3: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98560-38443 र 98-10-85-97-72।
13: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकी भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: हाम्रा सेवाहरू:
15: दन्त परीक्षण तथा परामर्श सेवा,
14: दाँतको एक्सरे,
15: दाँत सफा गर्ने,
14: दाँत निकाल्ने,
15: दाँत भर्ने,
14: दाँतको जरादेखि उपचार गर्ने,
15: कृत्रिम दाँत लगाउने,
14: बच्चाहरूको दाँतको विशेष उपचार,
15: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
14: दाँतको कस्मेटिक उपचार,
15: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत, मुख तथा हड्डीको चोटपटकको उपचार।
16: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ। मोबाइल नम्बर 98578-25188 र 98478-40188।
17: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
3: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो स्थान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
17: थप जानकारीका लागि गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङ। फोन नम्बर 082-5200-5, मोबाइल नम्बर 98578-21524 र 98578-22915। तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
3: सृजना नर्सरी एन्ड एग्रोफार्म।
17: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
3: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
17: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
3: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर 6 स्टार चोक, रजौरा दाङ।
17: सञ्चालक सेवकराम भण्डारी। मोबाइल नम्बर 98578-20178 र 98134-11448।
3: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरुवात।
18: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
17: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
19: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
13: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर 6 घोराई रोड, हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ, तुलसीपुर दान।
19: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-01, मोबाइल नम्बर 97-487-0611 र 98-578-40-601।
20: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारोरोग, सुत्केरीको दुध नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढादाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 98228-0141-29।
0: ओहो ल पढ्नुहोस् त यो खबर, आज पनि रुख काटेछ होइन, यसरी दिनु रुख काटेपछि वन कसरी जोगिएला र खै?
21: वन मात्र होइन, हामी वरपरको वातावरण पनि जोगिँदैन रुख नभएपछि।
0: त्यही त खै, यिनलाई चेत किन नआउला?
22: जताभावी रुख नकाटौ, वातावरणलाई स्वच्छ राखौ।
23: वातावरण मैत्री रेडियो प्रकृतिद्वारा जनहितका लागि जारी।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ नेपालकै पहिलो वातावरण मैत्री सामुदायिक रेडियो प्रकृति एफएम 93.4 MHz।
1: बेलुका 6 बजेको प्रकृति समय सन्देश। प्लास्टिक जन्य वस्तुहरूको प्रयोग कम गरौं।

0: नमस्कार, बेलुकी 6 बजेको प्रकृति मूल खबरमा म चेतन ओलेको तपाईलाई हार्दिक स्वागत छ। तपाई यति बेला हामीलाई टाङ्रा आसपासका जिल्लामा 93.4 मेगाहर्ज इन्टरनेट अनलाइन रेडियो प्रकृति .com सँगै सल्यानको रेडियो कपुरकोट 106.7 मेगाहर्ज लगायत विभिन्न मोबाइल एप्लिकेशनबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको छ। मूल खबर शुरू गरौं। अहिलेसम्म स्टुडियोमा प्राप्त प्रमुख खबर शीर्षकहरूबाट दाङको तुलसीपुर 11 मा हाम्रो गाउँ विकास हेर्न जाउँ अभियान शुरू। गोराहीमा वडा सदस्यद्वारा शिक्षा अधिकृतमाथि दुर्व्यवहार, प्रहरीमा उजुरी दिने तयारी। सल्यानमा बाल अधिकार संरक्षणमा स्थानीय तहको प्रतिबद्धता। रूकुमबाट काठमाडौँ जाँदै गरेको गाड़ी दुर्घटना। कर्णाली राजमार्गको सांगीतडा दुर्घटनाका चालक सुवेदीको शव 9 दिनपछि भेटियो। नवीकरण नगर्ने 44 वटा निर्माण कम्पनीको इजाजत खारेज। सरकारले नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने, निष्क्रिय खाता कार्य योजना बनाई न्यूनीकरण गर्न राष्ट्र बैंकको निर्देशन। र विदेश खबरमा इरान विरूद्ध 1000 मिसाइल तयारी अवस्थामा रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी। खेल खबरमा स्पेन फिफा विश्वकपको सेमी फाइनलमा प्रवेश।
1: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
2: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
3: हजुर, तपाईलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
2: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
0: तुलसीपुर महानगरपालिका वडा नम्बर 11 ले आजदेखि हाम्रो गाउँ विकास हेर्न जाउँ अभियान शुरू गरेको छ। वडामा सञ्चालन भएका विकास निर्माणका योजनाको प्रभावकारिता, गुणस्तर र प्रगतिबारे नागरिकलाई प्रत्यक्ष जानकारी गराउने उद्देश्यले उक्त अभियानको शुरूआत उरहरी नमूना टोलबाट गरिएको हो। अभियान अन्तर्गत उरहरी, पिपल डाँडा, बेल्टा कुरा, मोतीपुर हुँदै सुकौरासम्म जोड्ने सड़क सहित वडामा संचालित विभिन्न विकास निर्माणका योजनाको स्थलगत रूपमा अवलोकन र अनुगमन गरिएको छ। अभियानपछि आयोजित कार्यक्रममा बोल्दै तुलसीपुर महानगरपालिकाका मेयर टीकाराम खड्गाले वडा नम्बर 11 ले शुरू गरेको अभियान उदाहरणीय र प्रशंसनीय रहेको बताउनुभयो। उहाँले विकास निर्माण का योजनाको पारदर्शिता, गुणस्तर र जनसहभागिता बढ़ाउन यस्ता अभियान उपयुक्त हुने उल्लेख गर्दै यो अभ्यासलाई तुलसीपुरका सबै वडामा विस्तार गर्नुपर्नेमा जोड़ दिनुभयो।
4: यो अभियान त सबैले गर्नुपर्ने अभियान हो। 11 नम्बरले सिकाएलाई गर्छन् गर्दैनन् एउटा कुरा होला। आफूले गरेका कामहरूलाई सबै जनताहरू ल्याएर देखाउने भन्ने अभियान हो यो। हामीले जे काम गर्यौँ त्यो राम्रो गर्यौँ कि नराम्रो तपाईँहरू मूल्याङ्कन गर्दै गर्नु होला। तर तपाईँहरू स्वयंलाई यो प्रत्यक्ष रूपमा हामीले गरेको कामको अनुमोदन गराउने, कामको अनुगमन गराउने, हामीले गरेको कामप्रति टिप्पणी भयो टिप्पणी पनि गर्नका निम्ति तपाईँहरूलाई अनुकूलता छ र यसमा पनि तपाईँहरूले चाहिँ हामीले गरेका कामहरूको केही टिप्पणी छ भने सार्वजनिक सूचना मार्फत
0: यसै गरी पूर्व राष्ट्रिय सभा सदस्य कुमल ओलीले अभियानले विकासप्रति नागरिकको विश्वास बढ़ाउने र सकारात्मक सन्देश प्रवाह गर्ने बताउनु भएको छ। उहाँले ओडाको समग्र विकास र समृद्धि एकता, सहकार्य र हातेमालोबाट मात्रै सम्भव हुने बताउनुभयो।
5: हामी सबै मिल्यौं भने हाम्रो सबै एकताले मात्र सबै कुरा सम्भव हुन्छ। हामीले भोट माग्दाखेरि विभिन्न राजनैतिक एजेण्डाहरू लिएर जान्छौँ, तर विकास निर्माणमा हामी एक हुन पर्छ। विकास निर्माणको काममा हामी सबै काँधमा काँध जोडेर जानुपर्ने हुन्छ। हाम्रो वडा सरकार प्रमुखले कहिले पनि पक्षपातपूर्ण व्यवहार गर्नुभएको छैन। सम्पूर्ण राजनैतिक दलहरूप्रति आस्था राख्नेहरूप्रति समभाव राख्नु भएको छ, समदूरी निर्माण गर्नुभएको छ। यहाँको विकास निर्माण सम्भव भएको छ।
0: यसै गरी तुलसीपुर 11 का वडा अध्यक्ष मानबहादुर राउतले आफूले सबै पक्षसँग सहकारी र मित्रवत वातावरणमा काम गर्दै आएको बताउनुभयो। उहाँले सबैको साथ सहयोग र सुझावकै कारण हाम्रो गाउँ विकास हेर्न जाउँ भन्ने अभियान शुरू गर्न सफल भएको बताउनुभयो।
6: विकासमा सबै मान्छेका मन जोड्नुपर्छ, सबै मान्छेलाई जोड्नुपर्छ, सबै मान्छेलाई मेरो हो भन्ने बनाउनु पर्छ। त्यो सबैको एकता भयो भने मात्रै विकास हुन सक्छ। यो बाटो हामीले जुन बाटो अनुगमन गर्यौं त्यो बाटो हेर्दै गर्दा यो ठाउँका राजनीतिक दलहरूले सबभन्दा बेसी सहयोग गर्नु भएको छ। म सङ्घ मनले राजनीतिक दलका मित्रहरूलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु। यो ठाउँले मुहार फेर्ने गरिकन हामी काम गर्छौ भनेका छौं। हेर्दा देखिने छाम्दा भेटिने विकास हामी गर्छौं। विकासमा पूर्वाग्रही बन्दै बन्दैनौ।
0: सो अवसरमा सुकुम्बासी समस्या समाधान आयोग दाङका पूर्व अध्यक्ष हुकुम बहादुर बस्नेत, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष उपेन्द्र बस्नेत लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय सरकारवाला, पत्रकार सुरक्षाकर्मी र स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। वडा सदस्य यज्ञबहादुर बस्नेतको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण वडा सचिव पदम भण्डारीले गर्नुभएको थियो। दाङको घोराहीमा एक विद्यालयको विषयमा वडा सदस्यले शिक्षा अधिकृतमाथि दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ। घोराही पन्ध्रका वडा सदस्य लेखनाथ बुढाथोकी उत्तमले शिक्षा अधिकृत अजय बोहरामाथि मोबिल खनाएर दुर्व्यवहार गरेको जिल्ला प्रकारले दाङले जानकारी दिएको छ। उक्त घटना पद्मोदय पब्लिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा भएको हो। प्रहरीका अनुसार वडा सदस्य बुढाथोकीले निर्वाचन नगराउन भनेको तर आज बिहान निर्वाचन प्रक्रिया शुरू भएपछि उक्त घटना भएको हो। घटनापछि पीड़ित पक्ष प्रहरीको सम्पर्कमा आएको र जाहेरी दिने तयारी गरेको डीएसपी तथा प्रवक्ता डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ। उहाँले पीड़ित पक्षले जाहेरी दिएपछि अनुसन्धान प्रक्रिया अघि बढ़ाइने बताउनुभयो। वडा सदस्य बुढाथोकीले दुर्व्यवहार गरेको भिडियो आफै सामाजिक सञ्जालमा पोस्ट गरेपछि सार्वजनिक भएको हो। भिडियोमा मोटरसाइकलमा सवार शिक्षा अधिकृत बोहरालाई हेलमेट माथिबाटै मोबिल खनाएको प्रश्न देखिएको छ। बुढाथोकी 2079 सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो। सल्यानमा बाल अधिकार संरक्षण र प्रवर्धनलाई प्रभावकारी बनाउन स्थानीय तहका जनप्रतिनिधि तथा सरकारवालाले 10 बुँदे साझा प्रतिबद्धता व्यक्त गरेका छन्। स्थानीय तहमा बाल अधिकार संरक्षण र प्रवर्धन सम्बन्धी एकीकृत कार्यविधि निर्माण तथा कार्यान्वयन, बाल अधिकार समितिको प्रभावकारी परिचालन, बाल कोष स्थापना, बाल कल्याण अधिकारीको व्यवस्था, बाल मैत्री स्थानीय शासन प्रवर्धन, विद्यालय तथा समुदाय स्तरमा बाल क्लब गठन तथा सेवा प्रदायक निकायहरूको सेवा नक्साङ्कन लगायतका विषयलाई प्राथमिकतामा राख्दै उनीहरूले 10 बुँदे साझा प्रतिबद्धता जारी गरेका हुन्। स्थानीय तहमा बाल अधिकार संरक्षण तथा प्रवर्धन संयन्त्रको गठन, परिचालन तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजित जिल्ला स्तरीय अन्तर्क्रिया तथा कार्यशाला गोष्ठीबाट सहभागीले उक्त प्रतिबद्धता सार्वजनिक गरेका हुन्। राष्ट्रिय बाल अधिकार परिषदको आयोजना, जिल्ला समन्वय समिति सल्यानको समन्वय र सहजीकरण तथा बाल अधिकारका लागि साझा अभियान प्रणालीको साझेदारीमा शुक्रबार सदरमुकाम खलंगामा कार्यक्रम गरिएको हो। कार्यक्रममा बाल अधिकार संरक्षण, बाल मैत्री स्थानीय शासन, बाल सहभागिता, बाल हिंसा न्यूनीकरण र बाल मैत्री नीति तथा कार्यक्रम कार्यान्वयनका विषयमा विस्तृत रूपमा छलफल गरिएको थियो। सहभागीहरूले बाल बालिकामा गरिएको खर्च नभई लगानी हो, बाल बालिका समस्या होइनन्, समाधानका सम्भाग हुन् भन्ने धारणा अघि सार्दै स्थानीय तह र वडा स्तरमा बाल मैत्री वातावरण निर्माण गर्न आवश्यक रहेको बताएका छन्। कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषदका समन्वय अधिकृत डम्बर बहादुर रोकाया र बाल अधिकारका लागि साझा अभियान कर्णालीका कार्यकारी निर्देशक टेकराज आचार्यले बाल अधिकार सम्बन्धी कानूनी व्यवस्था, स्थानीय तहको भूमिका र बाल संरक्षण संयन्त्रको प्रभावकारी कार्यान्वयनका विषयमा सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावलले बाल बालिकाको अधिकार सुनिश्चित गर्नु राज्य र समाज दुवैको साझा जिम्मेवारी भएको बताउँदै स्थानीय तहहरूले बाल मैत्री नीति तथा कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभएको छ। रूकुम पूर्व र बागलुङ जिल्लाको सीमाना पाती हाल्ने नजिकै बस दुर्घटना भएको छ। रुकुमकोटबाट काठमाडौँका लागि छुटेको एसी सिल्भर बस र विपरीत दिशाबाट आएको डबल क्याप बोलेरो एक आपसमा ठोकिएर दुर्घटना भएका हुन्। रुकुमकोट यातायात सेवा प्रणाली का अनुसार रुकुमकोटबाट काठमाडौँका लागि छुटेको लुम्बिनी प्रदेश 02001/0653 नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको लु 1/4526 नम्बरको बोलेरो एक आपसमा ठोकिएका छन्। दुर्घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ। दुवै गाड़ीहरूको अगाडिको भागमा क्षति पुगेको छ। दुर्घटनास्थलमा प्रहरी पुगिसकेको र थप विवरण आउन बाँकी रहेको बताइएको छ। असार 18 गते बिहिबार कर्णाली राजमार्ग अन्तर्गतको साङ्गे तडा दुर्घटनामा चालकको 9 दिनपछि शव फेला परेको छ। जिल्ला पत्रकारले दैलेखका प्रमुख डीएसपी श्रवण कुमार विकले चालक तुलाराम सुवेदीको शव भेटिएको बताउनुभयो। उहाँका अनुसार उनको शव शनिबार अर्थात आज बिहान अछामको तुर्माखात गाउँपालिका 2 को जमगडा स्थित कर्णाली नदीकै किनारमा भेटिएको हो। पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका 8 माझीगाउँ निवासी सुवेदीको शव उहाँका बुबाले पहिचान गरी बुझिसकेका छन्। साङ्गेतडा घटनामा बेपत्ता भएका उहाँका भाइ र गाड़ीका सहचालक उहाँका भाइ तथा गाड़ीका सहचालक रामप्रसाद सुवेदीको अवस्था भने अझै अज्ञात छ। असार 18 गते बिहान 11:30 बजेको समयमा सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश 02/0001/1055 नम्बरको फोर्स गाड़ी दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका 7 स्थित कर्णाली राजमार्गको साङ्गेतडा क्षेत्रमा दुर्घटनामा परेको थियो। गाड़ीमा 5 जना सवार मध्ये 1 जना सोही दिन मृत फेला परेका थिए। त्यसै गरी गाड़ीसँगै बेपत्ता भएका कालीकोटको 50 झरना गाउँपालिका 9 का मेखे तिरुवाको शव भने सोमबार भेटिएको थियो। यसै गरी कालीकोटको राजकोट नगरपालिका 2 की 18 वर्षीय सृजनाको शव मंगलबार भेटिएको थियो भने अझै 1 जना र गाड़ीको अवस्था भने अज्ञात नै रहेको प्रहरीले जनाएको छ। खोजी कार्य जारी राखेको छ। तपाई अहिले बेलुकी 6 बजेको प्रकृति मूल खबर सुनिरहनु भएको छ। खबरको सिलसिला जारी नै छ। रेडियो सुन्दै गर्नुहोला।

0: सामान झूल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स तुलसीपुर 5 वीरेन्द्र चौक दाङ गणेश डेरी को छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नंबर 0825209447। सेवा गर्ने मौका दिनुहोला।
1: खुशीको खबर, तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङ। फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918।
2: विश्रामपछि प्रकृति मूल खबरमा तपाईलाई फेरि स्वागत छ। अब बाँकी खबर, रूपन्देहीमा प्रहरीको जवाफी फायरिङपछि पक्राउ परेका भारतीय लागू औषध कारोबारीमाथि जिल्ला प्रतिकारले रूपन्देहीले अनुसन्धान शुरू गरेको छ। आज दिउँसो मायादेवी गाउँपालिका 5 गुवानिया चोक नजिकै लागू औषध नियन्त्रण ब्यूरोको टोलीले ब्राउन सुगर, एक थान पिस्तोल र 2 राउण्ड गोलीसहित भारतको उत्तर प्रदेश अमेठी निवासी अन्दाजी 50 वर्षीय एकवाल खानलाई पक्राउ गरेको थियो। तरिका अनुसार पक्राउ गर्ने क्रममा खानले प्रहरीमाथि नै पिस्तोल ताक्दै कार्य सम्पादनमा अवरोध गरेपछि प्रहरीले आत्मरक्षाका लागि जवाफी फायरिङ गरेको थियो। फायरिङका क्रममा उनको देब्रे खुट्टाको पिडौलामा गोली लागेको छ। घाइते खानको उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ। उनलाई जिल्ला प्रतिकारले रूपन्देहीको हिरासतमा राखी लागू औषध अवैध हतियार र घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रतिकारले रूपन्देहीका प्रवक्ता डीएसपी कृष्ण कुमार चन्दले जानकारी दिनुभएको छ। नेपाल सरकारको खर्च र स्रोत परिचालनमा असन्तुलन कायमै रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कले देखाएको छ। बितेको 3 आर्थिक वर्षको असार 26 गतिसम्मको प्रगति हेर्दा सरकारको लक्ष्य अनुसार राजस्व उठ्न नसकेको हो। चालू आर्थिक वर्ष 2082-83 जम्मा 15 खर्ब 33 अर्ब रूपियाँ प्राप्तिको लक्ष्यमा जम्मा 79.49% अर्थात 12 खर्ब 18 अर्ब रूपियाँ मात्रै संकलन भएको छ। खर्चतर्फ चालू आर्थिक वर्षमा 19 खर्ब 64 अर्ब रूपियाँको लक्ष्यमा 79.69% अर्थात 15 खर्ब 64 अर्ब रूपियाँ खर्च भएको छ। सबैभन्दा चिन्ताको विषय पूँजीगत खर्च छ। विकास निर्माणसँग प्रत्यक्ष जोडिएको यो खर्च पनि कमजोर हुँदै गएको छ। काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका 45 वर्षीय आश्विन राउतको पनि निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारकै क्रममा निधन भएको हो। प्रहरीका अनुसार आज बिहान भान्सामा गएर आफ्नो शरीरमा आफै आगो लगाएका राउतलाई उपचारका लागि अस्पताल पुर्याइएको थियो। 55% भन्दा धेरै शरीर जलेको र उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। यसैबीच जनपक्षीय ट्रेड युनियन महासंघले सरकार विरूद्ध काठमाडौँको माइती घरमा प्रदर्शन गरेको छ। महासंघले आज गणेश नेपालीलाई आत्मदाह गर्नुपर्ने अवस्था राज्यले सिर्जना गरेको आरोप लगाउँदै विरोध प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरूले युवालाई आत्मदाह गर्ने स्थितिमा कसले पुर्यायो भन्ने नारा सहित विभिन्न प्लेकार्डहरू बोकेर प्रदर्शन गरेका थिए। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीले आत्महत्या र यसको प्रयास का घटनाहरूलाई संचार माध्यम र संसदमा प्रस्तुत गरिने शैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ। उहाँले समाचार लेख्ने भन्ने र देखाउने अलगै तरिका हुने भए पनि हाल त्यस्तो सजगता नअपनाइएको बताउनुभएको हो। सांसद कार्कीले हिजो संसदमा नै एकजना सांसदले आत्महत्याको प्रयासलाई बहादुरीको संज्ञा दिएको उल्लेख गर्नुभएको छ। उहाँले अर्का सांसदले गलत जानकारी फैलाउँदै र व्यक्तिका जीवनका कथाहरू राखेर भावनात्मक बनाउने काम गरेको उहाँले बताउनुभयो। दैनिक औसत 18 जनाले आत्महत्या गर्ने देशमा छानेर कुनै आत्महत्यालाई राजनीतिकरण गर्ने वा प्रमुख बनाउने प्रवृत्ति देखिएको उहाँको भनाइ छ। संचार माध्यमहरूले पनि समाचारमा पत्रकारिताको सिद्धान्त विपरीत काम गरिरहेको र व्यक्तिका जीवन भोगाएका कथालाई आत्महत्या हुने बित्तिकै केन्द्रमा ल्याइदिने गरेको उहाँले बताउनु भएको छ। पूर्वाधार विकास मन्त्रालयले

विमान व्यवसाय इजाजत पत्र नवीकरण नगर्ने 44 फर्म र कम्पनीको इजाजत पत्र स्वत खारेज भएको जनाएको छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको निर्माण व्यवसाय प्रवर्धन शाखाले निर्माण व्यवसाय ऐन 2075 दफा 5 उपदफा 3 बमोजिम आर्थिक वर्ष 2082-83 लागि 2082 चैत मसान्तभित्र अनिवार्य रूपमा इजाजत पत्र नवीकरण गर्नुपर्ने व्यवस्था रहेकोमा सो अवधिभित्र नवीकरण नगरेका 44 निर्माण व्यवसायको इजाजत पत्र स्वत खारेज भएको सूचनामा उल्लेख गरिएको छ। सरकारले सोमबारदेखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने भएको छ। यसका लागि आवश्यक तयारी परराष्ट्र मन्त्रालय र विभागबाट अन्तिम चरणमा पुगेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले सहज सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउन सरकारले सोमबारदेखि नै नयाँ प्रणालीबाट राहदानी वितरण शुरू गर्न लागेको जानकारी दिनुभयो। केही समय अपेक्षित सामान्य प्राविधिक समस्या रहन सक्ने भए पनि सहज सेवा उपलब्ध गराउन प्रयास भइरहेको बताउनुभयो। छापिएका राहदानी तत्काल सम्बन्धित जिल्ला र इलाका प्रशासन कार्यालयमा पुर्याउन हुलाक विभागसँग सम्झौता भइसकेको छ। जुनसुकै जिल्लाबाट पनि राहदानी आवेदन दिन सकिने व्यवस्थाका लागि प्रक्रिया शुरू भएको पनि प्रवक्ता छेत्रीले बताउनु भएको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आफूसँग रहेका निष्क्रिय खाता न्यून गर्ने कार्ययोजना बनाई आउँदो पुष मसान्तसम्ममा लागू गर्न निर्देशन दिएको छ। राष्ट्र बैंक अन्तर्गतको बैंक तथा वित्तीय संस्था नियमन विभागले क ख र ग वर्गका इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन 2082 संशोधन गरी यो व्यवस्था गरेको हो। सक्रिय खाता निष्क्रिय हुनु अघि नै फोन एसएमएस र इमेल मार्फत ग्राहकलाई नियमित जानकारी दिने र निष्क्रिय खातालाई सक्रिय गराउन कम्तीमा 6 महिनाको अन्तरालमा सम्पर्क गरी त्यसको अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको छ। मूल खबरमा अब विदेश खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरूद्ध 1000 मिसाइल तयारी अवस्थामा राखिएको भन्दै चेतावनी दिनुभएको छ। ट्रुथ सोशलमा लेख्दै ट्रम्पले आफूमाथि हत्याको प्रयास भएमा थप हजारौं मिसाइलले इरानका सबै क्षेत्र ध्वस्त पारिने चेतावनी दिनुभएको हो। इरानका सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टिका क्रममा सहभागीहरूले ट्रम्प र इजरायली प्रधानमन्त्री नेतान्याहुलाई मार्नुपर्ने नारा लगाएका थिए। नेटो शिखर सम्मेलनमा ट्रम्पले आफू इरानको हत्या सूचीमा पहिलो स्थानमा रहेको दावी गर्नुभएको थियो। वाल स्ट्रीट जर्नल सीएनएनका प्रतिवेदन अनुसार इजरायली गुप्तचर निकायले ट्रम्पलाई नयाँ हत्या षड्यन्त्रबारे जानकारी गराएको छ। ट्रम्प गएको वर्ष बटलर र्यालीमा भएको गोलीकाण्ड सहित विगतका कम्तीमा 5 पटक हत्याको निशानामा परिसक्नु भएको छ। इरान अमेरिका पछिल्लो हप्ता फेरि आक्रमण प्रतिआक्रमणमा जुटेका छन्। यसबाट गएको जुन 17 तारीकमा भएको युद्धविराम सम्झौता नै संकटमा परेको छ। अमेरिकाले हर्मुज जलमार्ग खुल्ला राख्न माग गरेको छ, जुन विश्वको ठूलो हिस्सा तेल र ग्यास निर्यातको बाटो हो। ट्रम्पले हर्मुज जलमार्ग पूर्ण रूपमा खुल्ला भएको विश्वास नदिलाएसम्म वार्ता अघि नबढ्ने पनि बताउनु भएको छ। बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप 2026 सेमी फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा आज भएको क्वार्टर फाइनल खेलमा बेल्जियमलाई 2-1 गोलले पराजित गर्दै स्पेन सेमी फाइनलमा प्रवेश गरेको हो। स्पेनको जितमा फेबियन रुइज र मिकेल मेरिनोले 1-1 गोल सामेल गर्नुभएको थियो। खेलको 30 मिनटमा फेबियन रुइजले गोल गर्दै स्पेनलाई 1-0 गोलको अग्रता दिलाउनु भएको थियो। यिनै खबरसँगै हामी प्रकृति मूल खबरको पुच्छारमा आइपुगेका छौं। विदा हुनु अघि अहिले प्रसारण गरिएका प्रमुख खबर शीर्षकहरू फेरि एकपटक। दाङको तुलसीपुर 11 हाम्रो गाउँ विकास हेर्न जाउँ अभियान शुरू। दाङको घोराहीमा वडा सदस्यद्वारा शिक्षा अधिकृतमाथि दुर्व्यवहार, कानूनी कार्यवाहीका लागि प्रहरीमा उजुरी दिने तयारी। सल्यानमा बाल अधिकार संरक्षणमा स्थानीय तहको प्रतिबद्धता, रूकुमबाट काठमाडौँ जाँदै गरेको गाड़ी दुर्घटना, कर्णाली राजमार्गको साङ्गेतडा दुर्घटनाका चालक सुवेदीको शव 9 दिनपछि भेटियो। नवीकरण नगर्ने 44 निर्माण कम्पनीको इजाजत पत्र खारेज, सरकारले नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने,
निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न राष्ट्र बैंकको निर्देशन। र विदेश खबरमा इरान विरूद्ध 1000 मिसाइल तयारी अवस्थामा रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी। खेल खबरमा स्पेन फिफा विश्वकपको सेमी फाइनलमा प्रवेश। हस्त बेलुकी 6 बजेको प्रकृति मूल खबर सकियो। रेडियो प्रकृतिका प्राविधिक रोमापुन र रेडियो कपुरको सल्यानका प्राविधिक प्राप्ति विष्टीलाई धन्यवाद दिँदै म चेतन ओली पनि विदा हुन्छु। नमस्कार।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईको जीवन एकदमै बदलिन्छ हो यो साच्चै ठूलो चुनौती हो तर अब यो चुनौतीलाई तपाईले एक्लै सामना गर्नु पर्दैन हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू केमोथेरापी रेडिएसन थेरापी क्यान्सर सर्जरी आदि छन् हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन् साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल हाम्रो हेल्पलाइन 023-535-942 023-535-942
2: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा
3: हजुर वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
4: शरीरका विभिन्न भागमा भएका ट्युमर क्यान्सर नाक कान घाँटी एपेन्डिक्स मृगौला अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्
5: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान
4: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-01 मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601
2: खुसीको खबर
6: तपाई हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर जानकारी गराउँदछौ आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
7: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच
8: अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच
9: सबै प्रकारका चस्मा र लेन्सको सुविधा
10: कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक
11: आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म
12: थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तरतर्फ
13: मोबाइल नम्बर 98-680-79 र 98-22-81-56-76
2: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
14: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
15: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
14: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
16: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
14: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98-478-33-923 र 97-492-65-913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
16: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै
2: खुशीको खबर
13: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
17: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा,
18: कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक।
19: आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म।
20: थप जानकारीको लागि
21: नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ।
22: मोबाइल नम्बर 9868791694 र 9822186576।
2: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
23: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
24: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसके मात्र कहीँ गएसन्छ भन्न भने
23: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
25: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
26: हामी कहाँ उपलब्ध सेवाहरू?
27: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
25: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
26: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
28: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
29: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकी भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
30: हाम्रा सेवाहरू:
31: दन्त परीक्षण तथा परामर्श सेवा,
30: दाँतको एक्सरे,
31: दाँत सफा गर्ने,
30: दाँत निकाल्ने,
31: दाँत भर्ने,
30: दाँतको जरादेखि उपचार गर्ने,
31: कृत्रिम दाँत लगाउने,
30: बच्चाहरूको दाँतको विशेष उपचार,
31: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
30: दाँतको कस्मेटिक उपचार,
31: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
32: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ। मोबाइल नम्बर 9578825188 र 9848840188।
33: नजिक, सबैभन्दा नजिक, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
34: तपाई सँगसँगै

0: başındayınca geriye farkatı yeten dinamı tutmak yardım kaç.
1: गर्मी बढ्दै छ, पानीको स्रोत सुक्दै छ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
2: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
1: तुलसीपुर तीनमा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
2: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
1: सृजना नर्सरी एन्ड एग्रोफार्म।
2: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
1: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
2: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
1: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर छ स्टार चोक रजौरा दाङ।
2: संचालक सेवकराम भण्डारी, मोबाइल नम्बर 9558720178 र 9814411448।
3: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरूआत।
4: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू, नसा तथा हार्जोनी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
5: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
6: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
4: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दान, फोन नम्बर 082-5206-1, मोबाइल 97-487-071 र 98-10-87-31-80।
7: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
8: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
9: डाक्टरद्वारा उपचार हुने रोगहरू,
8: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
9: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
2: बिरामी चेक जाँच हुने मिति साउन 3 गते आइतबार र 4 गते सोमबार बेलुकासम्म। सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
10: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
11: के भो बोलादै के गुनगुनाइरहेको?
10: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
11: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
10: यति सजिलै?
11: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
12: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। Vianet Superhit Internet Pack. अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट 200 Mbps केबल वार्षिक 11,200 मा एक महिना सित्तैमा साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट आजै जोड्नुहोस् Vianet अब सबै कनेक्टेड
13: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Vianetको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ
12: Vianet
14: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौ विज्ञापन शाखा रेडियो प्रकृति एफएम 93.4 MHz सल्यान रोड तुलसीपुर दाल सम्पर्क फोन नम्बर 082-521-847
15: र 082-521-880

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बेलुका 7 बजेको प्रकृति समय सन्देश अधिकार सँगै कर्तव्यको पनि

0: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
1: हाम्रा सेवाहरू नसा तथा हार्जोनी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
2: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
3: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
1: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
0: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दान फोन नम्बर 082-5206-1 मोबाइल 97-487-07-11 र 98-10-87-31-80।
4: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
0: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
1: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 BP चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
0: हामी कहाँ उपलब्ध सेवाहरू:
5: दाँत निकाल्ने,
0: नयाँ दाँत राख्ने,
5: झिक्न नपर्ने गरी दाँत राख्ने,
0: दाँत भर्ने, दाँत सफा गर्ने,
5: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
0: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
6: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 BP चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98-560-38-443 र 98-10-85-97-72।
7: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
8: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
7: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
7: 10-bed ICU सेवा,
8: 10-bed NICU सेवा,
7: 10-bed SDU सेवा,
8: नर्मल डेलिभरी तथा CS सेवा,
7: 24 घण्टा इमर्जेन्सी USD ल्याब सेवा,
8: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा।
7: सरल, सर्वसुलभ, गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। रातिला केयर हस्पिटल प्रणाली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन्दान। फोन 082-5226-86 र 590-475।
9: मेरी आमोइनी घरको बोलाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
10: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
9: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका।

0: उडानमछ घुमरा चोक देखि अलिकति दक्षिण पश्चिम तिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ। त्यही गएर ल्याए हुँदैन? यसका बाजे लाटाले हानेर बारीका पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
1: हामी कहाँ साल चिसो असना सासु चौका झाल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
2: कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुम्रासो दाङ।
1: प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9585728094 9584814894।
3: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
4: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
5: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
4: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुदेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9435-27695 र 9810-12-60-00। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
6: हरेक रोगको हरेक बिरामीको निवारण गरिने फलप्रदो स्थान नेशनल बाथरोग सेन्टर।
7: हजुर, युनाइटेड मिशन अस्पताल पाल्पा र पाल्पाली मेडिकल तुलसीपुर दाङमा 30 वर्षसम्म काम गरिसक्नु भएकी निकै अनुभवी दीर्घ सेवा पदकबाट सम्मानित सिनियर स्टाफ नर्स बिना श्रेष्ठ अब तुलसीपुरको नेशनल बाथरोग सेन्टरमा।
6: सिनियर स्टाफ नर्स बिना श्रेष्ठद्वारा गर्भवती महिला र स्त्री रोग सम्बन्धी सस्तो, सुलभ र भरपर्दो माध्यमबाट सफल उपचार गरिन्छ। त्यसैले गर्भवती महिला र स्त्री रोग सम्बन्धी कुनै पनि समस्या भएमा नेशनल बाथरोग सेन्टर तुलसीपुरमा आई बिना श्रेष्ठसँग उपचार गराइहाल्नुहोस् है।
7: सम्पर्कको लागि नेशनल बाथरोग सेन्टर बीपी चोकदेखि दक्षिण पश्चिम साइडमा, सम्पर्क फोन नम्बर 0825201103 र 9858780103।
8: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
9: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
8: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश। स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाउ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अंगलाइन दाङ।
9: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
8: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अंगलाइन दाङ। प्रोप्राइटर पदम बहादुर नेपाली। मोबाइल नम्बर 9857720756।
10: के तपाई पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन?
11: अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा त्यापिएको, हात भाँचिएको, कब्जियत, छारे रोग, सुत्केरीको दुध नआउने, महिनावारी गडबडी पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढादाङ घरेलु उपचार केन्द्र मोबाइल नम्बर 98228-0149।
9: खुशीको खबर तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ फोन नम्बर 0825230032 र मोबाइल नम्बर 98121999918।
12: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
13: किन पिर गरेकी नानी, जाउँ न मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
14: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
15: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
14: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 98578-2030-308।
15: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
14: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
16: डाक्टरद्वारा उपचार हुने रोगहरू
14: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, टर्सने भएमा निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
16: लोक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
9: बिरामी चेक जाँच हुने मिति साउन 3 गते आइतबार र 4 गते सोमबार बेलुकासम्म।
11: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
9: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
8: सृजना नर्सरी एन्ड एग्रोफार्म।
9: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
8: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपिट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
9: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
8: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म तुलसीपुर 6 स्टार चोक रजौरा दाङ।
9: सञ्चालक सेवकराम भण्डारी। मोबाइल नम्बर 98578-2018 र 98134-1148।
8: सृजना नर्सरी एन्ड एग्रोफार्म हरियाली जीवन।

0: सीआईएनको साझा खबरबाट सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। तीन दिनमा आत्मदाहबाट दुईजनाको मृत्यु, एकको उपचार हुँदै देशभर विरोध समेत तीव्र बन्दै आत्मदाह प्रयास गर्नेलाई मानसिक परामर्श सहयोगको खाँचो।
1: यसलाई रोक्नको लागि चाहिँ एउटा हामीले मानसिक स्वास्थ्यमा काम गर्नु पर्यो, पहिल्यैबाट काम गर्नु पर्यो।
0: नवीकरण नगर्ने 44 निर्माण कम्पनीको इजाजत खारेज, गोर्खामा दुई पुल भने निर्धारित समय भन्दा अगाडि नै निर्माण सम्पन्न, बजारमा कृत्रिम अभाव सिर्जना गरेको पाइए कार्यवाही गरिने, तत्काल खबर गर्न अनुरोध। बझाङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, पाँच खाइते।
2: जीप दुर्घटना भएर तीनजनाको मृत्यु भएको छ अनि 10 जना घाइते हुनुहुन्छ।
0: अबदेखि मोबाइल वा इमेलबाट बैंक खाता बन्द गर्न सकिने, नयाँ निर्देशिका लागू गरेपछि नेपाली चिया निर्यातमा समस्या भएको कार्यदलको निष्कर्ष, बाढ़ीका कारण विस्थापित सुकुम्बासी परिवारलाई स्मृति भवनमा सार्ने तयारी तर सुकुम्बासीको विरोध,
3: र विभिन्न ठाउँमा जुन बाढ़ीको कारणले गर्दा केही हिलाम्य भएको छ त्यो सरसफाई गर्ने काम काठमाडौँ महानगरपालिकाले गरिरहेको अवस्था छ।
0: र हर्मो जलमार्ग सधैँका लागि खुल्ला राख्न अमेरिकी राष्ट्रपति ट्रम्पको इरानलाई अन्तिम चेतावनी, फिफा विश्वकपमा क्वार्टर फाइनलका लागि भोलि बिहान दुईवटा खेल हुँदै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: बाढ़ीका कारण विस्थापित भएका सुकुम्बासी परिवारको सुरक्षित र सम्मानजनक व्यवस्थापन गर्नु सरकारको पहिलो दायित्व हो, तर सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रयासप्रति देखिएको विरोधले समस्या थप जटिल बन्दै गएको छ। बर्खायाममा विपद जुनसुकै बेला आउन सक्ने भएकाले सरकार र विस्थापित परिवार बीच संवाद, सहकार्य र आपसी विश्वासको वातावरण निर्माण अपरिहार्य छ। मानवीय संवेदनशीलतालाई केन्द्रमा राख्दै दिगो समाधानतर्फ सबै पक्ष जिम्मेवार ढंगले अघि बढ़न आवश्यक छ। अब खबर सन्तोष गन्धर्वबाट।
5: बझाङको केदार सिंह गाउँपालिका साथको सुरुङ्गे क्षेत्रमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। त्यस्तै दुर्घटनामा परि 5 जना घाइते भएका छन्। घाइतेहरूको उद्धारका लागि हेलिकप्टर घटनास्थलतर्फ पठाइएको बझाङका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले सीआईएनलाई बताउनुभयो।
2: जीप दुर्घटना भएर तीनजनाको मृत्यु भएको छ अनि 10 जना घाइते हुनुहुन्छ। 10 जना मध्ये पनि 5 जना चिकित्सक घाइते भएको छ। चिकित्सक घाइतेको उपचारको लागि हामी नेपाली सेनाको हेलिकप्टरबाट यहाँ रेस्क्यू गर्न खोजिरहेछौ। तर समस्या के भयो भने त्यो एकदम माथि 8000 फिटको लेकमा रहेछ, त्यहाँ हेलिकप्टर ल्यान्डै गर्न सकेन। त्यो हेलिकप्टर चाहिँ यता चैनपुरमा आयो, अहिले चैनपुरबाट फेरि एकचोटि हामी अर्को प्रयास चाहिँ गरिरहेछौँ, हेलिकप्टरबाटै रेस्क्यू गर्न प्रयास गरेका छौँ। र घटना घट्ने बित्तिकै हामीले डाक्टर र एम्बुलेन्सको टोली चाहिँ त्यहाँ पठाइसकेका छन्, तर सदरमुकामबाट त्यो ठाउँमा पुग्न 3-4 घण्टा लाग्दो रहेछ। अबको समयमा केही समयपछि 1 घण्टा जतिमा एम्बुलेन्स र डाक्टरको टोली पनि पुगेका छ।
5: जीप दुर्घटनाबाट करिब 300 जीप सड़कबाट करिब 300 मिटर तल खसेको थियो। दुर्गाथली गाउँपालिका 6 का वड़ा अध्यक्ष जयबहादुर महतका अनुसार दुर्घटनामा परि दुर्गाथली 6 का 60 वर्षीय चक्र महत, सोही गाउँकी 65 वर्षीय केला देवी महत र केदार सिंह 7 की 35 वर्षीय विमला धामीको घटनास्थलमा नै मृत्यु भएको हो। दुर्घटनामा परेर जीप चालक केदार सिंह 7 का देव बहादुर धामी, दुर्गाथली 6 का झल्का महत, जमैती महत, धनशेर जागरी, नवराज धामी, रमेश धामी, हासुली महत, रामबहादुर महत, हर्का महत, देव बहादुर जागरी, वीरू जागरी र रामबहादुर महत गम्भीर घाइते भएको बताइएको छ। घटनामा उद्धार कार्य जारी रहेको छ। काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गर्नुभएका अश्विन राउतको मृत्यु भएको छ। राउतको केही बेर अघि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 45 वर्षीय राउतले आज बिहान आफ्नै घरको भान्सामा आत्मदाहको प्रयास गर्नुभएको थियो। त्यसपछि उहाँलाई तत्काल उद्धार गरी वीर अस्पताल लगिएको थियो। वीर अस्पतालको आईसीयूमा उपचारका क्रममा उहाँको मृत्यु निधन भएको हो। त्यस्तै हिजो आत्मदाह प्रयास गरेका सर्लाहीका एक युवकको भने उपचार भइरहेको छ। त्यस्तै अस्ति राहदानी विभाग अगाडि मुगुका एक किशोरले आत्मदाह गरेपछि उपचारका क्रममा हिजो मृत्यु भएको थियो। त्यसँगै आत्मदाह गर्नेको संख्या 3 पुगेको छ। सरकारप्रतिको चरम असन्तुष्टिका कारण मानिसमा निराशा बढ़ेका कारण यस्ता घटना भएको कतिपयको दावी छ। आज देशभर सरकारको विरोधमा विभिन्न स्थानहरूमा प्रदर्शन समेत भएको छ। यसैबीच जलन भएमा तत्काल के गर्नुपर्छ, हामीले किर्तिपुर वर्ण अस्पतालका डाक्टर किरण नकर्मीलाई सोधेका छौं।
6: पहिलो नम्बरमा चाहिँ हाम्रो प्राथमिक उपचार नै हो, होइन? प्राथमिक उपचार भन्नाले हामीले पहिले जिउमा लागेको आगो निभाउनु पर्यो। अब आफ्नो जिउमा लागिरहेको छ भने त्यसलाई चाहिँ हामी स्टप ड्रप एन्ड रोल भन्छौँ। आफिएर दौडिनु भएन, त्यो दौडिँदाखेरि आगो हम्किएर त्यो अझै ठुलो हुनसक्छ। त्यस कारणले टक्क रोकिनु पर्यो, अनि त्यसपछि भुइँमा लडेर अनि लडीबुडी गर्नुपर्छ, त्यसलाई स्टप ड्रप एन्ड रोल भन्छ। अरूको जिउमा लागेको छ भने चाहिँ हामीले चाहिँ बाक्लो ब्लाङ्केटले छोपेर त्यसलाई आगो निभाउन सक्छौँ। अनि त्यस पछाडि हामीले गर्ने भनेको चाहिँ लुगा गहनाहरू खोलेर त्यो घाउलाई चाहिँ धाराको पानी अथवा खोलाको पानी त्यसरी अथवा बाल्टिनमा छ भने मगले उभाएर आधा घन्टासम्म घाउलाई चिस्याउनु पर्छ। त्यसो गर्दाखेरि घाउ चाहिँ गहिरो हुन पाउँदैन र शल्यक्रियाको जरुरी नपर्न सक्छ। त्यस पछाडि चाहिँ हामी अब अस्पताल नजिकै छ भने चाहिँ अस्पताल जान्छौँ। अब टाढा छ भने हामी चाहिँ घाउलाई चाहिँ सफा कपडाले छोपेर बाटोमा जीवन जल खुवाउँदै हामी चाहिँ अस्पताल जानुपर्ने हुन्छ। त्यो चाहिँ प्राथमिक उपचार भयो।
5: अविरल वर्षापछि आएको बाढ़ीका कारण किर्तिपुर स्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ आश्रित लिइरहेका सुकुम्बासीहरू पुनः विस्थापित भएका छन्। अहिले होल्डिङ सेन्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लो सुरक्षा व्यवस्था गरिएको छ। बाढ़ीका कारण गैराती करिब 1 बजेतिर होल्डिङ सेन्टरभित्र पानी पसेपछि प्रभावित परिवारहरूले आफ्ना सामान बाहिर निकालेका थिए। विस्थापितहरूलाई भक्तपुरको खरीपाटीमा स्थानान्तरण गर्ने तयारी भए पनि उनीहरू जान नमानेको काठमाडौँ महानगरले जनाएको छ। उनीहरूलाई अहिले कीर्तिपुरको स्मृति भवनमा अस्थायी रूपमा राखिएको छ। काठमाडौँ महानगरका प्रवक्ता नवीन मानन्दरले सीआईएमसँग कुरा गर्दै बाढ़ीमा डुबेको क्षेत्रको सरसफाई शुरू भएको र बाँकी सबै महानगरले व्यवस्थापन गर्ने बताउनुभयो।
3: बर्खाको कारणले गर्दाखेरि कीर्तिपुरको राणा स्वामीमा बसेकाहरूमा पनि जलमग्न भयो। त्यो जलमग्न भएको कारणले गर्दाखेरि आज चाहिँ बाल्मिकी सभ्यतालाई चाहिँ सिनहरूलाई चाहिँ यो भक्तपुर लान चाहिँ कोसिस गरिरहेको छ। अब उहाँहरू मानिरहेको अवस्था पनि छैन र विभिन्न ठाउँमा चाहिँ जुन बाढीको कारणले गर्दा केही लाग्ने भएको छ, त्यो सरसफाई गर्ने काम चाहिँ काठमाडौँ महानगरपालिकाले गरिरहेको अवस्था।
5: पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजत पत्र नवीकरण नगर्ने 44 फर्म तथा कम्पनीको इजाजत पत्र स्वत खारेजी भएको जनाएको छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको निर्माण व्यवसाय प्रबन्धन शाखाका अनुसार निर्माण व्यवसाय ऐन 2055 को दफा 5 को उपदफा 3 बमोजिम आर्थिक वर्ष 2082-83 लागि 2082 चैत्र मसान्तभित्र अनिवार्य रूपमा इजाजत पत्र नवीकरण गर्नुपर्ने व्यवस्था छ। यो अवधिभित्र नगरेका 44 निर्माण व्यवसायको इजाजत पत्र स्वत खारेज भएको सूचनामा उल्लेख गरिएको छ। यसैबीच गोर्खामा गण्डकी प्रदेश सरकारको बजेटबाट 2 मोटरेबल पुलको निर्माण निर्धारित समय अगावै सकिएको छ। गोर्खा नगरपालिका 12 र सहित लखन गाउँपालिका 1 जोड्ने लुदी खोला पुल र पालुङटा नगरपालिका 9 सेरास्थित चुक्ती खोला पुलको निर्माण निर्धारित समय अगावै सकिएको हो। आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुवै पुलको उद्घाटन गर्नुभएको छ। सरकारले कृषि क्षेत्रमा कालोबजारी, कृत्रिम अभाव र कृषि सामग्री लुकाउने वा कृत्रिम रूपमा मूल्यवृद्धि गर्ने गतिविधि देखिए तत्काल खबर गर्न आग्रह गरेको छ। कृषि तथा वन पर्यावरण मन्त्री गीता चौधरीले यस्तो अवस्थामा मन्त्रालयको हटलाइन नम्बरमा सम्पर्क गर्न किसान, उपभोक्ता तथा सर्वसाधारणलाई अनुरोध समेत गर्नुभएको छ। आज चितवन जिल्लाका विभिन्न स्थानमा पुगी कृषि क्षेत्रको छट्के अनुगमन तथा किसानसँग विद्यमान समस्या र समाधानका उपायबारे संवाद गर्दै उहाँले बजारमा कालोबारी, बजारमा कालो बजारी तथा कृत्रिम अभाव सृजना गर्ने कृषि सामग्री लुकाउने तथा कृत्रिम रूपमा मूल्य वृद्धि गर्ने जस्ता गतिविधि भएमा तत्काल जानकारी गराउन सरकारवाला सबैमा आग्रह समेत गर्नुभएको छ। बैंक तथा वित्तीय संस्थाका ग्राहकले आफ्नो खाता बन्द गर्न सम्बन्धित बैंकको कार्यालय नै धाउनुपर्ने बाध्यता हटेको छ। अबदेखि मोबाइल वा वेब एप्लिकेशन एपबाटै खाता बन्द गर्न सकिनेछ। नेपाल राष्ट्र बैंकले निष्क्रिय खाता घटाउने योजना अनुसार मोबाइल वा एपबाटै खाता बन्द गर्न सकिने व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो। नेपाली चियाको मुख्य बजार मानिएको भारतले हालै लागू गरेको नयाँ व्यवस्था र यसले नेपाली चिया क्षेत्रमा पारेको गम्भीर असर सम्बोधन गर्न विशेष अध्ययन कार्यदलले कार्यदलको तत्कालीन मध्यकालीन र दीर्घकालीन उपाय सिफारिश गर्दै सरकारलाई प्रतिवेदन बुझाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवलाई मन्त्रालयका सहसचिव बुद्धबहादुर गुरूङको संयोजकत्वमा गठित 9 सदस्यीय कार्यदलले 2 साताको छोटो अवधिमै प्रतिवेदन तयार पारेर हस्तान्तरण गरेको हो। ताजा खबरमा अब विदेशको खबर। अमेरिकाले इरानसँग हर्मुज जल मार्गमा सबै अन्तर्राष्ट्रिय व्यापार जहाजका लागि खुला रहेको सार्वजनिक रूपमा घोषणा गर्न तथा व्यावसायिक जहाजमाथि हुने आक्रमण रोक्ने प्रतिबद्धता जनाउन आग्रह गरेको छ। यसलाई ओमनमा हुने अप्रत्यक्ष वार्ताको प्रमुख एजेण्डा मध्ये एक रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिकी संचार माध्यमका अनुसार नाम नखुलाइएका अधिकारीहरूले इरानले राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकारसँग निजी रूपमा व्यावसायिक जहाजमाथि भएको गोली प्रहार भएको समेत स्वीकार गरेको दावी गरेका छन्। यद्यपि इरानी पक्षले उक्त घटनाको जिम्मेवारी आफूभित्रकै एक नियन्त्रण बाहिरको समूहमाथि लगाएको बताइएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबल अन्तर्गत भोलि बिहान क्वार्टर फाइनलका 2 खेल हुँदैछन्। भोलि बिहान 3:45 नर्वे र इंल्याण्ड तथा बिहान 7:00 साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्डले खेल्दैछन्। नर्वे पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुगेको हो। इंल्याण्डले लगातार तेस्रो पटक क्वार्टर फाइनल खेल्दैछ। नर्वेका एलिङ हालाण्डले यो विश्वकपमा 7 गोल गरेका छन् भने इंल्याण्डका कप्तान ह्यारी केन र जुड बेलिङ्ग्हम पनि लयमा छन्। त्यस्तै साभिक विजेता अर्जेन्टिनाले सेमी फाइनलमा पुग्न स्विजरल्याण्डसँग खेल्नेछ। यसअघि गैराती भएको खेलमा बेल्जियमलाई हराउँदै स्पेन विश्वकप फुटबलको सेमी फाइनलमा पुगेको छ। स्पेनले अब सेमी फाइनलमा फ्रान्ससँग खेल्नेछ। पहिलो क्वार्टर फाइनल खेलमा साभिक उपविजेता फ्रान्सले मोरक्कोलाई 2 गोलले हराउँदै सेमी फाइनलमा पुगेको हो।
0: आत्मदाहको घटना बढेपछि मानसिक स्वास्थ्यमाथिको बहस बढ्दै
7: जसरी हुन्छ उसलाई अल्म ल्याउनुपर्छ र अल्म ल्याएर उसको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ।
0: आत्मदाहको प्रयास गरिरहेका बेला वरपरका मानिसले कसरी रोक्न सक्छन्? विज्ञसँगको कुराकानी सँगै थिएटर कलाकारितामा नाम दाम र सम्भावना बारे विशेष सामग्री सहितको अनिवार्य विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: खुशीको खबर। तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918।
9: किसानहरूका लागि खुसीको खबर।
8: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिटप्राले तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ। एकपटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
9: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ फोन नम्बर 0824600002 र मोबाइल नम्बर 9857823971।
10: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति FM 93.4 MHz।
11: नेटवर्क CIN
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। पछिल्लो समय नेपालमा आत्मदाहको घटना बढेपछि मानसिक स्वास्थ्यमाथिको बहस पनि बढ़ेको छ। पछिल्लो समय बढ़दो बेरोजगारीको समस्या, देखावटी प्रवृत्ति, असफलता लगायतका कारण युवामा बढ़दो मानसिक दबावका कारण गलत निर्णय लिन सक्ने सम्भावना बढ़ेको मनोविदहरूले बताएका छन्। कसैले आत्मदाहको प्रयास गरिरहेका बेला वरपरका मानिसले कसरी रोक्न सक्छन्? सीआईएनसँग कुरा गर्दै मनोविमर्शकर्ता आसमा अर्यालले भन्नुभयो,
1: जे भएको छ त्यो मानसिक स्वास्थ्यको समस्यालाई हामीले सामान्य रूपमा लिन भएन। अब उसले आत्महत्याकै कुराहरू गर्दैछ भने त त्यसलाई हामीले झनै सामान्य रूपमा लिन भएन, किनकि उसले त्यो सहयोगको अपेक्षा गरिरहेको छ भनेर हामीले बुझ्नु पर्यो। र अर्को कुरा चाहिँ रिसर्चहरूले पनि के देखाएको छ भन्दा महिलाहरू भन्दा पुरूषहरूले आत्महत्या गर्दा चाहिँ त्यो दर चाहिँ सक्सेसफुल हुने होइन, बढी सफल हुने, उहाँहरूको प्रयास चाहिँ सफल हुने, तर महिलाहरूलाई चाहिँ अझ बढी बचाउन सक्ने सम्भावना बढेको, बढी महिलाहरूको चाहिँ प्रयासमा मात्रै सीमित रहेको बताउँछ। यो भनेको के हो भने महिलाहरू चाहिँ सामाजिक रूपमा पनि अलिकति कुराहरू खोलिहाल्ने, बोलिहाल्ने, होइन साथीहरू बनाइहाल्ने बढी त्यस्तो देखिन्छ भने पुरुषहरू चाहिँ अलिकति त्यस्तो नगर्ने भनौ न, उहाँहरू चाहिँ अब अलिक कम बोल्ने। हाम्रो समाजले पनि छोरा मान्छे भएर रुनु हुँदैन, छोरा मान्छे भएर धेरै यस्तो कुराहरू गर्नु हुँदैन, भावनाका कुराहरू गर्नु हुँदैन भनेर पनि त्यो कुराहरू चाहिँ बढ़िराखेको छ। अब यसलाई रोक्नको लागि चाहिँ एउटा हामीले मानसिक स्वास्थ्यमा काम गर्नु पर्यो, पहिल्यैबाट काम गर्नु पर्यो। अर्को भनेको आत्महत्यासँग सम्बन्धित कुराहरू उसले गर्छ भने त्यति बेलै उसलाई चाहिँ सहयोग प्रदान गर्नु पर्यो। त्यति बेला हामीले दर्शन सिद्धान्त भन्दा पनि उसलाई सहयोग प्रदान गर्नुपर्ने हुन्छ। र उसलाई चाहिँ अर्को एउटा महत्वपूर्ण कुरा भनेको विश्व स्वास्थ्य संगठनले पनि धेरै अगाडिबाट गुणस्तरीय जीवनको एउटा मापदण्डको रूपमा आध्यात्मिक स्वास्थ्यलाई पनि राखिराखेको छ, अथवा आफैभित्रको त्यो आवेगहरूलाई उसले कसरी चाहिँ नियन्त्रण गर्छ त, कसरी व्यवस्थापन गर्छ त भन्ने कुरामा पनि ऊ आफै पनि पहिल्यैबाट दीक्षित हुनु पर्यो, प्रशिक्षित हुनु पर्यो। र हामीले
12: हजुरले यो भन्दै गर्दाखेरि आत्मदाह गर्न खोज्ने व्यक्तिले केही न केही हरकतहरू त्यहाँ संकेतहरू देखाउँछन् भन्दै गर्दा वरपर भएका व्यक्तिहरू मानिसहरूले चाहिँ तत्काल के कुरा ध्यान दियो भने त्यस्ता घटना रोक्न सकेला?
1: तत्काल चाहिँ हामीले जस्तै इमर्जेन्सी मानौ न, हामीलाई कहीँबाट कल आयो होइन, अथवा मेसेज आयो, अथवा त्यो प्रयास गर्न लागेको हामी त्यसको साक्षी नै बन्दैछौँ भने चाहिँ त्यति बेला हामीले भनेको जसरी हुन्छ उसलाई अल्म ल्याउनुपर्छ, र अल्म ल्याएर उसको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ। फोनमा आउन सक्छ त्यस्तो, कसैले म्यासेजमा लेखेर पठाइदिन सक्छ, अथवा चाहे हामीले झट्ट फेसबुकमा पोस्ट, अचेल त फेसबुकमा पोस्ट गरेर अनि त्यसपछि आत्मदाह गर्ने क्रम पनि एकदम बढ़ेको छ होइन। त्यस्तो अवस्थामा चाहिँ हामीले जसरी हुन्छ उसलाई अल्म ल्याउने हो, त्यति बेला हामीले ठूल्ठूला कुरा गर्ने भन्दा पनि उसकै इनर्जी लेभलमा रहेर भनौँ न, ऊ जुन अवस्थामा छ त्यही अवस्थामा रहेर कुरा, जस्तै म अब मर्दिन्छु भनिराखेको छ भने तपाईँलाई मर्न मन लागिराखेको छ, के कारणले तपाईँलाई मर्न मन लागिराखेको छ, मर्ने नै हो त तपाईँ, अनि तपाईँलाई अहिलेसम्म यो यस्तो लागेको थियो, अहिलेसम्म चाहिँ के कुराले रोकिरहेको थियो, हो र भन्दै उसकै इमोसनमा हामीले रहेर कुरा गरिदिनुपर्छ। हत्तेरिका यस्तो कुरा नै गर्ने भनेर चाहिँ ऊ हिल हुन उसलाई गाह्रै हुन्छ होइन, पहिला हामीले त्यो बुझ्नुपर्छ।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। चलचित्रमा थिएटर शैली अपनाउँदा कलाकारलाई रोजगारीको अवसर?
13: 15-16 वर्ष भइसक्यो होइन, 15-16 वर्षदेखि म लागिरहेछु र अझै पनि मेरो नाम म एउटा ठाउँमा बनाउनलाई संघर्ष गरिरहेछु।
0: थिएटर कलाकारका लागि अवसर र चुनौती दुवै, शनिवार्य विशेष सामग्री बाँकी नै छ। CIN को साझा खबर सुन्दै गर्नुहोला।
14: दायाँ बायाँ नहेर के सोच्दै हिँडिरहेछ समीरा, के भयो?
15: ए मिरा पो, त्यस्तो केही होइन,
14: त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला, रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन, अनलाइनबाट मगाम भने भने जस्तो हुँदैन, के गर्ने होला भनेर सोच्दै हिँडिरहेथे।
15: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैया गयो पैसा र समय खर्च हुने झन्झट। हाम्रै तुलसीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
16: Hold up. हजुर, हामी कहाँ विभिन्न डिजाइन का साड़ी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कूल ड्रेस लगायत काचो कपड़ाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स तुलसीपुर 5 वीरेन्द्र चौक दान गणेश डेरी को छेउमा प्रोप्राइटर प्रसुन ओझा फोन नम्बर 082-520-947 सेवा गर्ने मौका दिनुहोला।
17: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
18: मौसमका कारणले पर्ने असर र ती असरबाट बच्ने उपायका बारेमा तपाईको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम फेलो मौसम।
19: जुनसुकै बेला तपाईको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आईबीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
18: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।
20: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
21: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब अनिवार्य विशेष। डिजिटल प्रविधिमा ठूलो सिनेमा हलहरू सञ्चालनमा आए पनि नेपालमा थिएटर मोह घटेको छैन। त्यसमा पनि पछिल्लो समय नेपाली चलचित्रमा थिएटर कलाकारहरूको दबदबाले नयाँ कलाकारहरूलाई अवसर बन्दै गएको छ। हामीले कलाकार लक्ष्मी बरदेवासँग थिएटरको अनुभव, अवसर र चुनौतीका विषयमा कुराकानी गरेका छौं।
22: थिएटरमा भनेस त सुरुमा त हो त्यही थियो, क्लास लिएकै लगभग 12 वर्ष भइसकेको छ। त्यसको लगभग अलिक अगाडि नै आयो, दुई वर्ष जस्तो त अगाडि नै आयो।
21: सजिलैसँग थिएटरसम्मको यात्रा तय भयो अथवा थुप्रै सङ्घर्षहरू गर्नु पर्यो? अब परिवारलाई मनाउनु पर्ने कुरा अथवा हुन्छ नि तपाईँको व्यक्तिगत आफ्नो जीवनमा चाहिँ थिएटरको यात्रा तय गर्न चाहिँ कतिको मुस्किल भयो सुरुमा?
22: थिएटर त म कसैलाई पनि नभनिक नै आऊ, मैले अरामनगरमा जागिर पाएँ भनेर त्यसरी आएको म खास।
21: किन त्यसो चाहिँ किन गर्नु पर्यो?
22: होइन, मलाई पनि माहौल बुझ्नु थियो खासमा यतातिरको कस्तो हुँदो रहेछ। अब म फेरि त्यति बेलासम्म मेरो जर्नी कस्तो भइसकेको थियो, मैले थुप्रै सानै उमेरमा धेरैवटा काम गरेँ मैले, अनि त्यो कुनै पनि कामहरूमा मलाई खुसी नलाग्ने। अब म थिएटर गर्छु भन्नु लारे, म आउँला रे, अब मलाई एकै महिनामा त्यो मन नपर्ला रे, अनि फेरि त्यो त झन् फ्रस्ट्रेटिङ, परिवारको लागि त्यो स्वीकार्ने कुरा भएन नि त, जहाँ पनि टिक्न सक्दैन भने
21: के काम गर्नु भयो पैसाभन्दा अगाडि? थिएटरमा आउनुभन्दा
22: मैले त ट्युसन पढाउनेदेखि लिएर, स्कुल पढाउनेदेखि लिएर, एनजिओमा जब गर्ने, युएनमा काम गर्ने, सबै गरेँ मैले। म सानै थिएँ काम
21: गर्नु त्यो काममा,
22: यो कलाकारिता भन्नेलाई अब त्यो यो त हेर्नु यस्तो छ कि यो भोक क्या यसलाई अब रोग भन्ने कि के भने छोड्दै छोड्दैन क्या, यो त्यस्तो डेन्जर फिल्म।
21: यसमा चाहिँ कलाकारिता क्षेत्रमा एकदमै लाइफ हुन्छ नि, जीवन चाहिँ सेक्योर छ, इन्कम एकदमै राम्रो हुन्छ भन्ने त्यो 100% ढुक्क नभएको कारणले खुलेर सुरुमा आउन कठिन हुने हो कि केले रोक्दो रहेछ सुरुमा खुलाउनलाई चाहिँ?
22: तपाईँ राम्रो पैसा कमाउनलाई कति वर्षसम्म सङ्घर्ष गर्नुहुन्छ त्यसले रोक्छ क्या, त्यो त जब मान्छे त्यहाँसम्म पुग्नै सक्दैन क्या मान्छे। जस्तै अझै अब हाम्रै कुरा गर्दै गर्दा, ल मैले ल थिएटर आउनुभन्दा अगाडिदेखि नै, ल अगाडिकै मेरो जर्नीको कुरा गर्ने, 15-16 वर्ष भइसक्यो होइन, 15-16 वर्ष म लागिरहेछु र अझै पनि मेरो नाम म एउटा ठाउँमा बनाउनलाई सङ्घर्ष गरिरहेछु। मान्छे त 16 वर्षमा त त्यस्तै उसै काम त तपाईँको रिटायरमेन्ट हुने बेला भइसक्छ, 16-17-18 वर्ष कति वर्षमा होइन,
21: सरकारी
22: रिटायर भइसक्छ नि त, भनेको त्यति लामो समयसम्म पनि तपाईँ सङ्घर्ष गर्नुपर्छ, अनि त्यहाँसम्म पुग्न पनि अब मैले भनौँ न अब यो चाहिँ अब के धेरै कुराले म्याटर गर्छ क्या। जस्तै मसँगै क्लास लिएको साथीहरूमा अब कतिजना कहाँ हुनुहुन्छ हामीलाई नै थाहा छैन कि, अब हामी 2-4 जना मात्रै यहाँ अडिरहेछौँ टिकिरहेछौँ होइन। सो त्यहाँसम्म त्यो तपाईँले भने जस्तो त्यो पेसागत हिसाबले यसलाई अप्नाउन पनि अथवा एउटा सर्भाइभ गर्न पनि एकदमै त्यो एकदम सङ्घर्षपछि मात्रै समय आउँछ, अनि त्यो सङ्घर्ष धेरैले चाहिँ झेल्नै सक्नुहुन्न क्या। अनि सुरुमा त रहरले आउनुहुन्छ, सुरुमै यस्तो होला कि भनेर, अनि त्यो लगभग तपाईँको 3-4-5 वर्षसम्म त धेरै नै फिल्टर को कहाँ पुग्ने को के गर्ने त्यस्तो भइसक्छ,
21: किनभने त्यो समयमा त्यसरी त्यो फिल्टर हुने र छोडेर जानुको कारण चाहिँ मेन कुरा आर्थिक रूपमै जोडिन्छ होला सायद। एक त समय जतिसुकै बेला पनि दिनुपर्ने हो, साँझ बिहान दिउँसो घाम पानी केही भन्न पाइएन भने सुरु भएपछि त्यसलाई अन्त्यसम्म पुर्याउनु परिहाल्यो होइन, अनि त्यसको रिटर्न ब्याक त आउने निश्चित हुँदैन नि त, यति नै आउँछ
22: सुरुमा त हजुर काम पाउनै गाह्रो छ क्या। त्यो चिरेर यति धेरै कम्पिटिसन छ तपाईँ त्यो सम्झिनु हुने तपाईँलाई भनौँ न यो मान्छे पनि छ है भनेर सम्झाउन नै वर्षौं लाग्छ क्या अहिले अब हामीले हेर्दाखेरि पो हो फलना यस्तो यति भयो भनेर तर त्यो ठाउँमा पुग्न त्यतिकै एकदमै गाह्रो छ क्या खासमा सम्झिँदा चाहिँ एकदमै गाह्रो छ
2: यता फिल्मको भन्दा थिएटरमा एक्टिङ गर्न चाहिँ एकदमै धेरै गाह्रो पनि भन्छन् कतिपयले होइन थिएटरमा रियल हुन्छ नि त त्यो एकदमै टिपिकल खालको त्यहाँनिर अभिनय हुन्छ होइन तपाईँ थिएटरबाट फिल्म इन्डस्ट्रीमा आउनुभएको त्यो सुरुमा अघि पनि मैले फेरि जोडेँ तपाईँलाई तपाईँको सुरुवाती त्यो सङ्घर्षको दिनहरूमै थिएटरमा गइसकेपछिको अनुभव सरी सुन्नु न कस्तो हुँदो रहेछ कस्तो लाग्यो त्यहाँ गइसकेपछि कति वर्षसम्म त्यहाँ रहनुभयो तपाईँ
22: म त खासमा त अहिले पनि केही मतलब त्यस्तो त्यो अब रेगुलर त्यो सो नगरे पनि के जोडिँदाखेरि
2: रेखा थापा हाम्रो उहाँ पनि थिएटरमा ब्याग भएर अस्ति भर्खर त्यस्तो चर्चा भएको विषय थियो
22: होइन थिएटर चाहिँ नट ओन्ली पर्फर्म गर्नु मात्रै थिएटर होइन होइन थिएटरमा चाहिँ सिकाएको कुराहरू पनि हुन्छ कति कुराहरू होइन जस्तै मलाई चाहिँ त्यस्तो लाग्छ थिएटरमा गएर पर्फर्म मात्रै गर्नु चाहिँ ऊ होइन क्या जस्तै
2: थिएटरबाट आएको कलाकार चाहिँ अभिनयमा पोख्त हुन्छन् परिपक्व हुन्छन् भन्ने पनि छ नि त
22: सिकाएको कुरा थिएटरमा गएर भनेको अब एउटा पर्फर्म गरेर पोख्त हुने होइन अथवा दुईटा पर्फर्म गरेर पोख्त हुने होइन त्यहाँनिर चाहिँ कस्तो मलाई चाहिँ कस्तो लाग्छ भने तपाईँले सिक्न पाउनुहुन्छ धेरै कुरा क्या जसले गएर त्यहाँनिर अभिनय गर्नुहुन्छ उहाँहरूलाई पनि थाहा होला तर कस्तो भने त्यहाँ तपाईँले गएर एज युजल पर्फर्म मात्रै गर्नुहुन्छ भने चाहिँ अब त्यसले चाहिँ त्यस्तो धेरै फरक पार्दैन जस्तो लाग्छ मलाई किनकि त्यहाँ चरित्र निर्माणहरूको कति प्रोसेसहरू नै छुटिरह हुन्छ होइन भनेको अब हामीले म आफैले पनि मैले जम्मा 3 महिनाको कोर्स लिएको थिएँ सुरुमा होइन त्यो कोर्स हाम्रो क्लास सक्यो क्लास सकेपछि हामी घरमा बस्ने होइन क्या रेगुलर हामी 7:30 to 5:00 हामी थिएटरमै बस्ने हो क्या त्यही गर्ने खालि एक्टिङको कुरा गर्ने अथवा त्यहाँनिर रिहर्सल हुन्छ भने रिहर्सल गर्ने अब दाई दिदीहरू को हुनुहुन्छ होइन को आउनुहुन्छ उहाँहरूबाट कुराहरू सिक्ने गर्ने प्र्याक्टिस निरन्तर के अलिकति त्यो कस्तो भने त्यो चाहिँ त्यो अब एउटा डिभोसन भन्छ नि आफ्नो होइन त्यसलाई चाहिँ डेडिकेसन भन्दा पनि माथि पुग्छ क्या त्यो प्र्याक्टिसले गर्दाखेरि चाहिँ अनि बल्ल अनि निखारिने हो क्या अभिनय चाहिँ तपाईँको अनि फेरि गाह्रो भन्दाखेरि चाहिँ कस्तो भने यता थिएटरमा गर्न गाह्रो पनि छ तर फेरि सजिलो पनि छ तपाईँको एउटा पर्फर्म गर्न 1 महिना रिहर्सल हुन्छ तपाईँको 1 महिना रेगुलर तपाईँ त्यही रिहर्सल गराउनु भएको छ भने त मान्छेलाई हेर्दाखेरि यत्रो डायलग कसरी कण्ठ भयो 1 महिना दिएको छ अनि कण्ठ भइहाल्छ नि गर्नु नि पर्छ त्यो उसको काम हो नि त उसले गर्छ होइन तर अब यता तपाईँको फिल्ममा आउँदाखेरि चाहिँ फेरि एकचोटि तपाईँले जस्तै त्यहाँ त एक्टरको कस्तो हुन्छ नि थिएटर चाहिँ एक्टरको माध्यम हो भनेर भन्छ क्या थिएटरमा चाहिँ तपाईँ जस्तै मानौ तपाईँलाई रिहर्सल गराइयो डिरेक्टरले यस्तो यस्तो भन्यो तर एट द एन्ड तपाईँले पर्फर्मेन्स जस्तो दिनुहुन्छ एक्टरले जस्तो दियो त्यो नै
2: अवसरको लागि लाइभ पर्फर्मेन्स जस्तो भयो होइन
22: लाइभ नै हो
21: बझाङको केदारचुङ गाउँपालिका 7 को सुंगुरे क्षेत्रमा भएको जीप दुर्घटनाका घाइतेको उद्धार गर्नका लागि गएको हेलिकप्टर खराब मौसमका कारण अवतरणमा समस्या भएको छ प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीका अनुसार खराब मौसमका कारण हेलिकप्टर अवतरण गर्न नसकेको हो पहिलो पटक हेलिकप्टर स्थान पत्ता लगाउन नसकेर फर्किएको थियो भने दोस्रो पटक जाँदा खराब मौसमका कारण अवतरण हुन सकेन अहिले घटनास्थलमा स्थल मार्गबाट एम्बुलेन्स पुगेको छ भने चिकित्सकको टोली पनि पुग्दैछ तीन दिनमा आत्मदाहबाट 2 जनाको मृत्यु 1 को उपचार हुँदै देशभर विरोध प्रदर्शन तीव्र बन्दै गएको छ आत्मदाह प्रयास गर्नेलाई मानसिक परामर्श सहयोगको खाँचो पर्ने मनोपरामर्शविदहरूले बताएका छन् नवीकरण नगर्ने 44 निर्माण कम्पनीको इजाजत खारेज गरिएको छ गोर्खामा भने 2 पुल भने निर्धारित समयभन्दा अगाडि नै निर्माण सम्पन्न भएको छ बजारमा कृत्रिम अभाव सिर्जना गरेको पाइएमा सरकारले कार्यवाही गर्ने भएको छ तत्काल खबर गर्न सरकारले अनुरोध गरेको छ बझाङमा जीप दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको छ भने 5 जना घाइते भएका छन् अबदेखि मोबाइल वा इमेलबाटै बैंक खाता बन्द गर्न सकिने भएको छ नयाँ निर्देशिका लागू गरेपछि नेपाली चिया निर्यातमा समस्या भएको कार्यदलको निष्कर्ष छ बाढ़ीका कारण विस्थापित सुकुम्बासी परिवारलाई भक्तपुर सार्ने तयारी तर सुकुम्बासीको विरोध रहेको छ र हर्मो जलमार्ग सधैँका लागि खुल्ला राख्न अमेरिकी राष्ट्रपति ट्रम्पको इरानलाई अन्तिम चेतावनी छ फिफा विश्वकपमा आज क्वार्टर फाइनलका लागि भोलि बिहान 2 खेल हुँदैछन् हौस त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 28 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला। अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: राति 8 बजेको प्रकृति समय सन्देश खाली ठाउँमा वृक्षारोपण गरौं
2: के तपाई विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
3: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
2: यदि त्यसो हो भने तपाईको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
3: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
2: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
3: प्रोपराइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847446683 र 9847464770 सेवा गर्ने मौका दिनुहोस्
4: के तपाई पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईको रोग सन्चो भएको छैन अब चिन्ता लिनु पर्दैन विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक गानोगोला युरिक एसिड बाथरोग पत्थरी सुगर जन्डिस पाइल्स निमोनिया दम नसा च्यापिएको हात भाँचिएको कब्जियत छारोरोग सुत्केरीको दुध नआउने महिनावारी गडबडी पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढादाङ घरेलु उपचार केन्द्र मोबाइल नम्बर 9828041129
5: किसानहरूका लागि खुसीको खबर
6: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ एक पटक प्रयोग गरेर त हेर्नुहोस् सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ
5: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 9857723971
7: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला
8: ओहो दाई के सोचमा परिरहनु भएको छ त नेचुरल नर्सरी छँदैछ नि मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ
9: हजुर तपाईलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल विभिन्न प्रजातिका फलफूलका बिरुवा बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला दुबोमाला पुष्प बुकी सयपत्रीका माला सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस् यति मात्रै होइन घरमा पुगेर मालीको काम पनि गरिन्छ
6: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै सञ्चालक बुद्धिराज पौडेल मोबाइल नम्बर 9435327695 र 9810126000 एक पटक सेवा गर्ने मौका दिनुहोस्
10: तपाईको बगैँचा सुन्दर बनाउने कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
5: सृजना नर्सरी एन्ड एग्रोफार्म
10: यहाँ फलफूलका बिरुवा बाह्रमासे तथा सिजनल फूलका बिरुवा तरकारीका बिरुवा सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्
5: साथै पोषणयुक्त तयारी माटो गडौलाको मल बोन मिल कोकोपिट कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्
10: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैँचा अझ व्यवस्थित र आकर्षक बन्नेछ
11: गाउँ बेसी चौतारी मन्दारा
5: आजै सम्पर्क गर्नुहोस्। सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर छ स्टार चोक रजौरा दाङ।
10: संचालक सेवक राम भण्डारी। मोबाइल नम्बर 9858820178 र 9814411448।
11: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरूआत।
12: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुर में आने बारे अत्यंत जरूरी सूचना।
13: डाक्टर द्वारा उपचार हुने रोगहरू
12: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, टर्सने भएमा निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
13: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
10: बिरामी चेक जाँच हुने मिति साउन 3 गते आइतबार र 4 गते सोमबार बेलुकासम्म।
14: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
15: हरेक रोगको हरेक बिरामीको निवारण गरिने फरपर्दो स्थान नेशनल बाथरोग सेन्टर।
16: हजुर, युनाइटेड मिशन अस्पताल पाल्पा र पालपाली मेडिकल तुलसीपुर दाङमा 30 वर्षसम्म काम गरिसक्नु भएकी निकै अनुभवी दीर्घ सेवा पदकबाट सम्मानित सिनियर स्टाफ नर्स बिना श्रेष्ठ अब तुलसीपुरको नेशनल बाथरोग सेन्टरमा।
15: सिनियर स्टाफ नर्स बिना श्रेष्ठद्वारा गर्भवती महिला र स्त्री रोग सम्बन्धी सस्तो, सुलभ र भरपर्दो माध्यमबाट सफल उपचार गरिन्छ। त्यसैले गर्भवती महिला र स्त्री रोग सम्बन्धी कुनै पनि समस्या भएमा नेशनल बाथरोग सेन्टर तुलसीपुरमा आई बिना श्रेष्ठसँग उपचार गराइहाल्नुहोस् है।
16: सम्पर्कको लागि नेशनल बाथरोग सेन्टर बीपी चोकदेखि दक्षिण पश्चिम साइडमा सम्पर्क फोन नम्बर 0825201103 र 9858780103।
17: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
18: तपाई सँगसँगै

0: ചെയ്ത പശുവിന്റെ ഇഞ്ച വലിയ വർക്കത്തിൽ ഏറ്റവും ജാതികൾ.
1: होइन कालो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ.
2: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गएसन्छ भन्नु भने.
1: किन पिर गर्नुहुन्छ कालो बा, म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि.
3: ऑर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेकजाँच भइरहेको छ.
4: हामी कहाँ उपलब्ध सेवाहरू:
5: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाटी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने.
3: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ.
4: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहीमुल्ला स्टोर नजिकै. सम्पर्क मोबाइल नम्बर 98631700 र 98578335952.
6: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा.
7: रौनियार डेन्टल क्लिनिक, रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ.
6: हाम्रा सेवाहरू:
8: दन्त परीक्षण तथा परामर्श सेवा,
6: दाँतको एक्सरे,
8: दाँत सफा गर्ने,
6: दाँत निकाल्ने,
8: दाँत भर्ने,
6: दाँतको जरादेखि उपचार गर्ने,
8: कृत्रिम दाँत लगाउने,
6: बच्चाहरूको दाँतको विशेष उपचार,
8: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
6: दाँतको कस्मेटिक उपचार,
8: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोड्नीमा आउने समस्याहरूको उपचार, दाँत, मुख तथा हड्डीको चोटपटकको उपचार.
9: सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 ग लाइन, दाङ. मोबाइल नम्बर 98578525188 र 98478440188.
6: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुर में आने बारे अत्यंत जरूरी सूचना.
10: डाक्टर द्वारा उपचार हुने रोगहरू:
6: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
10: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला.
11: बिरामी चेक जाँच हुने मिति: साउन 3 गते आइतबार र 4 गते सोमबार बेलुकासम्म.
12: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ. सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि.
13: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा.
14: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफथ मूल्यमा बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ. प्रोप्राइटर सन्तोष साहु बस्नेत. मोबाइल नम्बर 98478336027 र 98225227062.
13: इमेल itstore.dang@gmail.com. मिड वेस्ट आईटी स्टोर, शीतलपुर रोड, बाहिनी चौक, तुलसीपुर, दाङ.
15: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्तीला केयर हस्पिटलमा.
16: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
15: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीलाल केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
15: 10 बेड ICU सेवा,
12: 10 बेड NICU सेवा,
15: 10 बेड SBU सेवा,
12: नर्मल डेलिभरी तथा CS सेवा,
15: 24 घण्टा इमर्जेन्सी USG ल्याब सेवा,
12: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
15: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीलाल केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
16: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र ₹10 र ₹20 उपलब्ध।
1: होइन काइलोबा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
2: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गएसन्छ भन्नु भने।
1: किन पिर गर्नुहुन्छ काइलोबा, म तपाईँलाई आजै नै सर्वोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
3: अर्थोडन्टिस्ट डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
4: हामी कहाँ उपलब्ध सेवाहरू,
5: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाँत धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
3: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
4: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578-35952।
17: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
18: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
19: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
20: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
21: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुम्बा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान।
20: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
11: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सिसिटिभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
22: ए बहिनी पनि, किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा नि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
3: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
23: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सिसिटिभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
3: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 98478-33923 र 97-492-65913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
23: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
0: के तपाई पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारोरोग, सुत्केरीको दुख नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढादाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 98228041129।
7: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
0: हाम्रा सेवाहरू
8: नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
9: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
24: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
8: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
7: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दान, फोन नम्बर 082-5206-1, मोबाइल 97-487-0711 र 98-10-87-3180।
25: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
26: ओहो ल पढ्नुस् त यो खबर, आज पनि रुख काटेछ होइन, यसरी दिनु रुख काटेपछि वन कसरी जोगेला र खै?
27: वन मात्र होइन, हामी वरपरको वातावरण पनि जोगिएन रुख नभएपछि।
26: त्यही त खै, यिनलाई चेत किन नआउला?
27: जताभावी रुख नकाटौं, वातावरणलाई स्वच्छ राखौं।
7: वातावरण मैत्री रेडियो प्रकृतिद्वारा जनहितका लागि जारी।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: रात्रि 9 बजेको प्रकृति समय सन्देश एक व्यक्ति एक बिरुवा लगाऊं

शुभ प्रभात, जय श्री सचिदार। समा आदरणीय श्रोतागण, प्रत्येक हप्ता बिहान 5 बजेदेखि रेडियो प्रकृति एफएम 93.4 मेगाहर्जमा प्रसारण हुने यस मानव धर्म सन्देश कार्यक्रममा यहाँहरू सम्पूर्णलाई भक्तिमय स्वागत अभिवादन गर्दछौं। अब प्रस्तुत छ यो सप्ताहको मानव धर्म सन्देश।

रेतो बिउ आँपको बाहिर छैन, त्यो बिउ आँपको पोयाको भित्र छ। त्यस्तै तपाईँ हजुर हाम्रो जीवन पनि यो अध्यात्म त्यो ज्ञान छ, त्यो ज्ञान पनि त्यो प्राणको भित्र छ। त्यसैले सन्तले सम्झाउनुहुन्छ तिमीले त्यो प्राणको शक्तिलाई जान, तिमीले सिक त्यो ज्ञान, सेवा प्रश्न प्रणामले ज्ञान उपदेश गर्ने छन् ती ज्ञानी तत्त्वदर्शीले। हामीले त्यो ज्ञान सिक्नु पर्छ, त्यो भगवानको नामलाई जान्नु पर्छ। जो दिन हामी जान्दछौँ तब हाम्रो दान पुण्य पावन यज्ञ तीर्थ व्रत एउटा जिरोको समान थियो। त्यो एकलाई जानिसकेपछि त्यो सबै हाम्रो दान पुण्य बढ्दै गयो, दस गुणा बढ्दै गयो। त्यसैले सन्त ज्ञानीहरूले बार बार सम्झाउने कोसिस गर्नुभयो, प्राणको पतिलाई जानौ। प्राणको पति छ त हामी छौ, प्राणको पति छैन त हामी छैनौ, प्राण छैन त हामी छैनौ। मानव होइनौ, डेड बडी हौ, लाश हौ, मुर्दा। मानवताको महत्व दिने नै प्राण हो। आज मानव धर्मले त्यही प्राणको ज्ञानलाई जनाई, तिमी भित्रै छ। जसरी आँपको भित्र त्यो कोयाको भित्र बिउ छ, त्यस्तै प्राणको भित्र त्यो भगवानको नाम छ। त्यसैले कलियुगमा नामलाई नै महत्व दिएको छ, भनेको छ चौयुग चौश्रुति नाम प्रभाव कलि विशेष नही आवन पाऊ। कलियुगमा विशेष गरेर नामलाई नै सम्झाएको छ र मीराले पनि नामलाई नै जानेर प्राणको पतिलाई जानेर उहाँले एउटा भजन बनाइदिनु भयो। पायो जी मैले नाम र तन्धन पायो, हे गुरुदेव मलाई हजुरले यस्तो नाम दिनुभयो त्यो अनन्य धन थियो। जसरी एउटा आँप र लगायौं रे बिरुवा भयो, त्यो बिरुवालाई हामीले मल जल गरी भने एउटा आँपको बिरुवाले लाखौं करोडौं आँप दियो। त्यस्तै तपाईँ हजुर हामीले पनि अपवित्र भएको प्राण शक्ति भगवानको नाम रूपी बिउलाई जान्यौं भने हामीले गरेका कर्महरू सबै सफल र सार्थक हुँदै जान्छ, जीवनमा दस गुणा बढ्दै जान्छ, अध्यात्म पनि भौतिक पनि। होइन भने छैन छैन छैन छैन, पुगेन पुगेन पुगेन भनेर हामीले जीवन बिताउँछौ। त्यसैले भन्छ

तिम्रो सम्झना। जीवन त बित्यो, उमेर त बित्यो, आज हामी कहीँ गइरहेका थियौँ। एक ज्येष्ठ नागरिक आउनु भयो, बिचारा बच्चा र बुढा एक बराबर स्वभाव रहनुहोस्। बच्चाको स्वभाव पनि एक वृद्ध व्यक्तिको जस्तै, वृद्ध व्यक्तिको स्वभाव पनि एउटा बच्चा बालकको जस्तै। त्यो तर आजको समाजले बुझ्दैन, आजको जवान युवा भाइ बहिनीले बुझ्दैन। अब बच्चा त बच्चा बढ्दै गइरहेको छ, उसको त तोतली भाषा पनि मिठो लाग्छ, उसको त लड्न कुद्न पनि राम्रो लाग्छ, उसको भाषा सुन्न पनि राम्रो लाग्छ र उसको साथमा खेल्न पनि हामीलाई राम्रो लाग्छ। तर त्यही बच्चा वृद्ध हुन्छ, ज्येष्ठ नागरिक बन्छ, बड्डा बन्छ, त्यतिखेर त्यो बड्डाको त्यो वृद्धको भाषा पनि मिठो लाग्दैन, उसको कार्य पनि मिठो लाग्दैन, उसले बोलेको पनि सुन्न मन लाग्दैन, उसले खाएको पनि हेर्न मन लाग्दैन, उसँग बस्न पनि मन लाग्दैन। किन त भन्दा समयले प्रकृतिले तपाईँ हजुर हामीलाई वनतिर बोलाइरहेको छ नि त, यहाँको मोह माया खतम गरिदिरहेको छ नि त। त्यसैले आदरणीय मान भाव, बच्चाले त साथ पाउँछ, तोतले बोलेर अनि लडेर अनि रुएर भए पनि कराएर भए पनि बच्चाले साथ पाउँछ, सहयोग पाउँछ, तर वृद्धले साथ पाउँदैन, वृद्धलाई कसैले चाहँदैनन्। तर त्यो दिनलाई हामीले याद गरेका हुँदैन, सन्तहरूले सम्झाउनु, त्यो दिनलाई याद गर्यौं भने आवाज हुन्छौ, तर त्यो दिनलाई भुल्यौं भने बर्बाद हुन्छ। त्यो दिन हामीलाई कसले याद गर्ने? भगवान। अहिले भगवानको याद गरेछ भने त्यो दिन परिवारले याद गर्न छोड दिन्छन्, त्यति बेला हामीलाई भगवानको सहारा मिल्छ। परिवारले साथ सहयोग दिँदैनन्, सहारा दिँदैनन्, त्यतिखेर भगवानले सहारा दिनुभएको हुन्छ, त्यतिखेर आत्मामा शान्ति भएको हुन्छ, मनमा शान्ति भएको हुन्छ। होइन भने तडपी तडपी यो जीवन बिताउनु पर्छ। त्यसैले बिते जीवन त्यसले लय लयमा आएन भगवान तिम्रो सम्झना, भगवानको सम्झना। अहिले हामीले समय छँदै युवा अवस्थामै जवान अवस्थामै जानौं भने पछि पनि हामीलाई त्यसले काम दिन्छ, साथ दिन्छ। अहिले जानेनौ वृद्ध अवस्थामा सबैदेखि हेला भएका हुन्छौ, सबैदेखि घृणा भएका हुन्छौ, सबैदेखि नराम्रो भएका हुन्छौ। त्यसैले त्यो दिन आउनु भन्दा पहिला तपाईँ हजुर हामीले पनि जो अन्तिम समयको साथी, अन्तिम समयको सहयोग दिने, साथ दिनेलाई चिनौ, तब मात्र हामीले यो जीवनलाई पाएको सफलता छ। होइन भने सन्तहरूले सम्झाउनुहुन्छ, जिउनु त थोरै भला सत सुमिरन जाए, लाख जन्म के जिउनी लेखा धरी। भन्नुको अर्थ बाँच्न त्यही सफल अरे जो सन्त समाजमा जान्छौ, जो सन्तहरूको विचार सुन्छौ, आफू भित्र भएको शक्तिलाई चिन्दछौ। जिउनु त त्यही भला, बाँच्नु त्यो राम्रो उमेर कि जो उमेर चाहिँ भगवानको भक्तिमा लाग्छ, अध्यात्ममा लाग्छ, अध्यात्मलाई अपनाउँछौ। थोरै भए पनि त्यसको जीवन महान छ, उसले पुण्य अध्यात्म पुण्य कमाएको हुन्छ। तर धेरै वर्ष बाँच्यौ लेखा धेरै, भक्तिदेखि सच्चाईदेखि सत्यदेखि अध्यात्मदेखि हामी टाढा रह्यौं भने हजार वर्ष बाँचे पनि त्यसको केही पनि प्रगति उन्नतिको लेखामा आउँदैन, उसको जीवनमा सुख शान्तिको अनुभव गर्न पाउँदैन। त्यसैले यो जीवन हजुर हामीले पाएको छौ, यो जीवनलाई संसारको सुख र भोगमा नबिताम भन्दै सम्पूर्ण रेडियो सुन्नु भएको दाजुभाइ दिदी बहिनी आमा बुवा सबैलाई नै दुई हात जोडेर निम्ता गर्न लागिरहेको छु। नेपाल मानव धर्म सेवा समितिको आश्रम तुलसीपुर रजोरामा छ, हर शनिबार यहाँ भजन कीर्तन सत्सङ प्रवचन हुन्छ र आज के असारको 15 गते हाम्रो वैदिक सनातन धर्मलाई जगर्णा गर्ने हामी मानव हौ, मानव हुनुको नाते आज धान दिवस पनि भनिन्छ। आजको दिन धान रोप्ने, दही चिउरा खाने, रमाइलो गर्ने, हिलो खेल्ने, हिलोको टीका लगाउने परम्परा हाम्रो वैदिक सनातन धर्ममा अमर छ र त्यो इतिहास मानव धर्मले यसरी जगर्णा गरेको छ कि मानव धर्मले कि त्यो दिनलाई आजको दिनलाई चाहिँ भव्य र सभ्यताको साथमा धान दिवस
मनाइरहेका सम्पूर्ण रेडियो सुन्नुभएको दिदी बहिनी दाजुभाइ दिदी भाइहरूलाई सबैलाई नै निमन्त्रणा गर्दछु, आउनुहोस्। एक पौधा हो भने एक बिरुवा भए पनि धानको हामीले रोपौं र एउटा हाम्रो अध्यात्म सनातनको जगर्ना गरौं, धर्मको रक्षा गरौं र हामीले दही चिउरा खाएर एउटा सनातनलाई जान्ने कोसिस गरौं, जगर्ना गरौं भन्दै सम्पूर्ण रेडियो सुन्नुभएको दाजुभाइ दिदी बहिनीहरूलाई यही निम्ता दिँदै हजुरहरूलाई भक्तिको पनि आनन्द मिलोस्, अध्यात्मको पनि रहस्यलाई बुझ्न सकौं। हामी मानव चोला भएर आएका छौं, दुर्लभ मानुष देह देइन छन् मंगुर भनेको छ, दुर्लभले मानव चोला पाएको छौं, छन् मंगुर पनि छ र यो छन् मंगुर मानव चोला पाएर हामीले भौतिक कार्य गर्दा गर्दै अध्यात्म कार्यलाई पनि हामीले जगर्ना गर्नुपर्छ, मेहनत परिश्रम गर्नुपर्छ, तब गएर हाम्रो भौतिक पनि सुख सुविधा प्राप्त गर्छौ भने अध्यात्म पनि सुख सुविधा प्राप्त गर्छ। हामीलाई धर्मले यो प्रेरणा दिइरहेको छ, धर्म रक्षति रक्षित, धर्मको रक्षा गर्यौं भने धर्मले तपाईँ हजुर हाम्रो हर स्थिति हर विकट समयमा पनि हामीलाई धर्मले रक्षा गर्छ। तर धर्मको रहस्य बुझ्यौं न, अरे खाओ पियो मोज गर, अहिले कसले देखेको छ र धर्म कसले देखेको छ र भगवान कसले देखेको छ र भनेर यो भावना तपाईँ हजुरहरूले राख्यौँ भने एक दिन हामी पछताउनु पर्छ, पछताउनु भन्दा भन्दै पनि पश्चातापको आगोमा डर्नु पर्छ। त्यो जस्तो पश्चातापको आगो बाहिरको आगो फेरि पनि शीतल छ, तर जो पश्चातापको आगो छ त्यो पश्चातापको आगो धेरै कडा छ। त्यसैले हजुर हामीलाई मानव धर्मले बार बार प्रेरणा दिइरहेको छ, पश्चातापको आगोमा अन्तिम समय डर्नु नपरोस्, पश्चातापको आगोमा हामी जान नपरोस्, समय छँदै हामीले हो सम्हाल्यौं भने अवश्य दुईटै खुट्टा ठिक छ भने बराबर हिँड्न सक्छौ, दुईटा खुट्टामा एउटा खुट्टा केही कमजोर छ भने हामी अपाङ्ग हुन्छौ, हात नभएको या खुट्टा नभएको एउटा लङ्गडा जस्तो अपाङ्ग भएर हिँड्नु पर्छ। त्यसैले सन्त ज्ञानीहरूले सम्झाउनुहुन्छ, दुईटा खुट्टाको ब्यालेन्स जब हामी ठिक छौ भने, हाम्रो खुट्टा ठिक छ भने हामी आरामले हिँड्न सक्छौ, दुईटा खुट्टामा एउटा खुट्टा कमजोर छ भने ब्यालेन्स बन्दैन, ब्यालेन्स बनाउन सक्दैनौ, लर्खर आउँछौ, कष्ट हुन्छ, दुःख हुन्छ, परिश्रम परेशानी हुन्छ। त्यसैले मानव धर्मले हजुर हामीलाई प्रेरणा दिइरहेछ, ब्यालेन्स बनाऊ, भौतिक र अध्यात्मको रहस्यलाई बुझेर यो जीवनलाई सफल र सार्थक बनाऊ, होइन भने एक दिन पछताउनु पर्छ भन्छ नि, नगर मन अभिमान आखिरमा जीवन सपना जयो, अभिमान नगरौ धनको परिवारको अभिमान नगरौ, जीवन त एउटा सपना जस्तो हो, खाएर सुतेको थियो निन्द्रा लाग्यो सपना भयो भिकारी बनेर घुमिरहेका छौ, बिउजी त हामी भिकारी थिएनौ, त्यस्तै आज हजुर हामीलाई पनि सन्तहरूले यही सम्झाउनु, अभिमान नगरौ, अभिमानले कहिले राजा त रङ्क बनाइदिन्छ रङ्क फकिर बनाउँछ, त्यसैले अभिमानलाई छोडेर सत्यको खोजी गरौं, धर्मको खोजी गरौं, सत्यलाई जानौं, असत्यदेखि टाढा रहौं, झुटदेखि टाढा रहौं भने अवश्य जीवनमा शान्ति आनन्द प्राप्त गर्छौं भन्दै हजुरहरूलाई फेरि पनि निमन्त्रणा, हाम्रो असारको 15 दही चिउरा खाने दिन हाम्रो वैदिक सनातन धर्म हाम्रो जिजु बाजेहरूले ज्येष्ठ नागरिकहरूले मनाउँदै गर्दै आउनु भएको यो कार्य हामीले पनि गर्न पाएका छौं र अहिले हामीले गरे भने भोलिको दिन हाम्रो सन्तानले पनि गर्छन्, त्यसैले बिउको कहिले नाच गर्दैन किसानले, त्यस्तै

0: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
1: किन पिर गरेकी नानी, जाउँ न मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
2: हजुर, हामी कहाँ काँचो नम्बर एक सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
3: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
2: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै चचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 98578720308।
3: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
4: दाया बाया नहेरे के सोच्दै हिँडिरहेछ समीरा, के भयो?
5: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिएँ।
4: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैया गएर पैसा र समय खर्च हुने झन्झट। हाम्रै तुल्सीपुरमा प्रसन्न ट्रेडर्स सधैँ छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
6: हजुर, हामी कहाँ विभिन्न डिजाइन का साड़ी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कूल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्य में बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झोल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स तुलसीपुर 5 वीरेन्द्र चौक दान गणेश डेरी को छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 082-520-947। सेवा गर्ने मौका दिनुहोला। किसानहरूका लागि खुसीको खबर,
7: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
6: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ। फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98578-23-971।
8: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। Vianet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश आउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् Vianet, अब सबै कनेक्टेड।
9: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Vianetको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
10: Vianet।
11: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
12: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
11: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
12: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
11: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
12: प्रोप्राइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 98478-44-683 र 98478-64-770। सेवा गर्ने मौका दिनुहोस्।
13: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्सामोड झापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042 0235359042।